0: तवरले जिम्मेवारी निर्वाह गर्नुहोला उनले भने। मन्त्री पोखरेलले सबै विश्वविद्यालय र सम्भव भएका आंगिक क्याम्पसहरूमा 10% छात्रवृत्ति पारदर्शी ढंगले अनिवार्य गराउन र विश्वविद्यालय र क्याम्पसमा भएका युनियन र ट्रेड युनियनका ब्यानरहरू हटाउन निर्देशन समेत दिएका थिए। नवनियुक्त उपकुलपतिहरूलाई सफरपछि मन्त्री पोखरेलले भने ट्रेड युनियनका ब्यानरहरू हटाउन। आजको अन्नपूर्ण प्रश्नमा खबर छ।
1: यस वर्ष मनसून शुरू भएपछि वर्षा गतदेखि 19 गते सम्म विपद जोखिम घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा कुल 2730 विपद जोखिम घटनामा 127 मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3722 परिवार प्रभावित भएको पनि प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढ़ी सर्पदंशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। त्यस्तै लेट लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते तथा चट्याङ 205 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छन्।
2: ल्याएको छ दुई वर्षको वारेन्टी साथै 36,000 सम्मको क्यास ब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भएको छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी खेल सँगै भरोसा सँगै।

0: 我把任何给你我过不得把你送给红红说我把你看得上
1: नेपाली खबरमा अब बाँकी खबर यी पासपोर्ट र अदालत छपाई प्रक्रिया विवादमा तान्नेसँगै यो विषय कूटनीतिक र अन्तर्राष्ट्रिय चासोको समेत विषय बनेको छ। जटिल अदालत आन्तरिक चासोको विषय जस्तो लागे पनि यसले नेपालको अन्तर्राष्ट्रिय छवि र प्रतिष्ठानमा पनि प्रभाव पारेको छ। राजधानी विभागको विद्युतीय राजधानी छपाई तथा प्रणाली खरिद सम्बन्धी ठेक्का प्रक्रियामा 10 अर्ब 13 करोड़ रूपियाँ बढ़ीको भ्रष्टाचार भएको दावी सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेपछि यो विषय न्यायिक निरूपणको चरणमा प्रवेश गरेको छ। तर यो विवादले अन्तर्राष्ट्रिय समुदायमा नेपालको पहिचान र प्रतिष्ठानमा गम्भीर असर पारेको विज्ञहरूको बुझाइ छ। भारतका लागि नेपालका पूर्व राजदूत निलम्बर आचार्य जुन हिसाबले यी पासपोर्टको विषय अगाडि बढ़्यो त्यो सुशासन र कूटनीतिक दुवै हिसाबले सही नभएको बताउँछन्। यी पासपोर्टको विषयमा प्रधानमन्त्री कार्यालयले अख्तियार जस्तो संवैधानिक निकायलाई यसो गर उसो गर भन्यो भनेर जुन समाचार आयो त्यो गलत भएको उनको बुझाइ छ। जुन व्यवस्था संविधानमा छ त्यही अनुरूप हुनुपर्छ। प्रधानमन्त्री कार्यालयको हस्तक्षेप अनावश्यक हो उनले भनेका छन्। यसमा प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयको दृष्टिकोण फरक देखियो। परराष्ट्रले भने यसलाई सही हिसाबले सम्हालेको देखिन्छ। उनको भनाइ छ विवाद हुँदा अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश जाने बताइएको छ। विदेशमा नेपालको राहदानीको स्तर कमजोर मानेर व्यवहार गरिँदा जो कसैलाई पनि दुःख लाग्ने उनको भनाइरहेको छ। राहदानी विभागको विद्युतीय राहदानी छपाई तथा प्रणाली खरिद सम्बन्धी ठेक्का प्रक्रियामा 10 अर्ब 13 करोड़ रूपियाँ बढ़ीको भ्रष्टाचार भएको दावी सहित अख्तियारले राहदानी विभागका महानिर्देशक पृथ्वीराज अरियाल सहित 10 जना सरकारी कर्मचारी राहदानी आपूर्ति गर्ने ठेक्का पाएका 2 जर्मन कम्पनी र कम्पनीका नेपाल प्रतिनिधिलाई प्रतिवादी बनाएर विशेष अदालतमा करिब 2 साता अघि मुद्दा तयार गरेको छ।
0: संवैधानिक परिषदले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्त पदमा सर्वोच्च अदालतका बहालवाला रजिस्ट्रार मान बहादुर कार्कीलाई सिफारिश गरेको छ। प्रधानमन्त्री कार्यालयमा हिजो बसेको मन्त्री परिषदको बैठकले मोरङका कार्कीलाई प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको हो। आयोगका रिक्त 2 आयुक्त पदका लागि काठमाडौँका डाक्टर राजीव सुब्बा र ओखलढुंगाका गुरू प्रसाद वाग्लेको नाम सिफारिश गरिएको छ। सुब्बा नेपाल प्रहरीका अवकाश प्राप्त

0: आधुनिक डीआईजी हुनुहुन्छ भने उहाँले अवकाश प्राप्त सह महान्यायाधिवक्ता हुनुहुन्छ।
1: मन्त्री परिषदले मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2083 पास गरेसँगै मन्त्रीहरूले आफ्नो सचिवालयमा जनादन सचिव सरहका सल्लाहकार नियुक्ति गर्न थालेका छन्। कार्यविधिले मन्त्रीको सचिवालयमा 3-5 जनासम्म सचिव सरहका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने सुविधा दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सचिव सरहको सल्लाहकारमा सन्तोष पाण्डेलाई नियुक्त गरेका छन्। मन्त्रालयका सचिवले पाउने तलब भत्ता तथा अन्य सुविधा सरह पाण्डेले सेवा सुविधा लिइरहेको मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। सचिवलाई पनि निजी सचिव छुट्टै कोठा गाडी इन्धन लगायत सुविधा उपलब्ध गराइएको हुन्छ। यसै गरी आगामी सालदेखि सचिवको तलब 90,000 हाराहारीमा हुन्छ। सोही अनुसार मन्त्रीबाट नियुक्त सल्लाहकारले पनि तलब पाउनेछन्। पूर्वाधार विकास मन्त्रीले 5 जनासम्म सचिव सेवा सल्लाहकार राख्न सक्ने व्यवस्था कार्यविधिमा छ, तर सेवा सुविधा भने 1 जनाले मात्र पाउनेछन्। अन्य सचिवले तलब सुविधा पाउने छैन। यसअघि तत्कालीन केही भौतिक पूर्वाधार मन्त्रीहरूले विज्ञ भन्दै सचिव सेवाका कर्मचारीलाई आफ्नो सचिवालयमा भर्ना गर्ने गरेका थिए, तर यति बेला विज्ञ नियुक्त गर्न मन्त्रालयले लागेको प्रस्तावलाई मन्त्री परिषदबाट पास गर्नुपर्ने कानूनी बाध्यता थियो, तर अब भने मन्त्री परिषदबाट पास हुनुपर्ने अवस्था छैन।
0: जल्दी आन्दोलनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकारले 2 थरी मापदण्ड बनाउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो मन्त्री परिषद बैठकबाट गोरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गराए। 24 घण्टाभित्रै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गराए, तर सुरक्षाकर्मीको हकमा भने छुट्टै समिति बनाएर अध्ययन गर्ने निर्णय लिए। सो समितिले कार्की आयोगले भनेझन् सशस्त्र नेपाल प्रहरीका उच्च अधिकारीलाई कार्यवाही गर्नु नपर्ने निष्कर्षमा पुगेपछि एउटै आयोगको कार्यान्वयनमा दोहोरो मापदण्ड स्थापित हुनु भएको छ।

you think they not some up for the time, I'm back as bonus time. भरपूर मनोरञ्जन छ भाषाहरू 979 ग्रिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनुभएको छैन भने आजै नजिकैको डिलर बाईमा अथवा ग्रिस होमको कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्.

0: 老王子会，我发任何经历，我不会把你送给红红星，我发任何的事。
1: नेपाली खबरमा अब विदेशका खबर. संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठनले एलनिनो आगामी केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिँदै विश्वका धेरै क्षेत्रमा खडेरी अत्याधिक वर्षा गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ़न सक्ने जनाएको छ. संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह समेत गरेको छ.
2: फिफा विश्वकप फुटबलमा आयोजित अन्तिम सोह्रमा प्रवेश गरेको सटराज स्टेडियममा कैराती परेको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै जितले अघिल्लो सहरको यात्रा तय गरेको. पेनाल्टी सुटआउटमा स्तब्ध बनेको छ भने शनिबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियालाई सार्दीले पराजित गर्दै इजिप्ट अर्को चरणमा प्रवेश गरेको छ.
1: अब विचार विश्लेषणको पालो. आजको नागरिक दैनिकमा बालेन्द्र सरकारको 100 दिन सकिएको उपलक्ष्यमा शीर्षकमा डाक्टर गाउँले बलदेव शर्मा अधिकारीले लेख्नु भएको छ. वर्तमान सरकार हामी प्राउड अथवा दुर्गको हुँदै होइन, न सत्ता पक्षको न प्रतिपक्षको भएको छु. म कहिले कम्युनिस्ट होइन, राजावादीले मलाई राजावादी भन्दै भन्दैन. यो जीवनभरि कुनै दलको सदस्यता लिनु पनि छैन. अब भन्नुहोस् म वास्तवमै स्वतन्त्र नागरिक हो कि होइन. अहिलेसम्म सरकारमा गएकाहरूले आफूलाई पसाउने खालका खाना आफैले खनेका थिए. विदेशमा बस्नेहरूले आन्दोलन चर्काए, विदेशमा बस्नेहरूले राष्ट्रपतिलाई दुई तिहाई मत आउने बनाए. यी आरोप पुराना दलका थोत्रा नेताले लगाएका हुन्. नेपाली युवालाई देश निकाल पनि उनीहरूले गरेका हुन्. नेपालको राजनीति प्रत्यक्षत परराष्ट्र नीतिबाट प्रेरित थियो र छँदैछ. बालेन्द्र शाहले कूटनीतिक नेता प्रमुख वा प्रतिनिधिहरूलाई बेग्ला बेग्लै नभेटेर सामूहिक रूपमा भेट्नलाई म लापाले राम्रो मानेको छु. आजको नागरिक दैनिकमा छापिएको छ.
2: काठमाडौँमा रेडियो एमआरएम 99.1 देशका विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेमा यति नै. यसपछि पत्रकार थुवन बमका साथमा नेपाली प्रहस सुन्न सक्नुहुनेछ. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.
3: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो.
4: आमा मलाई दुध है.
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास.
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ.
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता. डेरी मार्ट, शुद्धताको अर्को नाम. डेरी मार्ट भरतपुरमा दूरसञ्चार रोड. उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन. हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक.
7: सूचना संगीत मनोरंजन को अटल साहेरी. यो हो रेडियो साहेरी 99.8 मेगाहर्ज.
8: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो. यति बेला बिहानको 6 बज्यो. अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर.

0: प्रभात यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 20 गते शनिबार जुलाई 4 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको चतुर्थी तिथि अन्तर्राष्ट्रिय सहकारी दिवस। वैशाख यता विपदमा परेर 127 जनाको मृत्यु, 773 जना घाइते। बर्खामा विपदको जोखिम बढ़ी, सतर्कता अपनाउन विपद प्राधिकरणको आग्रह। विश्वमा नै एलनिनो बलियो बन्दै, खडेरी र भारी वर्षाको जोखिम बढ़ने चेतावनी।
1: बाजुराका दुईवटा वडा छौपडी गोठ मुक्त घोषणा। दैनिकमा कुपोषण बढ़्दो, बजेट पेश गरेको 3 सातापछि सुदूरपश्चिम प्रदेश सभामा छलफलको तयारी। सत्तारूढले नै संशोधनको प्रस्ताव दर्ता गर्ने।
0: नियामकीय सुधारका कार्यक्रम घोषणामै सीमित। मौद्रिक नीतिमा अफत, राहत प्याकेज खोज्दै निजी क्षेत्र। निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिँदै।
1: सुडानमा जारी हिंसा रोक्न संयुक्त राष्ट्र संघ मानव अधिकारद्वारा ध्यानाकर्षण। युरोपेली संघले चीनसँगको व्यापार सन्तुलन गर्ने। नेटो सदस्य राष्ट्रले युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग गर्दै।
0: र फिफा विश्वकपमा अर्जेन्टिना 2-1 गोलले अगाडि। आज कोलम्बिया घाना भिड्दै, पेनाल्टीमा अस्ट्रेलिया हराउँदै जीत अन्तिम 16। साझा खबरको सबैभन्दा शुरूमा, वैशाख यता विपदमा परेर 127 जनाको मृत्यु भएको प्रसंग।
1: यस वर्ष वैशाखी 1 गतेदेखि असार 19 गतेसम्म देशभर भएका विभिन्न विपदजन्य घटनामा 127 जनाको मृत्यु भएको छ भने 773 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा देशभर 2721 विपदका घटना भएका छन्। ती घटनाबाट 3722 परिवार प्रभावित भएका छन्। सबैभन्दा धेरै सर्पदंशका 398 घटना भएका छन्। सर्पदंशबाट 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। लेक लाग्ने 54 घटनामा 21 जनाको ज्यान गएको छ भने 34 जना घाइते भएका छन्। चट्याङका 205 घटनामा 19 जनाको मृत्यु भएको छ भने 98 जना घाइते भएका छन्। घटनाको संख्यामा हिसाबले भने आग लागि सबैभन्दा बढ़ी भएको छ। आग लागिका 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। त्यस्तै जनावरको आक्रमणका कारण 147 घटनामा 14 जनाको मृत्यु भएको छ भने 82 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार बाढ़ी, पहिरो, भारी वर्षा, डुंगा दुर्घटना, वन डढेलो र हिउँ पहिरो जस्ता अन्य विपदबाट पनि मानवीय क्षति भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 27 जिल्लामा 31 विपदका घटना भएका छन्। ती घटनामा 1 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। वर्षायाम सक्रिय भएसँगै प्राधिकरणले सबैलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन सीआईएमसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले आग्रह गर्नुभएको छ।
2: कोशी परिसरहरू हुन्छ भने कडामी चाहिँ अलिक कम प्रभावित हुने देखिन्छ र हिमाली क्षेत्रमा चाहिँ सरकारै काम पर्ने अनुमान गरिएको भएर हिमाली क्षेत्रका बासिन्दाहरूले अलिक बढी टिमासी अवधि सहयोग हुने पनि देखिएको छ। आफ्नो तदारुकताका साथ सबै निकायहरूले गर्नुहुन्छ भन्ने अपेक्षा पनि छ भने आम नागरिकहरूले पनि हाम्रा सूचनाहरू अधिकारिक सूचनाहरू हेर्न, त्यसपछि अहिले मैले भने जस्तै 11 विपद परिवहन 11 र प्रभावित नेपाल प्रहरीको सहयोग गर्न सहयोगको लागि माग गर्न सक्नुहुन्छ र कम्युनिटी नै सबैभन्दा अगाडि भएको भएर समुदाय आफै सचेत हुने, सहयोग हुने, विपद संवेदनशील हुने पनि अनुभूति गर्छ।
0: यसबीच संयुक्त राष्ट्र संघको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओ ले आगामी केही महिनामा एलनिनो अझ बलियो हुने जनाएको छ, जसका कारण विश्वका धेरै क्षेत्रमा खडेरी, भारी वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम बढ़ने चेतावनी दिएको छ। एमडब्ल्यूओ का अनुसार एलनिनो अहिले सक्रिय भइसकेको छ। जुलाईदेखि सेप्टेम्बरसम्म यो बलियो स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ। यसले विश्वभर वर्षाको ढाँचा, तापक्रम र हावापानीमा उल्लेखनीय परिवर्तन ल्याउन सक्छ। एलनिनो भनेको प्रशान्त महासागर मध्य तथा भूपूर्वी भागको सतही पानी असामान्य रूपमा तातिँदा हुने प्राकृतिक जलवायु प्रक्रिया हो। यो सामान्यतया दुईदेखि सात वर्षको अन्तरालमा देखा पर्छ र करिब नौदेखि बाह्र महिनासम्म रहन सक्ने सीआईएमसँग कुरा गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
3: सामान्यतया के हुन्छ भने ब्राजिल पेरूदेखिको भूभागबाट चाहिँ यो जुन अस्ट्रेलियातिरको पश्चिमपट्टिको प्रशान्त महासागरका भागहरूमा चाहिँ हावाहरू पानी बोकेर आउँछ। तर यो पाँच सात वर्षमा एकचोटि चाहिँ यो जुन जलवायु परिवर्तनले चाहिँ यी क्रम अलिक बढ़ाएको पनि हाम्रो अध्ययन अनुसन्धानले देखाएको छ। पाँचदेखि सात वर्षमा के हुन्छ भने त्यो जुन पूर्वपट्टिबाट हाम्रोतिर पानी रोकेर आउने वायु नै अब हाम्रो भूभागबाट चाहिँ पूर्वतिर नै सर्छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रोतिर चाहिँ खडेरीको अवस्था बन्छ भने त्यो ब्राजिल पेरूतिरको भूभागमा चाहिँ अब बढी पानी पर्ने, त्यहाँ पनि डुबान हुने घटनाहरू बढ्छ। त्यही भएर यो सामान्य प्रक्रियाभन्दा उल्टो जुन पश्चिम प्रशान्त क्षेत्रबाट पूर्वपट्टि चाहिँ जलवाष्पयुक्त हावा बहने प्रक्रिया नै एलनिनो हो र यसपालि चाहिँ जलवायुमा एलनिनोले ठूलो प्रभाव पर्छ भनेर चाहिँ विज्ञहरूले चाहिँ भन्दै आएको हामीले सुनेका छौं।
0: संगठनले सम्भावित क्षति कम गर्न देशहरूलाई पूर्व तयारी, प्रभावकारी मौसम पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणालीलाई थप सुदृढ़ बनाउन आग्रह गरेको छ।
1: नेपालका सुदेनका गवर्नर प्रजापति डाक्टर विष्णुनाथ पौडेलले चालू आर्थिक वर्ष 2082-83 मौद्रिक नीति मार्फत ल्याएका नियमकीय सुधारका अधिकांश कार्यक्रम कार्यान्वयन नै आएनन्। गवर्नर पौडेलले देशव्यापी भ्रमण गरेर ल्याएका यस्ता कार्यक्रमहरू कंसदामा सीमित बन्न पुगे। चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याउनु अघि गवर्नर पौडेलले गण्डकी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका सर्वसाधारणसँग भेटघाट गरेर

0: पश्चिममा हुलाकी राजमार्ग तथा मध्य पहाड़ी लोकमार्ग आसपासका क्षेत्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छता स्थलीकरणमा लोगो लिएका होटल तथा रेस्टुरेन्ट र राजमार्ग तथा लोकमार्गको मुख्य बजार आसपासका उद्योग व्यवसायलाई प्रवर्धन गर्ने पनि घोषणा गरिएको थियो। मौद्रिक नीतिमै उक्त क्षेत्रमा उद्योग व्यवसायलाई प्रभाव हुने कर्जामा सौदी तथा प्रवर्धनको कार्यक्रम घोषणा गरियो, जस अनुसार तीन करोड़सम्म प्रभाव भएको कर्जालाई सानो तथा मझौला उद्यममा प्रभाव भएको कर्जामा समावेश गरी तोकिएको क्षेत्रमा प्रभाव हुने कर्जामा गणना गर्ने व्यवस्था मिलाइएको थियो, तर त्यो कानूनमा आएन। यसैबीच परिस्थिति वर्ष कर्जा नतिर्ने अवस्थामा पुगेका उद्योगका लागि छुट्टै उद्यममा उद्धार प्याकेज ल्याई निजी क्षेत्रले माग गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार मौद्रिक नीतिका लागि राष्ट्रपतिलाई सुझाव पेश गर्दै उद्धार प्याकेज ल्याउन माग समेत गरेको हो। जाना जानी ऋण नतिर्ने र परिस्थिति वर्ष नतिर्नेलाई स्पष्ट वर्गीकरण गर्नुपर्ने पनि महासंघको भनाई छ। त्यस्तै बैंकिङ प्रणालीको विश्वास पुनस्थापना, उत्पादनशील क्षेत्रमा पुँजी परिचालन र निजी क्षेत्रको लगानी पुनर्जीवनबाट मौद्रिक नीतिको सफलता मापन गर्नुपर्ने महासंघको भनाई रहेको छ।
1: बाजुराको बढ़ीमालिका नगरपालिका वड़ा नम्बर एक र सातलाई छाउपरी गोठमुक्त वड़ा घोषणा गरिएको छ। नगरपालिकाका उपप्रमुख नन्द थापाले हिजो कार्यक्रमका बीच ती दुवै वड़ालाई औपचारिक रूपमा छाउपरी गोठमुक्त घोषणा गर्नुभएको हो। नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका अनुसार छाउपरी गोठमुक्त घोषणा गर्न आवश्यक न्यूनतम मापदण्ड पूरा गरेपछि यी वड़ालाई गोठमुक्त घोषणा गरिएको हो। महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत वड़ामा रहेका छाउपरी गोठको अनुगमन जनचेतना तथा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको थियो। त्यसपछि महिलालाई महिनावारीका बेला घरमै सुरक्षित रूपमा बस्ने वातावरण सुनिश्चित गर्दै छाउपरी गोठ हटाइएकाले गोठ मुक्त घोषणा गरिएको र नम्बर सातका वडाध्यक्ष वडा सचिव सरिता ठकुल्लाले बताउनुभयो। नगरपालिकाले छाउपरी जस्तो हानिकारक सामाजिक प्रथा अन्त्य गर्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै अन्य वडामा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पानी कम परे छरुवा धान लगाउन सकिने,
2: 12-13 घण्टासम्म के गर्ने त्यसले पानी निगाउने र निकालेर 48-72 घण्टासम्म भन्छौ हामी 2-4 mm सम्मको पुसाएको चाहिँ है त्यो आइसकेपछि सिधै चाहिँ हामी खेतमा ड्रम सिडरको प्रयोगले छर्न सक्छौं।
1: मौद्रिक नीति मार्फत राहत प्याकेज खोज्दै निजी क्षेत्र निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिँदै लगायतका खबर र कार्टुन पनि बाँकी नै छ। सियाजुनको साझा खबर सुन्दै गर्नुहोला।
0: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमानिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोले। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यवहारिक योगात्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्यूटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सकियो। सम्पर्क 01-5121-4443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
3: पाँच बजे बिहान उठेर भरे 10 बजे रातिसम्म मैले आधै नै मिहिनेत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाममा आउँछ, केही तयारी भएर पत्र आयो भने पुरुषकै नाममा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाममा आउँछ।
4: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
5: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
6: महिलाको श्रम अधिकार र सम्मानको आवाज
0: कार्यक्रम साझा आवाज
4: लैंगिक समानता, महिला अधिकार, घरेलू हिंसा विरुद्ध बहस,
6: महिला किसान का संघर्ष, सपना र सफलता का कथा।
7: प्रोपाइटर मोदी आया जी, अरे है ना प्रोपाइटर आने चाहिए, दाना पानी सब कटारे छ लाख जो कमाइ।
4: हरेक 15 दिन में शनिवार बिहान 6:30 र पुनः प्रसारण राति 8:00 सीआईएन मार्फत विश्वभर
5: तपाई के आफ्नै सामुदायिक रेडियो में अनि सीआईएन को फेसबुक पेज र यूट्यूब सीआईएन चैनल में पनि।
6: पसिनाको सम्मान समानताको अभियान
0: कार्यक्रम साझा आवाज। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईहरू देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा कांग्रेस विवाद विभाजन उन्मुख शीर्षकमा खबर प्रकाशित छ। विशेष महाधिवेशनबाट आएको नेतृत्वप्रति असहमत, कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नयाँ राजनैतिक दल निर्माण गर्न सकिने गरी सम्भावित कदम चालेका छन्। पार्टीभित्र संस्थापन पक्ष एकता प्रतिद्वन्दी नदेखिएको निष्कर्ष निकाल्दै यो समूहले भिन्नै कार्यालय मार्फत पार्टी गतिविधि अगाडि बढ़ाउने समेत निर्णयमा पुगेको छ। स्थानीय निर्वाचन आयोगमा प्रमुख आयुक्त र दुई आयुक्त सिफारिश शीर्षकको खबर छ भने बजेट पेश भएको 3 सातापछि सुदूरपश्चिम प्रदेश सभामा छलफलको तयारी, सत्तारूढ एमाले संशोधन दर्ता गर्ने शीर्षकमा खबर छ। सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गरेको 3 सातापछि प्रदेश सभामा बजेटमाथि छलफल शुरू गर्ने भएको छ। त्यसका लागि 23 असार बिहान 11:00 प्रदेश सभा बैठक आह्वान गरिएको छ। बजेटसँगै अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयकको बैठकमा टेबल गर्ने कार्यसूची रहेको आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीको सचिवालयका सूचना अधिकारी युवराज जोशीले बताउनु भएको छ। त्यस्तै सरकारका 100 दिन संसदलाई उपेक्षा शीर्षकमा कमल भट्टले खबर लेख्नु भएको छ भने माइती घरमा 2 सातादेखि दृष्टिबिनको धरना शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्तिपृष्ठमा हाजिर भएको नभई नियुक्ति नीतिबाट जस्वता कायम हुने सर्वोच्चको फैसला शीर्षकको खबर प्रकाशित छ। त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा स्वास्थ्य बीमा लिनु न उकलिनु न उकल्नु शीर्षकमा खबर छ भने सुविधा भन्दा शास्ति बढ़ी शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै राजधानी विवादले अन्तर्राष्ट्रिय छविमै आज शीर्षकको खबर प्रकाशित छ। त्यस्तै मन्त्रीलाई धमाधम, सचिव सरकार सल्लाहकार शीर्षकमा भुवन शर्माले खबर लेख्नु भएको छ। मन्त्री परिषदले मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2083 पास गरेसँगै मन्त्रीहरूले आफ्नो सचिवालयमा धमाधम सचिव सरकार सल्लाहकारहरू नियुक्त गर्न थालेका छन्। कार्यविधिले मन्त्रीको सचिवालयमा 3 देखि 5 जनासम्म सचिव सरकार सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने सुविधा दिएको छ। त्यस्तै भित्तिपृष्ठमा इन्टरनेट अवरोधले दुवै सदनमा अवरुद्ध शीर्षकमा ईश्वरी
1: आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाहरूको प्रायजस्तो सबै पत्रिकाहरूमा सरकारको 100 दिनको कामको प्रसंग उल्लेख गरिएको छ। गोर्खापत्रको पहिलो पृष्ठमा सुशासन र शासकीय सुधारको प्रस्थान बिन्दु शीर्षकमा खबर थापिएको छ। यो खबर अशोक अधिकारीले काठमाडौँबाट लेख्नु भएको हो। शासकीय सुधार, भ्रष्टाचार न्यूनीकरण एवं सम्पत्ति शुद्धिकरणका मुद्दामा अनुसन्धान र राज्य प्रणालीलाई जवाबदेही बनाउने संकल्प कार्यान्वयनतर्फ प्रस्थान गर्दै सरकारको 100 दिन पूरा भएको खबरमा उल्लेख छ। सरकारले शासकीय सुधारको 100 दिने कार्यसूची एवं सुशासनको मार्गचित्र कार्यान्वयनमा ल्याएर संरचनागत सुधार गरी समग्र रूपान्तरणको दृढ़ अठोटका साथ सरकारले 100 दिन पूरा गरेको छ। प्रधानमन्त्री नरेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हालेपछि सुशासनका लक्ष्य प्राप्तिका लागि दूरगामी अवधारणासहित कार्यक्रम घोषणासँगै कार्यान्वयन अघि बढ़ाएको छ। गोर्खापत्रकै भित्री पृष्ठमा पोषणमा वर्षेनी लगानी तर कुपोषण कायमै शीर्षकमारको खबर छापिएको छ। यो खबर दैलेखको हो। संघीय प्रदेश र स्थानीय सरकारले पोषण सुधारका लागि करोड़ लगानी गरेको भए पनि मातृ तथा बाल कुपोषण अझै चुनौतीको रूपमा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ। गर्भवती महिलादेखि 5 वर्ष मुनिका बाल बालिकाको पोषण सुधारका लागि वर्षेनी मोटो रकम खर्च हुने गरेको छ। दैलेखका 5 स्थानीय तहमा गरिएको शीघ्र कुपोषण क्षणमा 27% गर्भवती, सुत्केरी तथा पूर्ण स्तनपान गराइरहेका महिला कुपोषित भेटिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी निष्क्रिय रकम राज्य कोषमा शीर्षकमा अर्को खबर छापिएको छ। लामो समयदेखि विभिन्न कोष तथा खातामा निष्क्रिय अवस्थामा रहेका राज्य स्रोतलाई राज्य कोषमा ल्याउने प्रक्रिया सरकारले अघि बढ़ाएको छ। कार्यसूचीको 78 नम्बर बुदा राज्यका निष्क्रिय स्रोतको प्रभावकारी उपयोग गर्न 10 वर्ष वा सोभन्दा बढ़ी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताको विवरण संकलन गरी हकवालाले दावी नगरेको रकम कानूनी प्रक्रिया पूरा गरी राज्य कोषमा ल्याउने तथा अन्य स्रोतको पहिचान गरी व्यवस्थापन गर्ने कार्य 90 दिनभित्र सम्पन्न गर्ने उल्लेख रहेको छ। 2082 फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको 10 वर्षभन्दा बढ़ी अवधिको निष्क्रिय पूँजी रकम 20 अर्ब 20 वर्षभन्दा बढ़ी अवधिको 7 करोड़ रहेको राष्ट्रिय बैंकले जनाएको छ। त्यसै गरी भित्री पृष्ठमा औद्योगिक उत्पादन गएर भन्सार अवरोध सरकार गुहार्दै उद्योगिक शीर्षकमा रविराज कटेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ। नेपालमा उत्पादन भएर भारत निर्यात हुँदै आएका औद्योगिक वस्तुमा अघोषित भन्सार अवरोध भएपछि विराटनगरका उद्योगीले सरकारसँग सहजीकरण माग गरेको खबरमा उल्लेख रहेको छ। यसको भिसा शुल्क बढ़ो शीर्षकमा अर्को खबर रहेको छ भने अनलाइन सेवापछि कर्मचारी कटौती प्रस्ताव शीर्षकमा समेत खबर छापिएको छ। राजमार्गमा होटलमा चरम लापरवाही शीर्षकमा अर्को खबर छ। खाद्य प्रविधि तथा गृह नियन्त्रण विभागको अनुगमन टोलीले राजमार्गका होटलमा चरम लापरवाही भएको फेला पारेको खबरमा उल्लेख रहेको छ। कान्तिपुरको पहिलो पृष्ठमा एक्सप्रेस वेमा बिना ब्रेकमा बालेन्द्र शीर्षकमा अर्को खबर छ। 47 लाख फेसबुक फलोअर्स करोड़ भ्यूज रणगिन्ती पोस्ट बीच प्रधानमन्त्री बालेन्द्र शाह अझै रहस्यमय रहेको खबरमा उल्लेख छ। वहाँ आफ्ना कुरा सामाजिक सञ्जालमा लेख्नुहुन्छ तर आफूलाई व्याख्या गर्न रूचाउनु हुँदैन। अनिल गिरी गौरव पोखरेल र जय सिंह महराले काठमाडौँबाट लेख्नु भएको खबरमा वैशाखमा प्रधानमन्त्री बालेन्द्र शाह चिर परिचित पोशाकमा संसद भवनमा आइपुग्नु भएको कालोकोट काले चस्मा अनि नेपाली ब्राण्ड गोल्ड स्टारको सेतो जुत्ता वहाँले लगाउनु भएको भनेर खबरमा उल्लेख छ। यहाँ पनि सहयोग हुँदा एक तिहाई मात्र पूरा शीर्षकमा खबर छ। तर राष्ट्र नीति उही शैली फरक शीर्षकमा अर्को खबर छापिएको छ। अनिल गिरीले काठमाडौँबाट लेख्नु भएको सरकार केही फरक देखिएको परराष्ट्र नीतिले भन्दा पनि कूटनीतिक सञ्चालन शैलीले हो। विदेशी कूटनीतिसँग व्यक्तिगत भेटघाट नगर्ने प्रधानमन्त्री शाहको निर्णयले लामो समयदेखि चलिआएको अभ्यासलाई चुनौती त दिएको छ नै कूटनीतिक वृत्तमा पनि चासो सिर्जना गरेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी 100 दिन नपुग्दै विपक्षीका प्रश्न प्रश्न शीर्षकमा भित्री पृष्ठमा अर्को खबर छ। सरकार गठनको 100 दिनलाई हनुमुन अवधि मानेर शंकाको लाभ दिने परम्परा छ। बालेन्द्र शाह नेतृत्वको सरकार भने गठन भएको 100 दिन नपुग्दै विपक्षी दलहरू आलोचनामा उत्रियो। उनीहरूको मोर्चाबन्दी गर्दै सदनले पटक पटक अवरोध गर्दै आएका खबरमा उल्लेख छ। संसदीय लोकतन्त्रमा सरकार गठनको 100 दिनलाई हनुमुन अवधि मान्ने गरिन्छ भनेर खबरमा उल्लेख रहेको छ।
0: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदले विश्वका नेताहरूलाई सुदानमा भएको अत्याचार रोक्न सहयोग गर्न आग्रह गरेको छ। एलओबीबाट आएका संकेतहरूको आधारमा स्पष्ट रूपमा सुदानमा अर्को मानव अधिकार विरूद्धको प्रकोप भइरहेको समेत पुष्टि भएको बताइएको हो। सुदानी सशस्त्र बल र ऱ्यापिड सपोर्ट फोर्सले शहर वरपरका क्षेत्रमा नियन्त्रणका लागि लड़ाई गर्दा नागरिकमा 18 महिनादेखि घेराबन्दीको अवस्थाको शिकार बन्नु परेको समेत उल्लेख गरिएको छ। युरोपीय आयोगले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्नु भएको छ। चीनसँगको युरोको आगामी व्यापार वार्ताले नतिजा दिनुपर्ने उल्लेख गर्दै प्रमुखले यस्तो बताउनु भएको छ। युरोपीय समूहले चीनसँगको व्यापार असन्तुलन सम्बोधन गर्न आवश्यक कदम चाल्ने समेत बताएको हो। र नेटोका युरोपीय सदस्य राष्ट्रहरू र क्यानाडाले अर्को साता टर्कीमा हुने गठबन्धनको शिखर सम्मेलनमा युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग दिने प्रतिबद्धता जनाएका छन्। सम्मेलनको अन्तिममा घोषणा पत्रमा समावेश हुने यो प्रतिबद्धतामा प्रत्येक वर्ष युएनबाट 30 अर्ब युरो र विभिन्न देशहरूले पहिले नै प्रतिबद्धता गरेको रकम समावेश गरिनेछ। यो मुख्य रूपमा प्रतीकात्मक कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई देखाउनका लागि सहयोगी राष्ट्रहरूले युक्रेन विरूद्ध रूसको लड़ाईको खर्च पूर्ण रूपमा आफूले सम्हाल्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 चरणमा साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयको 111 मिनटमा गोल गर्दै केप भर्दे विरूद्ध 3-2 अग्रता बनाएको छ। मियामी स्टेडियममा जारी रोमाञ्चक खेलमा क्रिस्टियन रोमेरोले अतिरिक्त समयको 111 मिनटमा निर्णायक गोल गर्दै अर्जेन्टिनालाई पुनः अघि बढ़ाएको हो। यसअघि अतिरिक्त समयको 103 मिनटमा सिडनी काभ्रालले गोल गर्दै केप भर्दलाई 2-2 बराबरीमा ल्याएका थिए। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 32 खेलमा जीतले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा 4-2 पराजित गर्दै अन्तिम 16 स्थान सुरक्षित गरेको छ। डालास स्टेडियममा भएको खेल निर्धारित 90 मिनट र अतिरिक्त 20 मिनटपछि पनि 1-1 गोलको बराबरीमा सकिएको थियो। पेनाल्टी सुट आउटमा भने जीतले उत्कृष्ट प्रदर्शन गरेको हो। यसैबीच आज बिहान 7:15 अन्तिम 32 अन्तर्गत कोलम्बिया र घाना बीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली अन्तिम 16 स्थान बनाउन जीत निकाल्ने लक्ष्यमा छन्। यस्तै अन्तिम 16 खेलहरूमा आज राति 11:15 क्यानाडा र मोरक्को आमने सामने हुँदैछन् भने राति 14:00 पारागुए र फ्रान्स बीच प्रतिस्पर्धा हुनेछ। सबै टोली क्वार्टर फाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।
0: झरुवा धानी उत्पादन लागत घटाउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटानाथ वीरगंज र काठमाडौँ कलम्चीका साथै शाखाहरू चागोहिल बानेश्वर गमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5242-5523
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीएनएन।
1: साझा खबरमा अब फरिया धानको कुरा। यो वर्ष धान रोपाई निकै सुस्त छ। पर्याप्त पानी नपर्दा धान रोपाई प्रभावित भएको छ। तर कोशीमा पानी परे पनि बिउ तयार नहुँदा धान रोपाई प्रभावित भएको छ। यस्तो अवस्थामा किसानले के गर्ने? कृषि मौसमी डाक्टर मुक्तिनाथ झासँग हामीले कुराकानी गरेका छौं।
10: सुक्खा पनि सहन सक्ने र डुबान पनि सहन सक्ने त्यस्तो किसिमको जाँचहरू सिफारिस गरेका थियौं। त्यो कुराहरू चाहिँ यदि फलो गर्यौं भने केही नोक्सानहरू राखिसक्नुभएको छ किसान दाजुभाइहरूले। तर अझै पनि हामीले अर्को पनि केही प्रविधिहरू दिएका थियौं, जस्तो कि छरुवा धानका प्रावधानहरू छन्, सुक्खा छरुवा धान। अब त त्यो सम्भावना अलिकति छैन, तर यदि पानी पर्ने क्रम रोक्यो भने यो हिले छरुवा धान भन्छौँ हामी, त्यो हिले छरुवा धान प्रयोग गर्न सक्छौँ। त्यसको लागि बेडना राखिराख्नु पर्दैन, खेत तयारी गर्ने र त्यसपछि के हुन्छ कि हाम्रो जुन सिड छ सिडलाई चाहिँ त्यही 1 दिनसम्म 12-13 घण्टासम्म के गर्ने त्यसलाई पानी निकाल्ने र निकालेर 48-72 घण्टासम्म भन्छौँ हामी 2-4 mmसम्मको पुसाएको चाहिँ है, त्यो आइसकेपछि सिधै चाहिँ हामी खेतमा ड्रम सिडरको प्रयोगले छर्न सक्छौँ।
1: 2-4 mm भनेको अब
10: जस्तो कि त्यसको मिनिङ के हुन्छ कि खासमा प्र्याक्टिकल हामीले फिल्डमा गर्दै गर्दाखेरि अब हिलो छ, त्यो हिलोमा पर्दाखेरि उसले टच गर्छ क्या, समात्छ कि त्यसमा चाहिँ त्यो प्रिन्सिपल हो, त्यो चढ्दैछ। यसका साथ
1: उत्पादनमा चाहिँ कस्तो फरक पर्छ?
10: हिलो पनि फरक पर्दैन बढी। अरू हाम्रा अध्ययनहरूले यो बिएसआर भन्छौँ हामी, त्यसमा जुन परम्परागत तरिकाले हामी रोप्छौँ त्यसमा उत्पादनमा केही कमी नभइकन बरू अलिकति बढी नै उत्पादन पाएका छौँ हामी। तर त्यति गरेर चाहिँ लागत चाहिँ हामी करिब करिब 35% भन्दा बढी घटाउन सक्छौँ।
1: भनेपछि अब अहिले कोशी प्रदेशमा कतिपय स्थानमा बिउ स्थानै छ र पानी परेर धान रोप्नको लागि एकदमै उपयुक्त बनेको छ वातावरण भनेदेखि हामीले छरुवा बिउ धान चाहिँ हालेर उत्पादन गर्न सक्छ।
10: मौसमले साथ दियो भने जस्तो कि अब पानी पर्ने क्रम पक्कै पनि रोकिन्छ, सधैँभरि यो रहनेवाला छैन ठूलो पानी। अब जब पानी रोकिन्छ र बेर्ना तयारी छैन भने त खेतीकै छोड्ने कुरा भएन। त्यतिखेर हामीसँग के हुन्छ कि अब छरुवा धानहरूतिर हामी सिफ्ट हुन सक्छौँ। र यदि जहाँ चाहिँ यो यान्त्रीकरणका सुविधा
2: सुविधा बनाउनु, राइस ट्रान्सप्लान्टहरू उपलब्ध छ कतिपय कस्टमाइजिङ सेन्टरहरूमा छ, त्यो भएर पनि त्यसको लागि सिट हामी 15-16 दिनमा तयारी गर्न सक्छौँ। तपाईँले हामी चाहिँ अब तराईतिर पुग्नुभयो भने भदौसम्म रोपाई चाहिँ पाउनुहुन्छ क्या, भदौसम्म पाइन्छ रोपाईहरू। त्यो भएर अझै पनि सम्भावनाहरू छ, यदि बेर्ना राख्नु भएको छैन भने मेसिनका प्रयोग गरेर हुन सक्छ अथवा हिले छरुवा नानाहरू हुन सक्छ, र छैन भने अहिले पनि बेर्ना राखेर हामीले 20-25 दिनको बेर्ना त धान लगाउन सक्छौँ।
1: च्यालेन्जेस
2: सबभन्दा गाह्रो कुरा भनेकै सिंचित क्षेत्रमा त ठिक छ, जहाँ सिंचाईको सुविधा छ त्यहाँ चाहिँ केही छैन, तर हाम्रा धान खेती धेरै जसो चाहिँ आकाशको पानीको भरमा चाहिँ छ क्या। त्यो अवस्थामा चाहिँ के छ, पक्कै पनि हामीले सुरुमै भनेका छौँ यसपालि धानलाई चाहिँ निकै नै समस्या हुनेवाला छ भनेर हामीले चाहिँ सुरुमै फोरकास्ट गरेका छौँ। तर त्यति भन्दै गर्दाखेरि जे सम्भावनाहरू छ, हामीसँग उपलब्ध प्रविधिहरू छ, त्यो चाहिँ पहिचान गरेर प्रयोग गर्यौँ भने हुन सक्ने सम्भावित जोखिम चाहिँ कम चाहिँ गर्न सक्छ।
0: कृषि प्रसन्दी डाक्टर मुक्तिनाथ झासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: वैशाख यता विपदमा परेर 127 जनाको मृत्यु, 773 घाइते, बर्खामा विपदको जोखिम बढ़ी, सतर्कता अपनाउन विपद प्राधिकरणको आग्रह, विश्वमा नै एलनिनो बलियो बन्दै,
0: बाजुराका दुईवटा वडा छौपडी गोठ मुक्त घोषणा, दैलेखमा कुपोषण बढ़्दो, बजेट पेश गरेको 3 सातापछि सुदूरपश्चिम प्रदेश सभामा छलफलको तयारी, सत्तारूढले नै संशोधनको प्रस्ताव दर्ता गर्ने,
1: नियामकीय सुधारका कार्यक्रम घोषणामा सीमित, मौद्रिक नीति मार्फत राहत प्याकेज खोज्दै निजी क्षेत्र, निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिँदै,
0: सडानमा जारी हिंसा रोक्न संयुक्त राष्ट्र संघ मानव अधिकारद्वारा ध्यान आकर्षण, युरोपियन संघले चीनसँगको व्यापार सन्तुलन गर्ने, नेटो सदस्य राष्ट्रले युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग गर्ने,
1: नयाँ फिफा विश्वकपमा अर्जेन्टिनाले तेस्रो पटक लियो अग्रता, आज कोलम्बिया र घाना भिड्दै, पेनाल्टीमा अस्ट्रेलिया
0: अब कार्टुन हामीले fitpoli.com राजेश मानन्द राजमानले लेख्नु बनाउनु भएको कार्टुन लिएका छौं। पछिल्लो समय वाम एकताको विषय निकै चर्चाको विषय बनेको छ, पुनः कम्युनिष्ट दलहरू एक हुने प्रसंगलाई उद्धृत गर्दै कार्टुन बनाइएको छ। दुईजना व्यक्तिको बीच छलफल भएको र एकजना बन्न पर्दै हुनुहुन्छ र अर्काले अझ थप बन्न पर्दै भनिरहेको विषयलाई उल्लेख गरिएको छ। माथि यस्तो लेखिएको छ, वाम एकता मिलिजुली खाम एकता अचम्म हुनु पर्दैन।
1: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद, अहिलेलाई सुशीला श्रेष्ठ र सन्तोष गन्तर्व विदा भयो, तपाईँको आजको दिन शुभ होस्, नमस्कार। यसपछि त्यसभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: अबचा नलिहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड इन्सुरा कनेक्ट आइपिएफबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि छोयो
1: चैते धानमा नेक ब्लास्टको समस्या चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ रोगको लागि अनुकूल मौसम अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते दुई हर्दीनाथ एक हुमल दुई हुमल पाँच हुमल छ र हुमल सात लगाउने
1: खेतमा पानी जमाइ राख्ने
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने
1: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ
1: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ
3: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ व्यवसायको सम्मान बढाऊ
1: समयमै कर तिरौ सबै नागरिकको परिचय दिऊ
3: गैडाकोट नगरपालिका र रेडियो साहिनो द्वारा जनहितमा जारी सन्देश
4: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो
5: आमा मलाई दुध है
4: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै
6: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
1: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलसोक अफिस आउन जान साह्रै गाह्रो भयो एउटा साधन लिउँ कि भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला
7: लिउँ चाहिँ मात्रै होइन जटिल कन्डिसन एन्ड ओक्सबाट लिइहालौ न मैले त त्यहाँनिर लिएको अहिलेसम्म राम्रै चलिरहेछ
8: ए हो र म पनि त्यही जानु पर्यो भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो एउटै ठाउँमा आउने भयो
9: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिन्छ साथै सुपर मूल्यमा पार्ट्स र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ
10: प्रोप्राइटर अमित परसाई भटभटी रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो मोबाइल 98-550-82-751
11: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा

0: प्रशासन पाठन प्रिन्सिपल माया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556943495
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

लम्बाकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सबैलाई आज पनि उपस्थित भइसकेका छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति, पञ्चाङ्ग, मेष आदि, बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत, वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, काल सर्पयोगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत, वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दरोली एफएम 97.2 MHz दुदोली सिन्धुलीबाट, रेडियो भरेली एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजरा 96.4 MHz सिलिबाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz छेटा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत, वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451-75223 र 98056-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोस्। भूत, वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्दैछौ। फोन भन्ने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 20 गते, रनुसार इसी सन 2026 जुलाई 4 तारिक, सोह्र सम्वत्सर 1948 नेपाल सम्वत् 1446 तथा राजा रोद्र नामक सम्वत्सर उत्तरायण गृह मरितो आज शनिबार रहेको छ। आषाढ कृष्ण पक्ष तिथि रहेको छ, आज चतुर्थी तिथि रहेको छ। आज 20 गते रहेको छ, शनिबारको दिन चतुर्थी तिथि रहेको छ। 11:38 यानि कि बिहानको 9:53 चतुर्थी र प्रान्त पञ्चमी रहनेछ। नक्षत्रमा रहेको छ धनिष्ठा नक्षत्र, 16:41 रहेको छ। योगमा रहेको छ प्रीति योग रहेको छ, 26:50 करणमा रहेको छ बालावह करण रहेको छ। बिहानको 9:53 र प्रान्त कौलवा करण रहनेछ, कौलवकरण रहनेछ 41:57। चनामा कुम्भ राशिमा श्री सूर्यनारायण सिंह मिथुन राशिमा आनन्दादि योगमा आज प्रवर्त योग रहेको छ। आज बिहान सूर्योदय 5:14 भयो भने सन् सूर्यास्त 7:02 हुनेछ। आजको दिनमा घडी 13:48 रहनेछ। दिन विशेष रहेको छ, आज धनिष्ठा पञ्चक रहेको छ। यो त भयो आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँहरूलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको राहुकाल कतिखेर रहन्छ, शुभ समय अनि लाभ समय। आजको कालको काल समय यानि कि आजको काल समय भनिरहेको छ, एउटा बिहान थियो काल समय, आज बिहानको 5:12:50 बिहानको 6:56:40 काल बेला रहेको थियो भने अब भने काल बेला एकैचोटि साँझमा रहेको छ। साँझको 5:19:44 साँझको 7:03:35 आज काल बेला। यस्तै गरेर शुभ बेला रहेको छ आज, विशेष गरी बिहानको 6:56
40 सेकेन्डदेखि बिहानको 8 बजेर 40 मिनट 31 सेकेन्डसम्म शुभ बेला, यानि कि अहिले यतिखेर शुभ बेला चलिरहेको छ। अब लाभ बेलाको समय रहेको छ दिउँसोको 1:52-3 दिउँसोको 3:35-53 लाभ बेला पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा चर्चा गर्नेछौ। सूर्य मिथुन राशिमा, चन्द्रमा कुम्भ राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र पनि कर्कट राशिमा, शनि भने मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि कुम्भ राशि आउँछ। धनिष्ठको तेस्रो तर नाम आउँछ गेहबाट, गेसराज अथवा गेह लक्ष्मी नाम आउँछ, मध्यारी राक्षस गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब पनि पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन मिहिनेतले आमदानी बढाउनेछ। आयस्रोत बढ्दै जाँदैछन् भने उठो पर्ने रकम हात लाग्ने हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा मनोकै लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रो प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय रहेको छ। संचित धनको उपयोगबाट विशेष लाभ हुनेछ। श्रमको उचित मूल्याङ्कन होला। दिन उत्सव प्रवर्तक नै रहने खालको यो गुण राशि मेषलाई आजको दिनमा विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन कर्मका प्रेरक बढ्नाले अर्थ कर्म साधना सिद्ध हुँदै जाँदैछ। प्रत्यक्षित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। भूमि वाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्दैछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। दिगो काममा जग बसाउने अवसर समय प्राप्त हुने खालको यो गुणी राशि वृषराई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन व्यापार व्यवसायमा लाग्ने होला। विशेष फाइदा हुनेछ। तारिकदेखि काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रत्यक्ष नतिजाले अवसर जगाउनेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछ। मेहनतले सफलताको उच्चमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलो लक्ष्यमा पुग्न सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका समेत मिल्ने खालको यो गुण राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन परिवर्तनले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरले समस्या पर्नेछ। स्वास्थ्यको लागि आहारविहारमा अलिक सतर्क रहनुपर्ने चुनौतीहरू अवसर खोज्ने समय रहेको छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मेहनत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्द जाँदैछ। प्रतिष्ठित नतिजा कमजोर देख्नाले कुनै काम रहनु पर्ने खालको यो गुण राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन परिवारजनसँग साथै उत्सव गराउनेछ। प्रेम वा मित्रको बन्धन पनि कसिलो भएर जानेछ। भौतिक चलन जुट्टाले दिगो आमदामी बढाउने काम प्रारम्भ गर्न सकिन्छ। आय आर्जन राम्रो हुँदै जानेछन्। कामबाट फुर्सदिलो भइनेछ भने अतिथिको रूपमा सत्कार समेत पाइने सम्भावना पनि रहेको छ। व्यापार व्यवसायमा लाभ हुनेछ। व्यापार व्यवसायमा विस्तारका लागि यात्रा गर्ने अवसर समेत प्राप्त हुने खालको यो गुण राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। रकम तथा भौतिक चलन जुटाउने दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुँदै जानेछन्। बुद्धिको उद्वेगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ समेत जिताउन सक्ने यो राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाई लेखाईमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन शुभ चिन्तकको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुगत समाचारले दिन उत्सवपूर्ण रहनेछ। पढाइको लगावनले बौद्ध क्षेत्र फराकेर बन्द जानेछ। अभिव्यक्ति लेखन र कलामा पनि निरकता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार र पशुधन पालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। रोकिया काम बन्नाले नयाँ कामतर्फ समेत अग्रसर हुने खालको यो गुण राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
2: वृश्चिक राशि,
0: वृश्चिक राशि उनीहरूको लागि आजको दिन आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आशा छन् तिनीहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गरेर धोका हुन सक्छ। कृषि पशुपालन तथा घरेलु कामकाजमा बढी प्रभावित भइनेछ। तत्काल फाइदा नहुने काममा समय बित्नेछ। दोहोऱ्याएर प्रयत्न गर्दा काम सम्पादन भए पनि परिश्रमका तुलनामा प्रतिफल कम देखिने खालको यो गुण राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन विशेष गरी अग्रजहरूको सहयोग जुट्नुका साथै पराक्रमी काम सम्पादन हुँदै जाँदैछन्। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बनेर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग व्यापारमा मनको फाइदा हुनेछ। मेहनतले जीवन शैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ भने निरन्तरताका लागि अप्ठ्यारो काम समेत बन्न सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन हडबडीले काम बिग्रिनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा पर्ने सम्भावना पनि रहेको छ। अध्ययनमा त्यति समय दिन नसकेला अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउन लक्ष्य पहिचान गर्न सकिन्छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। केही खर्च लागे पनि शोक पूरा गर्न सकिने खालको यो गुण राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन समयमा सजग नहुँदा महत्वाकांक्षी योजना बिग्रिन सक्छ। केही चुनौती देखा पर्दै जानेछन्। आफ्नो क्षेत्रमा अरूले अधिकार गुमाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा सजग रहनु पर्ला। भेटघाटमा अल्मयाले चिता काम रोकिन सक्छ। तैपनि आज मेहनत गर्दा पछि फाइदा उठाउन सकिन्छ। विगतका कमी कमजोरलाई पनि सुधार गर्ने मौका समेत मिल्ने खालको यो गुण राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन आँटेको काम अवरोध आउनुका साथै खर्च समेत बढ्न सक्छ। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने समय रहेको छ। आफ्नो कमजोरीले विवादमा परिएला, प्रतिस्पर्धामा केही कमजोर साबित भइएला, आफन्तबाट टाढिनु पर्ने परिस्थिति आउन सक्छ। काममा स्थानान्तरण हुने समय रहेको छ। यात्राको लागि खर्च हुन सक्छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन पनि सकिने खालको गुण राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रो सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तु शास्त्र सम्बन्धी परामर्श
0: घर घरेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: ग्रह
0: अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुदेती ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घरेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबु भविष्य प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइक तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्दैन।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845175223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशि फलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ र अब पनि पालो रहेको छ र अबको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी पनि गराउने बेला रहेको छ। 9845275223 र 9905275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। कोही मित्र अनुभवको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते। हजुर नमस्ते, कहाँको बोल्दै हुनुहुन्छ? हिरेक बहादुर बस्नेजी, प्युठानको सरदारी नगरपालिका 8 है।
1: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: दाईको बारेमा।
0: दाईको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2032 साल।
0: 2032
1: 3/24
0: हजुर, 2032 साल असारको 24 जन्म समय पनि भन्नु।
1: बेलुका 5
0: बेलुका 5 के बार पर्छ? धन्यवाद।
1: मङ्गलबार
0: मङ्गलबार पर्छ, ठिक छ। दाजुहरू सही ध्यान दिएर। श्री गणेश आचार्यमा श्रीमती रामानुजायमा 2032 साल असार कृष्ण पक्षको मङ्गलबार चतुर्दशी तिथि रहेछ, तर दाईको चाहिँ औँसीमा जन्म भएको छ है। तिथि चाहिँ औँसी तिथि परेको छ, जन्म हुँदा औँसीको दोष लाग्छ, औँसीको शान्ति गर्नुपर्छ दाईले। उहाँको तपाईँको भाउजूलाई राम्रो गराउँछ। उहाँले मिथुन राशि पर्छ, नाम घनश्याम भन्ने नाम आउँछ है। उहाँको चाहिँ घनश्याम भन्ने नाम आएको देखाउँछ। नगर्नु परेको छ, घातकमा तिथिहरू परेको छ। द्वितीया सप्तमी द्वादशी तिथि घातक छ, सोमबार पनि घातक छ, स्वाति नक्षत्र घातक, नम्बरमा 4 राशिमा धनु राशि घातक भनेर लेखिया छ। उहाँको ग्रह दशा भाग्य ठिकै मध्यम खालको छ, अलिकति स्वास्थ्यमा समस्या आउने, पेटमा पाइल्स अल्सर ग्यास्ट्रिक सम्बन्धीको समस्याहरू गराउन सक्छ। र श्रीमान श्रीमतीको दाम्पत्य त्यति राम्रो पनि गराउँदैन, उहाँको बहुविवाहको योग पनि परेको छ। त्यस्तै गरेर उहाँको चाहिँ लग्नमा राहु छ, अलि एकरो अलि जिद्दी स्वभावको हुनुहुन्छ तपाईँको दाजु है। यसलाई कम गर्नुपर्छ भन्नु होला। अहिलेलाई ग्रह चलेको छ भद्रिका र अर्को ग्रह केतु भन्ने ग्रह चलेको छ। अहिले ग्रह राम्रो छैन उहाँको लागि चाहिँ। अब 51 पुरा भएर 52 लागेपछि भनेको अब आउने साउनदेखि उहाँलाई झन अर्को ग्रह चल्छ, उल्का भन्ने ग्रह चल्छ। तपाईँको दाजुको ग्रहको शान्ति गरिदिनु पर्ने बेला भएको छ। ग्रह शान्ति नगरेको पनि निकै समय भएछ। एकपटक घरमा सत्यनारायणको कथा लाउनुहोस्, पूजा लाउनुहोस्, राम्रो हुन्छ। ग्रह शान्तिहरू गराउनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन है। समस्या जिज्ञासा के छ र हजुर? त्यो ग्रह लागेको कारणले गर्दाखेरि त्यस्तो भएको, अलिकति बेचैन हुने मनमा, डर हुने मनमा डर हुने होइन, त्यसपछि राति सपनाहरू राम्रो नदेख्ने, यो ग्रहको कारणले गर्दाखेरि यस्तो समस्या भएको हो। एकपटक सत्यनारायणको पूजाहरू लाउने, हनुमान चालिसा पाठ गर्ने भन्नु, त्यसपछि उहाँलाई राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन क्या है।
1: त्यसको लागि
0: हनुमान चालिसा पाठ त गर्नै पर्छ, नगरिकन हुँदैन।
1: हनुमान चालिसा
0: हनुमान चालिसा पाठ गर्ने, सत्यनारायणको पूजा लाउने, ग्रह शान्तिहरू गर्ने, राम्रो भइहाल्छ, चिन्ता गर्नु पर्दैन। अनि रिसाउनु हुन्छ, रिसलाई कम गर्नुपर्छ भन्नु, नरिसाउनु अरे, रिसायो भने झन् ग्रह लाग्छ अरे भन्नु। अनि दाजु भाउजू दुईजना बुढाबुढीको ग्रह पनि त्यति राम्रो देख्दिनँ, भाउजू अलिक छुची छुची खालकी हुनु भएको रहेछ क्या, कडा कडा खालकी हो कि होइन? अब त्यो पनि भाउजूलाई पनि सम्झाउनु, सम्झाइ बुझाइ गर्नु पर्यो। दाजुसँग बोल्दा बिस्तारै बोल्ने, संयमित भएर बोल्ने भन्ने कुरा तपाईँहरूले पनि परिवारले पनि गर्नु पर्यो। सबै थोक ग्रहलाई मात्रै दोष दिएर पनि हुँदैन होइन। एकपटक सत्यनारायणको पूजा, ग्रह शान्ति गर्नुपर्ने बेला भएको छ, धेरै समय भएछ नगरेको क्या। गराउनुहोस्, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है। त्यति गर्नुभयो भने हनुमान चालिसा पढ्नु पर्यो दिनदिनै एकपटक भयो भने पढ्नु पर्यो क्या बिहान बिहान है नुहाइ धुवाइ गरेर नभए चोखो कपडा लगाएर मुखसुख धोएर भए पनि पढ्नु पर्यो है छोराछोरीसँग सम्बन्ध ठिकै छ मध्यम छ छोराहरूसँग अलि मिल्दैन तपाईँको अरू सबै कुरा ठिकै छ राम्रै छ त्यति धेरै नराम्रो भन्न पनि मिल्दैन यो ग्रह लागेको कारणले केतु भन्ने ग्रह पनि त्यत्तिकै खराब हो अनि अहिले भद्रिका भन्ने ग्रह पनि त्यत्तिकै खराब हो अब ग्रहहरूको खराब ग्रह चल्दैछ उल्का है अब साउनदेखि उल्का चल्दैछ उल्का भन्ने ग्रह पनि त्यत्तिकै खराब हो उहाँको त्यति राम्रो ग्रह होइन त्यो भएर अहिलेलाई एकदम ख्याल गर्नु पर्यो सावधान रहनु पर्छ भन्नु पर्यो है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो प्युठानबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ तपाईँहरू पनि आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ फोन गर्न सक्नुहुन्छ है यस्तै गरेर तपाईँहरू गोर्खा नजिक हुनुहुन्छ गोर्खातिर गोर्खा बजारतिर नजिक हुनुहुन्छ भने एकपटक म चाहिँ तपाईँको गोर्खा बजारमा आउने मेरो कार्यक्रम राखेको छु मैले साउनमा साउनको 2-4 गतेतिर हामी तपाईँको चाहिँ गोर्खा बजारमा आउँदैछौँ चिनाहरू हेराउनु परेको छ तपाईँले मसँग प्रत्यक्ष रूपमा भेट्नु परेको छ माटोहरू परीक्षण गर्नु परेको छ भने तपाईँहरूले चाहिँ गोर्खा बजारमा आएर भेट्न सक्नुहुन्छ साउनको पहिलो हप्ता भनौँ न होइन 2-4 गते भित्र चाहिँ गोर्खामा केही दिन 1-2 दिनको समय लिएर हामी विशेष केही काम छ अन्य नि केही काम छ तर पनि विशेष तपाईँको लागि समय विशेष गरी चाहिँ वृद्ध बुवा आमाहरूको लागि है उहाँहरू चाहिँ न त फोन गर्न नि सक्नुहुन्छ छिटो छिटो फोन गर्नुपर्छ फोनै लाग्दैन है न त उहाँहरू उहाँबाट चाहिँ भरतपुरमा आउन पनि सक्नुहुन्छ हो त्यस कारणले गर्दाखेरि वृद्ध बुवा आमाहरूको लागि सेवाको लागि चाहिँ हामी आउनेवाला छौँ विशेष गरी गोर्खा बजारमा तपाईँहरू आएर प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ समय मिलेछ भने हामी धादिङमा पनि आउनेछौँ समय मिलेछ भने चाहिँ

0: हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी म तपाईँलाई गराउनेछु है। र तपाईँहरू प्रत्यक्ष रूपमा मसँग भेट्न चाहनुहुन्छ भने हाम्रो ज्योतिष कार्यालयमा पनि आउन सक्नुहुन्छ। हाम्रो ज्योतिष कार्यालयको ठेगाना भरतपुरहाट गौरीगंज हेल्प पोस्टकै अगाडि चाहिँ तपाईँहरूले आएर भेटघाट गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तवमा, स्वागत गरौँ। कालो को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हेलो।
0: हजुर हजुर नमस्ते, कहाँ को बोल्दै हुनुहुन्छ? नारायण धादिङबाट बोल्दै हुनुहुन्छ। धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? गङ्गा जमुना गाउँपालिकाबाट। हजुर धादिङमा हामी साउनमा आउनु पर्यो भनेको, तपाईँहरूसँग भेट गर्नको लागि आउनु होला है, भेट्नलाई। हजुर धादिङमा बजारमै आउँछ, हामी रेडियो बिहानीको नजिक नजिकतिर आउँछौ हामी। तपाईँ आउनु होला अनि अरू सबैलाई जानकारी पनि गराउनु होला। विशेष गरी वृद्ध बुवा आमाहरू कोही हुनुहुन्छ, अशक्त कोही हुनुहुन्छ, धेरै हिँड्न नसक्ने, भरतपुरसम्म आउन नसक्ने कोही हुनुहुन्छ भने उहाँहरूलाई चाहिँ विशेष प्राथमिकतामा हामीले राखेका छौँ है। अनि ए 2083 साल एक बजेर कति मिनट भन्नुभयो? एक बजेर 22 मिनटमा। अनि उज्यालो भयो कति गते? 4 गते कि 5 गते? ठिक छ, उज्यालो भएको 5 गते हो नि। अनि त्यसपछि जन्म चाहिँ यस्तो परेछ क्या, बिहिबारको राति उज्यालो भएको चाहिँ शुक्रबार परेछ। अनि राशि चाहिँ कर्कट राशि आउँदो रहेछ। अश्रेष्ठाको दोस्रो चरण नाम आउँदो रहेछ, डुबाट नाम आएको छ नानीको, डुक लक्ष्मी है, होइन डुक लक्ष्मी भनेको
1: लक्ष्मी
0: सुख भनेको होइन, मैले भनेको डुक लक्ष्मी भनेको शुभ लक्ष्मी होइन, डुक लक्ष्मी डुक लक्ष्मी राशि कर्कट आउँछ है। राशि कर्कट आउँछ, नाम आउँछ डुक लक्ष्मी, डलाई उकार डुबानामा आउँछ, याद गर्नुहोस् है। हजुर हो डुक लक्ष्मी, अहिले घामी चलेको भएर स्वास्थ्यमा समस्या आउन सक्छ, अलिकति विशेष खानपिनमा अलिकति विशेष ख्याल गर्नुहोस्, हुर्काउनु बाउमा ख्याल गर्नुहोस्। नानीको लागि चाहिँ अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, कुण्डली राम्रै छन्, मध्यम खालको छन्, कालो सर्प एक परेको छ, राति अलि नसुत्ने, दिउँसो सुत्ने, राति अलि फस्किने ओर्ने गर्छिन्, यो कालो सर्प एक परेको भएर हो नानीको लागि चाहिँ। अब अलि बिरामी बिरामी हुने ग्रहहरू पनि परेको छ, अलि सावधान रहनुपर्छ। धेरै समस्या पऱ्यो भने पछि म धादिङतिर आएको बेलामा रत्न कवच म लिएर आइदिन्छु नानीलाई, लिन आउनु होला तपाईँहरूले, लगाइदिनुहोस्, त्यसले राम्रो गराउँछ, यिनलाई अहिलेको लागि पनि राम्रो हुन्छ, पछिको लागि पनि राम्रो हुन्छ। अनि खानेकुरा खुवाएको खानेकुरा शरीरमा लाग्छ, अलिकति हिष्टपुष्ट मोटो घाटो पनि देखिन्छ शरीर है, नभए चाहिँ नानीको दोष परेको भएपछि के हुन्छ भने गाईको दुधहरू आमाको दुधहरू खायो भने पनि त्यो शरीरमा नलाग्ने, लाग्न नदिने नागले चाहिँ त्यस्तो गराउन सक्छ, त्यो भएर अलिकति विचार गर्नुहोला। अब आउने साउनमा नाग पञ्चमी छ, नाग पञ्चमीको बेलामा नागको पूजाहरू गराइदिउँ नानीको लागि राम्रो हुन्छ। पछि ठुली भएपछि अलिक एकरो एकरो अलिक जिद्दी जिद्दी स्वभावको हुनेछन्,

0: पनि चाहिँ पढाइ लेखाइमा राम्रो छ, वैदेशिक क्षेत्रमा जागिरहरू पनि राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन। अहिले नानीको लागि चाहिँ अब एक वर्ष पुरा भइसकेपछि ग्रह शान्ति गराइदिनु, त्यसपछि ग्रह शान्ति भनेको चाहिँ 9 वर्ष पुरा भएर 10 वर्ष लागेपछि फेरि ग्रह शान्ति गर्नुपर्छ, त्यो बेलामा नबिर्सिनु होला है। त्यति गर्दै भयो भने नानीलाई राम्रो हुन्छ, समस्या आउँदैन है। पछि समस्या यस्तो छ नि आउँदैन, ग्रह शान्तिहरू बेला बेलामा गर्नु पर्यो है। अहिले तत्काल ग्रह शान्ति गर्नु पर्दैन होइन, अब 84 सालतिर ग्रह शान्तिहरू गराउनुहोस्, राम्रो हुन्छ नानीको लागि होइन। एकदमै लक्षण गिन्छन् नानी, राम्रो छ लक्षण गिन्छन्, त्यस्तो नराम्रो ग्रहहरू छैन। कालो सर्प परेको चाहिँ अलिकति नराम्रो हो, यो कालो सर्पको रत्न कवच पाउँछ त्यो चाहिँ धारण गर्नुपर्छ, त्यो सल्लाह गरेर फोन गर्नुहोस्, मगाउनु भयो भने म लिएर आइदिन्छु क्या है। रेडियो सुन्नुहोस् न, रेडियोमा म आएको थाहा पाइहाल्नुहुन्छ कि। उहाँले फोन गर्नुभएको थियो, हामीले धादिङबाट फोन गर्नुभएको थियो, धादिङ गोर्खातिर हुनुहुन्छ भने धादिङ बजारमा पनि हामी आउनेछौँ है हेराउनको लागि चाहिँ। यस्तै गरी तपाईँको चाहिँ विशेष गरी धादिङमा पनि हामी आउनेछौँ, गोर्खामा पनि हामी आउनेछौँ, गोर्खाको गोर्खा बजारमा हामी आउनेछौँ, धादिङको पुछा बजारमा हामी आउँछौँ है। तपाईँहरू भेट्न सक्नुहुन्छ, प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुन्छ, मसँग फेस टु फेस कुरा गर्न पनि सक्नुहुन्छ भनेर मैले तपाईँलाई जानकारी भन्ने गराएको छु। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते। रोल्पा जिल्लाबाट के नाम भन्नुभयो? आशिष विकासजी बोल्दै हुनुहुन्छ। रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? नादी गाउँपालिका। हजुर, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ? आफ्नो विषयमा जनमिति भन्नुहोस् त, तपाईँको कति हो? 2068 साल,
1: 3 को महिना 17 गते,
0: रातिको 2 बजे उज्यालो भयो। कति गते बाबु? 17 गते 18 गते उज्यालो भएको? 17 गते उज्यालो भएको हो कि 18 गते भनेर सोधेको के मैले तपाईँलाई? हजुर, अनि के बार पर्छ र तपाईँको 17 गते के बार पर्छ? बिहिबार पर्दैन तपाईँको 17 गते? तर मलाई पनि थाहा हुँदैन, हेर्नुपर्छ मजाले भित्रभित्र गएर। त्यही त, अनि 17 गते के बार पर्छ भन्दा तपाईँले यो बार पर्छ भन्न सक्नु पर्यो नि त मलाई, परेन। अनि तपाईँको जनावर के बार हो, बिहिबार हो कि शुक्रबार हो? त बिहिबार 17 गते पर्दैन। त्यही त, तपाईँले भनेर बिहिबार हो सर, बिहिबार

0: अठार गते गरेको छ,
1: 17 गतेको राति उजार भएको 18 गते
0: हुन्छ।
1: अनि अरू किन 17 गते उजार भएको भन्नुभएको त मलाई अनि झोकिन हुन्छ त चिना हेराउँदा झोकियो भने सबै सकिहाल्यो नि, चिना हेराउँदाखेरि झोकिनु हुँदा नि तपाईँको जनावर के बार पर्छ त कुरै बुझ्नु भएन तपाईँले मैले भन्न खोजेको कुरा बुझ्नु भएन। अब गुरुले कति कचकच गरेको भन्नुहुन्छ होला, अब यो कचकच नगर्ने हो भने मैले बोलेको कुरा केही पनि तपाईँलाई पुग्दैन। तपाईँको उहाँले फोन काट्नु भएको छ, फोन गर्दाखेरि प्रष्ट रूपमा तपाईँले भन्नुपर्छ, जस्तै रातिको 12 बजे पछिको घरमा तपाईँको यदि छ भने चाहिँ तपाईँले यति गतेको राति उज्यालो भएको चाहिँ यति गते यो बार पर्छ भन्न सक्नुपर्छ तपाईँहरूले। यो हचोताना बोलेर हुँदैन, हचोताना भनेर हुँदैन क्या कुरा बुझ्नुभयो नि, त्यही भएर एकदम ख्याल गर्नु होला यस्तो कुरामा चाहिँ। अब मैले नहेर्ने होइन, मैले त हेर्नै भनेर तपाईँलाई चाहिँ फोन उठाएको नि तपाईँको, अनि तपाईँले चाहिँ कन्फर्म गर्नुपर्छ मसँग चाहिँ बोल्दाखेरि साल महिना गते र समय। अरू त मैले मागेको छैन, पैसा मागेको छैन मैले, होइन मागेको छ त, मागेको छैन नि, अनि निःशुल्क हेराएको छु मैले, कुनै शुल्क लाग्दैन, मात्र तपाईँले साल महिना गते र समय कन्फर्म गर्नुपर्छ मसँग बोल्दाखेरि। कन्फर्म छ भने फोन गर्नुहोस्, नभए दुःख नपाउनुहोस्। किनकि तपाईँको साल महिना गते र समय कन्फर्म छैन भने फोन गरेर मात्रै तपाईँले अर्थ हुँदैन क्या, त देखाएरमा तपाईँले दुःख मात्रै पाउनुहुन्छ क्या, त्यही भएर मैले तपाईँलाई भनेको है यो कुराहरू चाहिँ, अन्य त अन्य थाहा नलिनु होला यसको लागि चाहिँ। कोही मित्र आउनुभएको छ, स्वागत गरौँ, कहाँको बोल्दै हुनुहुन्छ, नमस्ते। हेलो
2: हेलो
1: हजुर, कहाँको बोल्दै हुनुहुन्छ, कहाँको बोल्दै हुनुहुन्छ, रेडियोबाट अलिकति टाढा जानुहोस् त
2: तपाईँ।
1: तुलसी चापाले कुन ठाउँबाट फोन गर्नु भएको? हनुमान नगर। अनि यो हनुमान नगर भन्ने कहाँ छ त? हेलो खै तपाईँले बोल्नै सक्नु भएन, तपाईँले एन्सर दिन सक्नु भएन। त्यसरी बोलेर हुँदैन क्या, तपाईँले रेडियोबाट अलिकति टाढा जानुहोस् न भन्न मैले तपाईँलाई भनेको सुन्नु भएन मैले बोलेको कुरा, अनि समय पनि अब सकिन आँट्यो, अनि तपाईँको छोरीको बारे मैले कसरी हेरिदिनु त। अब यस्तो हुन्छ, मैले तपाईँले भनेको छु फोन गर्दाखेरि चाहिँ तपाईँ रेडियो चाहिँ एउटा कोठामा बजाउनुहोस्, घन्काउनुहोस्, तपाईँ एउटा कोठामा गएर बोल्नुहोस्, अथवा रेडियो भित्र राख्नुहोस् कोठामा, तपाईँ बाहिर आएर बोल्नुहोस्, अथवा बाहिर रेडियो राख्नुहोस् तपाईँ कोठाभित्र गएर बोल्नुहोस्, होइन हो। त्यसो गर्नुभयो भने के हुन्छ भन्दा सजिलो हुन्छ, अब म बोलेको कुरा उता रेडियोमा सुनिराखेको छ होइन, अनि तपाईँ बोलेको कुरा उता सुनिराखेको छ, तपाईँको ध्यान कता हुन्छ भन्दा रेडियोतिर ध्यान हुन्छ, अनि तपाईँको फोनतिर ध्यान हुँदैन। मसँग बोल्दाखेरि तपाईँ रेडियो सुन्दै मसँग बोल्दै होइन, मसँग फोन गर्दाखेरि तपाईँ ठ्याक्क मसँग नि तपाईँको चाहिँ फेस जुदाएर बोल्नुपर्छ, ध्यान दिएर मतप्रति हुनुपर्छ, अनि बल्ल तपाईँ म बोलेको कुराहरू बुझिन्छ। अनि परिवारको लागि चाहिँ रेडियोमा सुन्ने सुनिहाल्नुहुन्छ उहाँहरूले चाहिँ होइन, यसमा तपाईँले विशेष ख्याल गर्नुहोला है। 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। उहाँले चाहिँ फोन गर्नुभएको, भरतपुरबाट फोन गर्नुभएको छ, उहाँलाई चाहिँ फेरि फोन गर्नुभयो म हेराइदिन्छु, नभए भरतपुरै हुनुहुन्छ म पनि भरतपुरै छु, यहीँ प्रत्यक्ष आएर पनि हेराउन सक्नुहुन्छ आवश्यक छ भने चाहिँ होइन। 9841-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ, र वर्षको प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि चाहिँ तपाईँ हाम्रो कार्यमा पनि आउन सक्नुहुन्छ। तपाईँको धादिङ गोर्खातिर हुनुहुन्छ भने हामी साउनको पहिलो हप्तामा गोर्खा आउँदैछौँ, त्यसपछि समय मिलेछ भने धादिङ पनि आउनेछौँ, सकभर हामी समय मिलाउनेछौँ आउनेछौँ। त्यस कारण गर्दाखेरि तपाईँहरूले विशेष ख्याल गर्नुहोला, हेराउन मन छ तपाईँलाई, ग्रह रचाहरूको विषयमा चर्चाहरू गर्न मन छ, मसँग प्रत्यक्ष रूपमा हेराएर समस्याको समाधान गर्न चाहनुहुन्छ भने चाहिँ

0: दिउँसै फोन गर्दै नाम भने टिपाउनु होला है, म यो ठाउँबाट बोलेको, म यो ठाउँमा हेरेर आउँछु, मेरो यतिजनाको चिना हेराउनु परेको छ, मेरो नाम टिपिदिनुहोस् है भनेर तपाईँले भन्नुभयो, म नाम टिपिदिन्छु। अनि आयो, तपाईँ नाम टिप्नु भयो के फाइदा हुन्छ भन्दा, तपाईँको नहेराइकन म फर्किन पाउँदिनँ, बुक गर्नुभयो तपाईँ मलाई। अनि धेरैजना मान्छे हुनुभयो लाइनमा बोलाउनु भयो भने नाम टिपाउने मान्छेको सबैभन्दा पहिला नाम आउँछ, लाइनमा बस्नै पर्दैन उहाँले हेराउनको लागि चाहिँ है, यस्तो फाइदाहरू हुन्छ। त्यस कारण गर्दा विशेष ख्याल गर्नु होला। कार्यक्रम ज्योतिष वास्तव हामी अन्तिम चरणमा आएका छौँ, भोलि बिहान ठिक 7 बजे कार्यक्रम लिएर म फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: सूचना संगीतम मनोरञ्जनको अटल साहेनो यो हो रेडियो साहेनो 99.8 MHz साहेनो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ। नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ, समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ।
0: भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: आमा, एक गिलास दही खान्न, साह्रै गर्मी हो।
3: आमा, मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
1: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
1: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।
4: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाँजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाँजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: चैते धानमा मेघ ब्लास्टको समस्या। चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा मेघ ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
1: खेतमा पानी जमाइराख्ने,
2: वेबस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
4: हामीले त ध्यानै नदिएको,
5: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ। तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ। घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
7: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
8: समयमै कर तिरौ, सबै नागरिकको परिचय दिऊ।
9: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश।
10: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
11: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
10: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहि भयो क्या रे?
11: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउनु व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
10: ए हो र बाबु?
11: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
10: ए
11: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलो 89.1 मेगाहर्ज।

0: तपाईको आफ्नै शैक्षिक संस्थाका कुरा, कहिले शैक्षिक समस्याका कुरा, कहिले शैक्षिक सरोकार वालाका कुरा, यो हो कार्यक्रम शिक्षा र सरोकार।
1: हरेक शनिबार बिहान 8 बजे
0: मात्र पश्चिम चितवनको आवाज रेडियो साहिनो 89.8 मेगाहर्जमा।

0: नमस्कार, सशिचन्द्र आवाज रेडियो साइनोको प्रस्तुति कार्यक्रम शिक्षा र सरकार लिएर म प्रस्तुता विश्वराजलाई उपस्थित भइसकेको छु। शिक्षाको माध्यमबाट समाजमा परिवर्तन साथसाथै रूपान्तरण गर्ने अभिप्राय हो। त्यसैले प्रशिक्षण आवाज रेडियो साइनोको आफ्नै उत्पादन कार्यक्रम शिक्षा र सरकार हो। हरेक शनिबार बिहान सभा 8 बजेदेखि 9 बजेसम्म प्रसारण हुने कार्यक्रम शिक्षा र सरकार कार्यक्रम लिएर म प्रस्तुत श्रोतालाई सधैँ उपस्थित हुने गरेकी छु। त्यस्तै आज पनि म शिक्षा र सरकार कार्यक्रम लिएर प्रस्तुता श्रोतालाई उपस्थित भइसकेको छु। हामीले आज फरक धारमा हामी कुरा गर्दैछौ। हामीले शिक्षा क्षेत्रमा आफ्नो लामो समयको अनुभव भएका स्रष्टाहरूलाई आमन्त्रण गर्ने गरी हामीले शिक्षा र सरकार कार्यक्रम चलाउने गर्थ्यौँ भने आज शिक्षा प्रहार गर्दै गरेको र अहिले 2082 सालको यसी परीक्षामा द्वितीय ल्याउन सफल हुनुभएको छात्रा इशारा बोहरालाई हामीले आजका अतिथिको रूपमा प्रस्तुत गरेका छौँ। यहाँ भर्खर रूपमा कनेक्सनमा आइसक्नु भएको छ। सर्वप्रथम आजका अतिथिलाई पश्चिम चन्द्र आवाज रेडियो साइनोमा स्वागत गर्न चाहन्छु। सर्वप्रथम उहाँलाई पढ्नुभन्दा पहिला नै उहाँले कसरी मेहनत गरेर जिपिएफ ल्याउन सक्नुभयो भन्ने कसैको लागि प्रेरणा बनोस् भन्नको लागि पनि उहाँलाई उहाँका अनुभव अनुभूतिलाई स्पष्ट गर्न खोजेको हुन्। सर्वप्रथम आजका अतिथि इशारा बोहरालाई म स्वागत गर्छु। इशारा बोहराज्यू नमस्कार, पश्चिम चन्द्र आवाज रेडियो साइनोमा हार्दिक स्वागत गर्न चाहन्छु। अब तपाईँले आफ्नै मुखार बिन्दुबाट आफ्नो परिचय दिनुहोला।
1: नमस्कार, मेरो नाम इशारा बोहरा। मैले यस एससी 2082 सालमा नारायणी बाबीबाट सोचिपिए ल्याउन सफल छात्रा हुँ। मैले यसका लागि निकै मेहनत गरेको थिएँ।
0: अब तपाईँलाई सँग पनि जिज्ञासा छ, तपाईँले कहाँबाट शिक्षा सिकाइ, कहाँबाट तपाईँले प्रारम्भिक शिक्षा हासिल गर्नुभयो र 10 कक्षासम्म आउँदा कुन कुन विद्यालयमा पढ्नुभयो, सिक्नुभयो, त्यो कुरा जानकारी गराउन हार्दिक अनुरोध गर्छु।
1: मैले चाहिँ फर्स्टमा शिक्षा हासिल गरेको स्टेप बाई स्टेप बोर्डिङबाट। त्यसपछि म चितवनबाट तनहुँतर्फ लागेँ र त्यसपछि मैले गौरी शङ्कर स्कुलमा 2 क्लाससम्म पढेको थिएँ। मेरो एकाडेमिक जर्नी चाहिँ निकै लामो भएको थियो, जसकारण मैले धेरै कुराको अनुभव गर्न पाएँ, धेरै शिक्षकहरूसँग पढ्न पाएँ र धेरै निकै थुप्रै कुराहरू पनि सिकेँ। मैले 5 क्लाससम्म लालीगुराँस स्कुलमा पढेँ, फेदीकुनाको लम्जुमा रहेको। त्यसपछि मैले फेरि पुनः मैले सानोमा पढ्न सिकेको स्कुलबाट 6-7 कक्षासम्म पढाइ गरेँ र मैले बल्ल नारायणी माविमा आफ्नो 8 कक्षा सुरु गरेको थिएँ। मैले बिएलई र एससी परीक्षा दुवै नारायणी माविबाट दिएको थिएँ र नारायणी माविमै मैले थुप्रै नयाँ कुराहरू सिकेर आफ्नो परीक्षाहरूलाई थप कसरी राम्रो बनाउने भन्ने बारेमा सिकेँ र मेरो एकाडेमिक जर्नी चाहिँ निकै लामो थियो र निकै प्रेरणादायक पनि थियो।
0: एउटा कुरा के छ भने धेरैले धेरै विद्यालय सार्दाखेरिमा विद्यार्थीले सिक्ने कुरामा कमजोर हुन सक्छ, साथीहरू पनि मिल हुनको लागि समस्या हुन्छ भन्ने जनगुनासो र अभिभावकको सुनिन्छ। तपाईँको यो अनुभवले के देखाउँछ?
1: धेरै स्कुलमा शिक्षा गर्दा चाहिँ हामीलाई साथीसँग घुलमिल हुन अलिक समय लाग्छ साथी बनाउन, किनकि हामी नयाँ नयाँ इन्भाइरोमेन्टमा जान्छौँ, हामीले कसैलाई चिनेको हुँदैनौँ, केही समय लाग्छ। तर साथीको रूपले हामीले नयाँ साथी बनाउन अलि समय लागे तापनि हामीले अरू नयाँ कुरा अनुभव गर्न सकिन्छ, पढाइको विषयमा धेरै क्षेत्रमा हामीले पढाइको बारेमा सिक्न सकिन्छ। कुनै स्कुलले हामीलाई अर्कै तरिकाले सिकाउँछ पढ्न भने कुनै स्कुलले अर्कै तरिकाले, हामीले यसरी चाहिँ विभिन्न प्रकारको विविधता, एउटा शिक्षामा पनि विविधता भयो भने चाहिँ हामीले थुप्रै प्रगति गर्न सक्छौँ होइन। यसले साथी बनाउन चाहिँ अलि समय लागे पनि पढाइमा चाहिँ एकदम राम्रो हुन्छ।
0: तपाईँ आफूले कक्षा पाँचसम्मको लेभलमा अध्ययन गर्दाको अवस्था र कक्षा छदेखि आठसम्म र आठदेखि दससम्म सिकाइको कुरालाई अगाडि बढाउँदाखेरिमा कसरी मिहिनेत गरेर यो जिसिने पुल्याउन सक्नुभयो र तपाईँले यसलाई क्लियर गराउनु पनि मलाई अनुरोध गर्नु।
1: फाइभ क्लाससम्म म लालीगुराँसमा पढ्थेँ र फाइभ क्लासमा लालीगुराँसमा पढ्दा मैले लालीगुराँसमा धेरै कुरा सिकेँ। मैले गौरी शङ्करबाट लालीगुराँसमा जाँदाखेरि चाहिँ लालीगुराँसमा चाहिँ एकदम मेहनती शिक्षकहरू हुनुहुन्थ्यो र उहाँहरूले मेरो एकाडेमिक कमब्याक गर्न पनि धेरै मद्दत गर्नुभयो। उहाँहरूले मलाई पढाइमा पनि निकै म सानैबाट अब्बल थिएँ र लालीगुराँसमा गएपछि चाहिँ मेरो पढाइ झन् सुध्रियो त्यहाँको शिक्षकहरूले गर्दा। र त्यसपछि म स्टेप बाई स्टेप जाँदाखेरि सुरुमा छ क्लासमा हुँदाखेरि मेरोलाई नयाँ अनुभव थियो जसले गर्दा मेरो पढाइ अलिकति खस्किया जस्तो पनि भयो। तर म सेभेन क्लासमा जाँदाखेरि फेरि मैले मेरो शिक्षालाई चाहिँ सुधार्न सकेँ। म मेरो मम्मी टिचर भएको कारणले पनि मलाई धेरै सहयोग गर्नुभयो उहाँले र म धेरै मेहनती र लगनशीलका कारण मैले फेरि शिक्षामा त्यही गति अवलम्बन गरे र नारायणीमा पनि जाँदा पनि पुनः फेरि त्यहाँ पनि नयाँ अनुभव भयो जसले गर्दा मेरो पढाइ अलिअलि खस्केको जस्तो भएको थियो। पछि मैले फेरि मेहनत गर्दा गर्दै मैले मेरो पढाइलाई नौ कक्षामा हुँदाखेरि एकदम राम्रो बनाएँ र दस कक्षामा सुरुबाटै मेहनत गर्दै पढेँ, किनकि दस कक्षा एकदम महत्वपूर्ण पनि थियो र मैले चाहिँ त्यस्तै मेहनत गर्दा गर्दै खोजी मिलाउन सफल भएँ।
0: सिकाइको प्रक्रिया अन्तर्गत आफैले आफैलाई अब्बल बनाउनको लागि प्रतिस्पर्धामा अगाडि बढ्नको लागि के कस्ता कार्यहरू तपाईँले गर्नुभयो र गर्नुपर्ने के थियो भन्ने कुरा पनि जानकारी गराउनु अनुरोध।
1: शिक्षामा प्रतिस्पर्धामा अगाडि आउनको लागि हामीले धेरै प्र्याक्टिस गर्नुपर्छ, नोट्सहरू बनाउनुपर्छ, अनि त्यसपछि आफ्नो भाषागत विषयहरू, यदि हामी म्याथ साइन्स जस्तो विषयमा अगाडि छौँ भने हामीले भाषागत विषयहरूलाई चाहिँ मध्यनजर गर्नु हुँदैन, हामीले भाषागत विषयहरूलाई प्र्याक्टिस गर्नुपर्दछ। अझ बढी सबैभन्दा अक्षर पनि निकै महत्वपूर्ण हुन्छ जसले गर्दा आफ्नो अक्षर नराम्रो छ भने सुधार्नुपर्छ, बुझ्ने अक्षर लेख्नुपर्छ। र मेरो अक्षर पनि नराम्रो थियो तर मैले दस कक्षामा अक्षरको लागि निकै मेहनत गरे र अक्षर पनि सुध्रियो जसले गर्दा मैले भाषागत विषयहरूमा पनि राम्रो नम्बर ल्याउन थाले। हामीले अक्षरमा ध्यान दिनुपर्छ, नोट्सहरू बनाउनुपर्छ र आफूलाई नबुझेको कुराहरू चाहिँ सर म्यामसँग सोध्नुपर्छ। हामीले प्रब्लम्सहरूलाई मध्यनजर गर्यौँ भने चाहिँ त्यो प्रब्लम थपिँदै जान्छ र हामीले पनि राम्रो इक्जाम्सहरूमा राम्रो गर्न सक्दैनौँ। डाउट्सहरू क्लियर गर्दै गर्दै अगाडि बढ्दै हामी चाहिँ पढ्नुपर्छ।
0: जस्तो तपाईँ आफूले मिहिनेत गरेको आधारमा आएको पोजिटिभ हो कि तपाईँ त्यो परिवारमा परिवारका सदस्यहरू जो अभिभावक हुनुहुन्छ उहाँहरूले तपाईँको शिक्षाप्रति लगाएको लगाव र तपाईँलाई दिएको प्रेरणाको स्रोत हो प्रश्नमा हामी गर्छु।
1: मेरो 4 GPA आउनमा मेरो मेहनतको पनि ठुलो मेरो मेहनत साथसाथै मेरो परिवारको पनि ठुलो भूमिका रहेको छ. मेरो मम्मी बाबाले मलाई निरन्तर साथ दिइराख्नुभयो र मलाई जहिले पनि मोटिभेट गर्नुभयो पढ्नको लागि. मैले कुनै बिच फेजमा गएर म सक्दिनँ जस्तो लाग्यो भने पनि मेरो मम्मी बाबाले मलाई हौसला दिइराख्नुभयो, जसले गर्दा चाहिँ म थप मेहनत गर्न जागृत भएँ र म थप अब म सक्छु भन्ने जस्तो पनि भयो मलाई. त्यसरी नै म अगाडि बढेँ र मैले निरन्तर प्रयास गरेर पनि यति ठुलो उपलब्धि हासिल गरेको हुँ.
0: तपाईँको फ्यामिली ब्याकग्राउन्डको बारेमा के बाबा मम्मी शिक्षक हो अथवा के हो, उहाँ के गर्नुहुन्छ, उहाँको पेसा के हो भन्ने कुरा पनि बताउनु अनुरोध गरे.
1: मेरो बाबा शिक्षा सिकाइमा करिब 23 वर्ष हुन लागेको छ. उहाँ अहिले कठार बाबीमा शिक्षक हुनुभएको छ र मेरो मम्मी पनि नेपाल प्रहरी स्कुलमा शिक्षक हुनुहुन्छ. उहाँले पनि मेरो मम्मी र मेरो बाबाले मलाई निकै सानैबाट पढाइमा अब्बल रहन सिकाउनु भयो र मलाई पढाइ आफ्नो लाइफमा कति महत्वपूर्ण हुन्छ, पढाइको महत्व हरेक क्षण मलाई सम्झाउनुहुन्थ्यो, जसले गर्दा पनि म अहिले यस्तो राम्रो उपलब्धि हासिल गर्न सकेको हुँ जस्तो मलाई लाग्छ.
0: जब तपाईँ कक्षा 8 देखि 9-10 पढ्दाको अवस्थामा सिक्दाको अवस्थामा विषयगत रूपमा तपाईँको सामाजिकमा तपाईँको म्याथमा साइन्समा एकाउन्टमा अरू विषयहरूमा क्रमगत रूपमा के कस्ता अवस्था रहे, प्रत्येक विषयको बारेमा कसरी पढ्ने र कसरी पढ्दाखेरि जिपिएसमा आउन सक्छ भनेर श्रोता गाउँहरूलाई विद्यार्थी भाइ बहिनीहरूलाई अब 2083 सालको एसी दिने भाइ बहिनीहरूलाई पनि प्रेरणाको स्रोतको रूपमा एक विषयको बारेमा युनिटको बारेमा स्पष्ट विनय अनुरोध गरे.
1: सर्वप्रथम हामीलाई राम्रो मार्क्स ल्याउनको लागि चाहिँ हामीले भोकेर पढ्नु हुँदैन, भोकन्ते विद्या फलदायी हुँदैन. हामीले बुझेर पढ्नुपर्छ, थोरै पढ्नुपर्छ र बुझेर पढ्नुपर्छ. हामीले 6-7 घण्टा पढ्यौँ तर भोक्यौँ मात्रै भन्यो भने पनि त्यो खासै फलदायी हुँदैन, तर बुझेर 2-3 घण्टा पढ्यौँ भने पनि त्यो फलदायी हुन्छ. हामीले साइन्स म्याथ जस्तो विषयहरूलाई निरन्तर प्र्याक्टिस गरिराख्नुपर्दछ र भाषागत विषयहरू नेपाली सामाजिक जस्तोमा हामीले चाहिँ बेसिक कन्सेप्ट क्लियर गर्नुपर्दछ. नेपालीहरू जस्तो विषयमा चाहिँ हामीले आफै बढी क्रिएटिभ भएर आन्सर लेख्नुपर्छ भने होइन, म्याथ अनि साइन्सहरूमा चाहिँ निरन्तर प्र्याक्टिस हुनुपर्छ. साइन्सलाई चाहिँ बुझेर हामीले चाहिँ राम्ररी प्र्याक्टिस गर्नुपर्छ. साइन्सको न्युमेरिकल्सहरूदेखि लिएर सबै निरन्तर प्र्याक्टिस गर्नुपर्छ. हामीले प्रोजेक्टहरूलाई पनि हेर्चाहै गर्नु हुँदैन, सबै सर म्यामले दिएको कुराहरूलाई राम्ररी बुझेर निरन्तर प्रयास गरिराख्नु पर्दछ. सेट्सहरू पनि सल्भ गर्नुपर्छ अनि सबै अनि हामीले सबमिट गर्नुपर्छ दिएको कामहरू, चार्ट पेपरहरू सबै आफूले निरन्तर सल्भ हल गर्नुपर्छ.
0: जस्तो अप्सनल म्याथको ट्रिगोनोमेट्रीका फर्मुलाहरू हुन्छन्, ती फर्मुलाहरूलाई तपाईँले याद गर्ने तरिका र प्र्याक्टिसमा बिचमा ल्याउने अवस्था के रहेको थियो र कसरी तपाईँले याद गर्नुभयो? जस्तो सेकेश्वर थिटा -1 इजकल टु टेनिसर थिटा हुन्छ भनेर त्यो भोकेको जस्तो हुन्छ, तर आफूले बुझ्नलाई कसरी बुझ्नु आएको थियो भन्ने मेरो जिज्ञासा.
1: अप्सनल म्याथ अरू विषयभन्दा अलि गाह्रो पनि हुन्छ र यसमा सबभन्दा गाह्रो पोर्सन भनेको ट्रिगोनोमेट्री नै हो. ट्रिगोनोमेट्री त्यस्तो गाह्रो त छैन तर विद्यार्थीहरूले यसलाई गाह्रो भन्ने गर्छन्. ट्रिगोनोमेट्री पनि बुझेर गर्यो भने चाहिँ हामीले सबै हल गर्न सकिन्छ. ट्रिगोनोमेट्रीको बेसिक क्वेसनदेखि लिएर हायर एबिलिटिजको क्वेसनहरूसम्म पनि हामीले सल्भ गर्न सक्छौँ. ट्रिगोनोमेट्रीको फर्मुलाहरूलाई चाहिँ राम्ररी लेख्नुपर्छ, नहेरिकन लेख्नुपर्छ, त्यसलाई सुनाउनुपर्छ आफ्नो गार्जेन्सहरूलाई सुनाउने, अनि एउटा चार्ट पेपरमा सबै फर्मुलाहरू लेखेर आफ्नो स्टडी रूममा टाँच्ने, जसले गर्दा चाहिँ हामीले निरन्तर त्यसलाई हेर्न सकिन्छ र रिभाइज गर्न सकिन्छ, माइन्ड केमिकल पनि हुन्छ. त्यसरी गर्यौँ भने चाहिँ हामीले अस्ट्रल म्याथको ट्रिगोनोमेट्री पोर्सन पनि फाइदो लाग्न थाल्छ र सेट बुकहरू भयो कम्पिटिटर्सहरूबाट निरन्तर प्र्याक्टिस गर्यौँ भने ट्रिगोनोमेट्री जस्तो सहिलो केही पनि
0: जस्तो अप्सनल म्याथका अब कम्पिटिटरी म्याथका यी कुराहरू त भए किनभने म्याथ भनेको नै टेक्निकल सब्जेक्ट हो. टेक्निकल सब्जेक्टको बारेमा मर्न बुझ्न सक्नुपर्छ. मर्न बुझ्यो भने मात्रै केही कुरा हल गर्न सकिन्छ. भने जस्तै सामाजिक विषय भनेको एउटा त्यसको एरिया पनि ठुलो छ. त्यसको सिक्नुपर्ने जान्नुपर्ने हिस्ट्रीका कुरा, जियोग्राफीका कुरा, समाजका कुरा, त्यसपछि कानुनका कुरा, धेरै कुराहरू छन्. अनि सामाजिक वस्तु गहन विषयलाई राम्रोसँग अध्ययन गरी प्रश्नले सोधेका मर्महरू बुझ्ने गरी कसरी गर्न मौलिकतामा कसरी दिन सकिएला, तपाईँले कसरी दिनुभयो भन्ने कुरा पनि प्रश्न हुनु हुँदैन.
1: सामाजिक विषय, अरू विषय, नेपाली भयो, इङ्ग्लिस, यस्तो भाषागत विषयहरूभन्दा सामाजिक अलिक कठिन छ. सामाजिकमा धेरै पोर्सनहरू पनि छ. सामाजिकमा करिब मलाई लाग्छ 90 पाठहरू छन् र सबै पाठलाई हामीले रिकल गर्नुपर्छ किनकि जसरी नै क्वेसन सोध्न सक्छ सामाजिकबाट. र मैले सामाजिकको लागि थुप्रै रिसर्चहरू गर्थेँ किनकि क्वेसन हाम्रो विगतहरूबाट भयो होइन, अनि अहिलेका समसामयिक घटनाहरू यस्तोबाट चाहिँ एकदम धेरै क्वेसन सोध्ने गर्छौँ र हामीलाई पनि एकदम धेरै क्वेसन्सहरू कभर गर्नुपर्छ. जसले गर्दा मैले युट्युबमा रहेका क्लासहरूबाट भयो अनि मेरै कोचिङ सरहरू सरबाट भयो मैले थुप्रै जिज्ञासाहरू राख्थेँ. मैले आफ्नो बाबालाई पनि सोध्थेँ सामाजिकै सानसाना क्वेसन्सहरू व्यवस्थापिकाको बारेमा, न्यायपालिकाको बारेमा, र एकदम डाउटहरू, सानसानो डाउटहरू सोध्दै गएर चाहिँ मैले क्लियर गर्दै गए सामाजिकमा. मैले जस्तो क्वेसनहरू पनि गर्न सक्ने भएको थिएँ. र सामाजिकमा चाहिँ हामीले घुकेर लेख्ने छुट्टै क्वेसन हुन्छ र आफ्नै व्यवहारिक रूपमा लेख्ने छुट्टै क्वेसन्सहरू पनि हुन्छ. र सामाजिकलाई चाहिँ हामीले चाहिँ घुकेको भरमा अलिक कम तर आफैले दिमाग लगाएर बढी लेख्यौँ भने चाहिँ हामीले मार्क्स बढी पाउन सक्छ सामाजिकमा. आफ्नै आन्सर, आफ्नै मौलिकता झन्काएर लेख्यौँ भने अलिक धेरै मार्क्स पाउन सक्छ.
0: जस्तो तपाईँको फर्स्ट वर्ल्ड वार र सेकेन्ड वर्ल्ड वारको बारेमा लेखिएको छ. ब्रिटिस सेना हेन्डी सेन्डीले के भनेको छ भने एउटा गोली पड्काउनाले पहिलो विश्वयुद्ध भयो, अस्ट्रियाबाट सुरु भयो. दोस्रो गोली भूपर्काउनाले सेकेन्ड वर्ल्ड वार भयो भने यस्ता कुराहरूलाई कसरी समराइज गर्ने गरिन्छ भन्ने पनि जिज्ञासा.
1: वर्ल्ड वार आई र वर्ल्ड वार आइआईको बारेमा चाहिँ निकै हाम्रो बुकमा चाहिँ निकै धेरै त्यसको कन्टेन्ट रहेको छ. त्यो सबै रिकल गर्न, समराइज गर्नको लागि मैले त्यसलाई चाहिँ एउटा नोटबुकमा लेखेको थिएँ जसले गर्दा चाहिँ इक्जाम पोइन्ट अफ भ्यूमा पनि ओल्ड वार च्याप्टर निकै इम्पोर्टेन्ट रहेको थियो. जसले गर्दा त्यसलाई निरन्तर रिभाइज गरिरहेको थिएँ मैले. त्यसको डेट्सहरू भयो र कुन डेटमा कुन घटना भयो त्यसको बारेमा पनि त्यो अलि गाह्रो पनि थियो जसले गर्दा त्यसलाई रिभिजन धेरै गरिराख्नु पर्दथ्यो. र मैले ओल्ड वारको टपिक अलिक गाह्रो भएकाले आफ्नो शिक्षक हिमानन्द सरसँग पनि निरन्तर ओल्ड वारको बारेमा सानसानो डाउट्सहरू सोधिराख्थे र उहाँले पनि मलाई निकै मद्दत गर्नुभएको
0: थियो. अब एकाउन्टको जस्तो थ्योरी र प्र्याक्टिकल सिक्की खोजेको छ त्यसलाई तपाईँले कसरी सहज गर्नुभयो? जस्तो अहिले नर्मल्ली रूपमा विद्यार्थीलाई सोद्धाखेरिमा ब्याङ्क भनेको हो, पैसा भनेको हो, इन्सुरेन्स भनेको हो भनेर सोद्धाखेरिमा कतिलाई ख्याल नहुनु पनि सक्छ. कति थ्योरिटिकल सब्जेक्टका कुराहरू एकाउन्टकै थ्योरीका कुराहरूलाई पनि एड्रेसिङ गर्नको लागि एकाउन्ट पनि आफैमा टेक्निकल सब्जेक्ट हो, त्यहाँ टेक्निकल लहरूलाई फेमिलियर बनाउनलाई तपाईँले के कस्ता रचनात्मक कार्य गरेर शिक्षा सिकाइमा आफ्नो उपलब्धि ल्याउनुभयो भन्ने पनि जिज्ञासा मिलाइदिनु होला.
1: एकाउन्ट सब्जेक्ट चाहिँ एकाउन्ट सब्जेक्टमा चाहिँ हामीले आफै व्यवहारिक रूपमा चाहिँ हल गर्न सक्नुपर्दछ. एकाउन्ट सम्बन्धी चाहिँ मैले एउटा च्यानल भेटाएको थिएँ जसबाट चाहिँ त्यसको निकै राम्रो छलपष्ट पारिदिएको थियो.
0: र त्यो च्यानल नाम के होला?
1: त्यो च्यानलको नाम हो गुरुबा.
0: गुरुबा हो.
1: हजुर, गुरुबामा चाहिँ लगभग 1 मिलियन नै स्टुडेन्ट्सहरू छन् र त्यहाँबाट हामीले गुणस्तरीय शिक्षा पाउन सकिन्छ। यदि हामीले स्कुलमा टिचर्सहरूले पढाएकोमा चाहिँ अलि बुझ्दैनौँ, कोही कोही विद्यार्थीहरूले बुझ्न सक्दैनन् टिचर्सले पढाएकोमा, यदि उनीहरूलाई सोसल एन्जाइटी छ सोध्न सक्दैनन् टिचर्सले भने चाहिँ उनीहरूले युट्युबमा आएर पनि आफ्नो डाउट्सहरू क्लियर गर्न सक्छन् र यस्तो च्यानल्सहरूको माध्यमबाट पढ्न सकियो भने थप आफ्नो शिक्षालाई गुणस्तर बनाउन सकिन्छ।
0: गुरुमा जस्तै एडमिसन गुरु पनि हेर्नु पर्नुहुन्थ्यो,
1: एम्बिसन गुरु चाहिँ पहिले सुनेको छैन, बट मैले चाहिँ एनके फर्स्ट एजुकेसन भन्ने चाहिँ हेर्ने गर्दथे, जसले चाहिँ एकदम राम्रो पढाउनुहुन्छ र मेरो 4GPA आउनमा पनि यो च्यानलले एकदम हेल्प गरेको थियो।
0: कुन च्यानल भन्नुभयो?
1: एनके फर्स्ट एजुकेसन।
0: अब यो प्रशिक्षणबाट रेडियो साइनको माध्यमद्वारा तपाईँको आफ्नो अनुभवको अनुभूतिको महसुस गरेका कुराहरूलाई तपाईँले इन्सान्स लेभलको पढाइ पढेर जिपिएसको आयो कि तपाईँ आफूले इन्टरभ्यू लेभलको पढाइको मिहिनेत गरेर जिपिएसको आयो, यो पनि क्लियर गरिदिनु होला।
1: मैले चाहिँ आफ्नो 4GPA ल्याउनको लागि चाहिँ निकै मेहनत गरेको थिएँ। 4GPAमा चाहिँ 4GPA ल्याउनको लागि चाहिँ हाम्रो स्कुलले निकै धेरै इक्जाम्सहरू लिने गर्दथ्यो। अरू स्कुलहरूले एकचोटि प्री एससी लिन्थ्यो भने हाम्रो स्कुलले तीनचोटि प्री एससी लिन्थ्यो, जसले गर्दा चाहिँ हामीले केही कुरा पनि बिर्सिन पाउँथेनौँ। बारम्बार रिकल हुन्थ्यो हाम्रो माइन्डमा हरेक डाउट्सहरू, सामाजिक होस्, साइन्स होस्, ओम्याथ होस्, टिम्याथ होस्, सबै हरेक हामीलाई हरेक क्वेसन्सको हरेक च्याप्टर्सको कस्तो क्वेसन आउँछ एससीमा, कस्तो मोरल हुन्छ भन्ने बारे हामीलाई प्रश्न थियो र जसका कारण पनि मेरो पढाइ र स्कुलले दिएको एफर्ट्सका कारणले यो सफल भएको छ।
0: अब जस्तो शिक्षक र विद्यार्थी बीचको सम्बन्ध कस्तो हुनुपर्छ र तपाईँले अध्ययन गर्दाखेरि नै शिक्षकहरूले तपाईँलाई देखाएको सहानुभूति र तपाईँ आफूको ऊर्जाशील ऊर्जाका कार्यहरू कसरी अगाडि बढे पनि प्रश्न उनी गरे।
1: धेरै जस्तो बच्चाहरू चाहिँ शिक्षकसँग आई कन्ट्याक्ट गरेर बोल्न सक्दैनन्, आफ्नो डाउट्सहरू भन्न सक्दैनन्, तर म पनि पहिला त्यस्तै बच्चा थिएँ। तर मैले अलि के रियलाइज गरेँ भन्दाखेरि चाहिँ जति हामीले आफ्नो शिक्षकहरूसँग क्लोज भयौँ, जति डाउट सोध्यौँ, जति कम्फर्टेबल भयौँ, त्यति उहाँहरूले चाहिँ हामीलाई बढी राम्रो स्टुडेन्ट सोच्नुहुन्छ होइन, र हामीलाई बढी हेल्प गर्नुहुन्छ जस्तो मलाई लाग्यो। र मैले पछि गएपछि चाहिँ आफ्नो टिचर्सहरूसँग एकदम राम्रो बिहेभ गर्न थालेँ, अलि क्लोज हुन पनि थालेँ। पहिला चाहिँ मलाई पनि अलि टिचर्सहरूसँग बोल्न सोसल एन्जाइटी थियो, अलि मलाई पनि यस्तो आई कन्ट्याक्ट गरेर बोल्न सक्थिनँ। तर पछि बस्ती म आफ्नो टिचर्सहरूसँग कम्फर्टेबल भएर डाउट्सहरू सोध्न थालेँ, जसले गर्दा चाहिँ मैले चाहिँ नयाँ अनुभूति गरेँ र अहिले चाहिँ म हरेक टिचर्ससँग त्यसरी नै कम्फर्टेबल हुन्छु।
0: तपाईँले टाइम टेबल मिलाएर पढ्ने गर्नुहुन्थ्यो कि परीक्षालाई मात्रै फोकस गरिन्थ्यो कि के गरिन्थ्यो होला, तपाईँको अनुभव बताउन अनुरोध गरौँ।
1: मेरो टाइम टेबल चाहिँ म बिहान 5 बजे उठ्थेँ र बेलुकी चाहिँ 11 बजे सुत्थेँ। म बिहान 5 बजेदेखि 8:30 बजेसम्म बाहिर कोचिङ पढ्थेँ र कोचिङबाट आएपछि म स्कुलमा पढ्थेँ र स्कुलमा 6:30 बजेसम्म कोचिङ पढ्थेँ र त्यसपछि घर आएपछि सर र रिभिजन गर्थेँ र आफ्नो हेल्थलाई पनि ध्यान दिन्थेँ। मैले जङ्क फुडहरू पनि एभोइड गरेँ ताकि एसटीको बेला म बिरामी भए पनि मलाई गाह्रो पर्छ भनेर, जसलाई मैले एकदम मेन्टेन गर्थेँ, टाइम टेबल बनाउँथेँ र हरेक च्याप्टर्सहरू रिभाइज गर्थेँ। पढाइमा मेरो कन्सिस्टेन्सी थियो जसले गर्दा चाहिँ मैले राम्रो मार्क्स ल्याएको जस्तो मलाई लाग्छ।
0: तपाईँको अरूभन्दा फरक किनभने नागरिक विद्यार्थीले एससी दिएका थिए तर सीमित विद्यार्थीको जिपिएसमा आएको छ, त्यो मध्येको तपाईँको लर्निङ टेक्निक के थियो त?
1: मेरो लर्निङ टेक्निक चाहिँ मैले बुझेर पढ्थेँ. मैले त्यस्तो अरू विद्यार्थीहरूको जस्तो सात आठ घन्टा रटेर पढ्ने त्यस्तो गर्थिनँ. म थोरै पढ्थेँ तर प्रोडक्टिभ पढ्थेँ, ठिक्क पढ्थेँ र एकदम मन लगाएर पढ्थेँ. आफूले मेरो सरहरूले पढाउँदा, कोचिङ पढ्दा एकदम ध्यान दिने गर्दथे र निरन्तर प्र्याक्टिस गर्दथे. मैले कम्पिटिटर्सबाट एउटा क्वेसन पनि नछोडिकन निरन्तर एससी ओरिएन्टेड हरेक प्रश्नहरू गर्थेँ र मैले म्याथ साइन्समा राम्रो मार्क्स ल्याउँदै गर्दा पनि सामाजिक र नेपाली मेरो खासै राम्रो मार्क्स आउँथेन, जसले गर्दा मलाई सामाजिक र नेपालीमा केही गर्न सक्दिनँ कि जस्तो पनि लाग्न थालेको थियो. बट नारायणी माविले चाहिँ ह्यान्ड राइटिङको लागि पनि क्लासेसहरू लन्च गर्न थाल्यो, जसले गर्दा मैले मेरो ह्यान्ड राइटिङ सुधारेँ र सामाजिकमा आफूले नै सोचेर व्यवहारिक उत्तरहरू लेख्न थालेँ, जसले गर्दा मेरो सामाजिक र नेपालीको व्याकरणहरूलाई पनि ध्यान गर्दा मेरो मार्क्सहरू चाहिँ थप राम्रो आउन थाल्यो.
0: जस्तो तपाईँ आफ्नो अनुभवमा कक्षा दसको लेभलको स्टडी र कक्षा एघारमा जाँदाखेरिको कोर्सको फरक र करिकुलमको कन्टेन्टका फरक के कस्तो महसुस गर्नुभएको छ?
1: कक्षा दससम्म चाहिँ स्कुल लेभलको पढाइ र कलेज लेभलको पढाइमा मैले ह्युज डिफरेन्स देखेँ. मैले फर्स्ट डेमा नै कलेज लेभलको जुन त्यो स्टडिज हुन्छ, पढाउने जुन त्यो प्याटर्न हुन्छ, मलाई अलिक फरक पनि लाग्यो र अलिकति डिफिकल्टी पनि भइरहेछ अहिले. र हाम्रो टिचर्सहरू, इलेभेनको टिचर्सहरूले के भन्नुभएको छ भने चाहिँ स्कुल लेभल र कलेज लेभलमा ह्युज डिफरेन्स छ. हाम्रो कोर्सहरू पनि खासै म्याच हुँदैन, जसले गर्दा चाहिँ फर्स्ट महिना चाहिँ हामीलाई त्यहाँ बाली बसालमा चाहिँ निकै नै गाह्रो हुन्छ र अझै पनि हामीलाई अलिक टाइम नै लाग्छ त्यहाँ अलि त्यो वातावरणमा फिट हुनको लागि.
0: निरन्तर सिकाइका उपलब्धिहरू तथा तपाईँ आफूले जुन समय बिताउनु भएको छ त्यसमा कतिको बढी प्रगतिक रूपमा आफूलाई स्थापित गर्न सक्नु भएको छ?
1: मैले बिताएका स्टडिजमा मैले बिताएको चाहिँ हरेक पलहरू चाहिँ निकै महत्त्वपूर्ण रहेका छन्. अहिले चाहिँ मैले निकै बुझेर पढ्न थालेको छु र कलेजमा पनि हरेक कुराहरू चाहिँ मैले साथीसँग सोधेर हुन्छ कि, सरहरूसँग सोधेर हुन्छ कि, आफ्नो डाउट्सहरू, सासाना डाउट्सहरू क्लियर गर्दै गएको छु. र यहाँ हामीले चाहिँ स्कुलभन्दा पनि अलि धेरै नै मेहनत गर्नुपर्दछ, लगभग डबल ट्रिपल नै मेहनत गर्नुपर्दछ. नत्र यदि हामीले चाहिँ कलेज लाइफमा स्कुल लाइफभन्दा धेरै मेहनत गर्यो भने चाहिँ हामीलाई बाह्र कक्षामा जुन बोर्ड इक्जाम हो त्यसमा पनि राम्रो मार्क्स ल्याउन सहज हुन्छ.
0: अब अहिलेको परिस्थिति परिवेशमा विद्यार्थीहरूले बुझेर अथवा एससीमा ल्याएको मार्क्स अनुसारको एघार बाह्रमा मार्क्स ल्याउन कतिले सक्नु भएको छ, कतिले सक्नु भएको छैन? अब तपाईँको जो जिपिए एससीमा आउँदै गर्दा अब बाह्रको जोड एकदमै पनि त्यही जिपिए फोरको लेभलमा आफूलाई स्थापित गर्नको लागि, त्यो इज्जत बचाउनको लागि तपाईँको भावी योजना के छ अध्ययनमा भनी जिज्ञासाहरू?
1: मैले आफ्नो फोर जिपिए आएपछि चाहिँ म अझै पढाइमा चाहिँ सिरियस हुन थालेको छु र यो इज्जत धान्नुपर्ने धारणा मेरो पनि छ. मैले अझ बढी मेहनत गर्न थालेको छु. कक्षा एघार गाह्रो भएका कारण म अझै बढी स्ट्रेस लिएर पढेको छु र कक्षा बाह्र र कक्षा एघारको फर्स्ट टर्ममा पनि मैले राम्रो जिपिए ल्याउन सकेँ भने चाहिँ आफूलाई अब्बल विद्यार्थीको रूपमा स्थापित गर्न सक्छु, जसले म अहिलेबाट नै राम्रो तयारी गरेर पढिराखेको छु र यसरी नै पढाइमा कन्सिस्टेन्सी मेन्टेन गरेँ भने मेरो जस्तो जस्तै बाह्रमा पनि राम्रो मार्क्स आउँछ भन्ने आशा राख्छु.
0: तपाईँले नारी नमुना माध्यमिकमा शिक्षकले देखाउनु भएको सहानुभूति र अहिले अर्किड कलेजमा आइसक्दाखेरिमा त्यहाँका शिक्षक ले देखाउनु भएको व्यवहारमा कतिको अन्तर पाउनु भएको छ अथवा कतिको तपाईँलाई कम्फर्ट फिल भएको छ भन्ने पनि जिज्ञासा?
1: स्कुल लाइफमा टिचर्सहरूले चाहिँ टिचर्सहरूसँग बोल्न पनि हामीलाई अलि सहज हुन्थ्यो र त्यहाँ चाहिँ हामी सबैसँग घुलमिल थियौँ, हामी कम्फर्टेबल थियौँ स्कुल लाइफमा। तर कलेजमा हामी अलि बढी म्याच्योर भएका कारण सरहरूसँग कम्फर्टेबल हुन अलिकति टाइम लाग्छ जस्तो मलाई लाग्यो। र म कोही शिक्षकहरू हाम्रो निकै कम्फर्टेबल हुनुहुन्छ अर्किडमा पनि, र उहाँहरूसँग म घुम्ने भएका भइसक्यो भने कोही टिचरहरूसँग अझै टाइम लाग्छ जस्तो मलाई लागिरहेको छ। र स्कुलको टिचर्स र कलेजको टिचर्सहरूमा भिन्नता त केही खासै छैन, बट हामीले चाहिँ ट्राई गर्नुपर्छ उहाँसँग कम्फर्टेबल हुनलाई।
0: अब पठन संस्कृतिको विकास गर्नको लागि तपाईँले एक्स्ट्रा बुकहरू पनि केही रिफर गरेर पढ्नु गर्नुभएको छ कि पोस्ट अफिस पोस्टका किताबलाई मात्रै बढी फोकस गर्नुभएको छ?
1: कोर्सका किताबलाई भन्दा पनि मैले चाहिँ अरू किताबहरूलाई पनि, जस्तै एमसिक्यू क्वेसन्सहरूको ब्याङ्क भयो, अनि मोरल क्वेसन्सहरू, सिलेबस होइन ग्रिडहरूको ग्रिड ओरिएन्टेड बुक्सहरू, त्यसलाई बढी प्र्याक्टिस गर्यो भने चाहिँ हामीलाई इक्जाममा आउने क्वेसनहरूको प्याटर्न थाहा हुन्छ, कतिले कुन लेसनबाट कति मार्क्स आउँछ, जसले गर्दा चाहिँ हामी धेरै मार्क्स आउने च्याप्टर्सहरूलाई बढी फोकस गरेर कम मार्क्स आउने च्याप्टरहरूलाई अलिक कम टाइम दिएर पनि राम्रो मार्क्स ल्याउन सक्नुहुन्छ।
0: आशा छ तपाईँले एससीमा जति मार्क्स ल्याउनु भएको थियो त्यही लेभलमा 12 कक्षामा पनि ल्याउनु होला भन्ने अनि शुभकामना व्यक्त गर्न चाहन्छु। अब मैले तपाईँसँग के कुरा गर्न चाहन्छु, भावी योजना अनुसार गरेका कार्य सफल हुन्छन्, त्यसै गरेका कुराहरू खरै खोला जस्ता हुन्छन्। अब तपाईँको शिक्षामा भावी योजना स्वस्थ छ, किनभने नेपालमा के भनिन्छ भने राम्रो नम्बर ल्याएपछि पहिला डक्टर त्यसपछि इन्जिनियर भन्ने फर्स्ट क्वेसन आउँछ। तर त्यसमा तपाईँको भावी योजना के छ भन्ने पनि जिज्ञासा हाम्रो।
1: मेरो भावी योजना, मैले 12 यसरी नै पढाइमा कन्सिस्टेन्सी मेन्टेन गरेर 12 राम्रो जिपिए ल्याएर उत्तीर्ण भएपछि म चाहिँ मेडिकल फिल्डमा जान इच्छुक छु। म एमबीबीएसको तयारी गरेर फ्री स्कलरसिपमा नाम निकालेर मलाई चाहिँ आफूलाई डक्टरको रूपमा उभ्याएर आफ्नो मम्मी बाबालाई चाहिँ निकै गर्वान्वित बनाउन मन छ, र यसका लागि म निकै मेहनत गर्ने।
0: तपाईँको इच्छा कामना पूरा होस् र तपाईँको परिवारका सदस्यहरू जो अभिभावक हुनुहुन्छ उहाँहरूले तपाईँको 11-12 पढाइप्रति पनि कस्तो किसिमले उहाँहरूले चित गर्नुभएको छ, र अभिभावक असल अभिभावक कस्तो हुनुपर्छ भन्ने पनि परिचय के हो भन्ने कुरा व्यक्त गर्न अनुरोध गरेँ।
1: मेरो मम्मी बाबाले चाहिँ मलाई कहिले पनि एकाडेमिक प्रेसर दिनु भएन, उहाँहरूले मलाई सधैँ विश्वास गरिराख्नु भयो कि मेरो छोरीले राम्रो गर्न सक्छ भन्ने। र मेरो पोजिटिभ आउँदा पनि उहाँहरू निकै खुसी हुनुभएको थियो, जसले गर्दा म मेरो मम्मी बाबाको आँखामा फेरि त्यही प्राउड मुमेन्ट देख्न चाहन्छु, जसले गर्दा चाहिँ म 11-12 पनि पुनः मेहनत गर्नेछु। उहाँहरूले मलाई निरन्तर भनिराख्नु भएको छ कि 11 चाहिँ 10 भन्दा अलिक गाह्रो हुन्छ नानी, अन्त आमदानी पढा भनिराख्नु भएको छ, तर प्रेसर दिनुभएको छैन। गुड प्यारेन्ट्स भनेको चाहिँ आफ्नो छोराछोरीमा विश्वास राख्ने, छोराछोरीलाई धेरै प्रेसर नदिने, आफ्नो छोराछोरीलाई कुन कुराले बदर गरिराखेको छ त्यो कुरा राम्ररी बुझेर त्यसलाई चाहिँ हल गर्नतर्फ लाग्ने प्यारेन्ट्सहरू चाहिँ गुड प्यारेन्ट्स हो। र आफ्नो बच्चालाई चाहिँ प्रेसर दिने, बच्चाको हेल्थको परवाह नगर्ने त्यस्तो प्यारेन्ट्सहरूले चाहिँ चिल्ड्रेन डिजर्भ गर्दैन। उहाँहरूले चाहिँ आफ्नो बच्चाको चाहिँ राम्ररी ख्याल राख्नु पर्दछ, र उसलाई चाहिने हरेक सोर्सेस, मेटेरियल, उसको हेल्थ, पढाइ सबै कन्सिस्टेन्ट बनाउनको लागि चाहिँ हरेक परिवारले चाहिँ गुणस्तर जीवन अप्नाउनु पर्छ।
0: मैले जिज्ञासा राख्न छुटेका तपाईँले यो कुराले गर्दाखेरि जिपिए 4 आउन सक्छ भनेर श्रोता गाउँहरूलाई दिने सुझाव 1 मिनटमा समराइज गर्न अनुरोध गरे।
1: जिपिए 4 ल्याउनका लागि चाहिँ निरन्तर मेहनत गर्नुपर्छ, आज पढ्ने भोलि नपढ्ने त्यस्तो गर्नु हुँदैन। निरन्तर कन्सिस्टेन्सी मेन्टेन गर्नुपर्दछ र भूकण्ठ विद्या फलदायी हुँदैन, जसले गर्दा चाहिँ बुझेर पढ्नुपर्छ र भाषागत विषयहरूका लागि पनि आफ्नो अक्षर निकै महत्वपूर्ण हुने भएकाले चाहिँ अक्षर राम्रो बनाउनु पर्दछ र सकेसम्म आफ्नो अक्षर राम्रो बनाएर चाहिँ उत्तर चाहिँ बुझागत रूपमा लेख्न पर्दछ। प्याराग्राफ राइटिङ गर्यो भने चाहिँ टिचरहरूसँग पढ्ने समय खासै हुँदैन, टिचर्सहरूसँग कपी छिटो चेक गर्नुपर्दछ, जसले गर्दा बुझागत रूपमा लेख्यो भने टिचर्सहरूलाई सहज हुन्छ र राम्रो मार्क्स पनि पाउन सकिन्छ भन्ने चाहिँ यो चाहिँ खोजिपिएको लागि चाहिँ एउटा सिक्रेट वेपन जस्तै।
0: धेरै धन्यवाद इशारा बोहरा, तपाईँको आफ्नो अनुभव अनुभूति व्यक्त गर्नुभयो। पश्चिम आवाज रेडियो साइनो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा धन्यवाद। प्राविधिक क्षेत्रबाट सहयोग गर्ने प्राविधिक मित्रलाई धन्यवाद। आजका अतिथि इशारा बोहराप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उहाँको योजना अनुसार, उहाँका प्लान अनुसार सबै काम सफल रहनु भन्ने हाम्रो शुभकामना छ। कमसेकम एउटा निरन्तर अध्ययन र सिकाइबाट उपलब्ध हुन्छ, निरन्तर सिकाइको कारणबाट नै जीवनमा सफल बन्न सकिन्छ भन्ने आफ्ना अनुभव र अनुभूतिलाई पस्काउनुभयो। उहाँप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 9 एएम

0: नेपाली रेडियो नेटवर्कको बुवा नौबजेको नेपाली खबरमा दिनु शर्माको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी नेकको नेतृत्वमा सरकार गठन भएको 100 दिन पुगेको छ। यस अवधिमा सरकारले सुशासन कायम गर्ने दिशामा उत्साहजनक काम गरेको छ, तर सरकार संचालन लगायतका कतिपय विषयमा निराशाजनक काम भएको विश्लेषण भएको छ। सरकार गठन भए लगत्तै चैत 13 बसेको मन्त्री परिषद बैठकले सरकार गठनपछिका 100 दिनमा गर्ने प्रतिबद्धता सहित शासक केशुधार सम्बन्धी कार्यसूची पारित गरेको थियो। यो कार्यसूची अनुसार सरकारले केही काम गरेको छ भने कतिपय काम अधुरै देखिएको छ। प्रशासनिक सुधार, राजनैतिक नियुक्ति, डिजिटल सेवा, सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा प्रगति देखिए पनि शिक्षा, संविधान संशोधन, सार्वजनिक सेवा प्रणालीको पूरा डिजिटल रूपान्तरण र आर्थिक सुधारका धेरै प्रतिबद्धता भने अझै पूरा हुन सकेका छैनन्। यस अवधिमा उच्च पदस्थको सम्पत्ति सम्बन्धमा उच्च स्तरीय आयोग कठोर भएको छ भने संघीय मन्त्रालयको संख्या 22 18 झारिएको छ। त्यस्तै सरकारी गाडीको दुरूपयोग नियन्त्रण गर्दै 700 बढी गाडी फिर्ता लिएको छ भने संविधान संशोधनका लागि राष्ट्रिय सहमति निर्माण, कक्षा 5 परीक्षा प्रणाली हटाउने, शिक्षक सेवा व्यवस्थापन प्रदेशमा हस्तान्तरण गर्ने, सबै सरकारी सेवा एउटा डिजिटल प्लेटफर्मबाट उपलब्ध गराउने, नागरिक सेवा केन्द्र स्थापना गर्ने, डिजिटल हस्ताक्षरको व्यापक प्रयोग, सरकारी सेवा पूर्ण रूपमा पेपरलेस बनाउने तथा सरकारी प्रमाणपत्र अनलाइन उपलब्ध गराउने योजना भने पूरा हुने बाँकी रहेका छन्। शिक्षा, आर्थिक विकास र संस्थागत सुधारका धेरै प्रतिबद्धता पनि कार्यान्वयन हुन सकेका छैनन्। व्यतिथि, भ्रष्टाचार, अनियमितता र विसंगति अन्त्य गर्ने प्रतिबद्धता जनाएको सरकारले प्रशासनिक सुधारका केही महत्वपूर्ण काम गरे पनि कतिपय ठाउँमा विधि र प्रक्रिया मिचिएको भन्दै आलोचना भइरहेको छ। पाँच यात्रीको विवरण सार्वजनिक गरेको छ। बिहार जिल्लाको चामुण्डा भिद्रा सैनी नगरपालिका साथ स्थित कलाली राजमार्गको साङ्गे तोला क्षेत्रमा सुर्खेतबाट कालीकोटतर्फ जाने गरेको कलाली प्रदेश 0301-1055 नम्बरको फुस्कारीको लागि नदीमा खसेको थियो। घटनास्थलबाट प्राप्त मोबाइल, प्रारम्भिक सोधपूछ तथा आफन्तबाट प्राप्त जानकारीका आधारमा गाडीमा चालक सहित 5 सवार रहेको अनुमान प्रहरीले गरेको छ। दुर्घटनामा जैव टिका जिल्ला कालीकोट पालाका गाउँपालिका एकजनाको शव फेला परेको छ भने त्यस्तै आवश्यक कानूनी प्रक्रिया तथा पोस्टमार्टम पछि सपरिवारलाई बुझाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गाडीमा सवार रहेकाहरूमा चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी दुवै सुर्खेतको पञ्चपुरी नगरपालिका 8 रहेका छन् भने सृजना भुडा र राजकोट नगरपालिका 2 कालीकोटका रहेका छन्। त्यस्तै लेखे तिरुवा र जेखे तिरुवा दुवै पालाका नगरपालिका 1 कालीकोटका रहेका छन् भने प्रहरीले गाडीमा अन्य यात्री सवार थिए वा थिएनन् भन्ने विषयमा सम्बन्धित निकायसँग सम्बन्धित गरी थप अनुसन्धान भइरहेको जनाएको छ। साथै सम्बन्धित स्थानहरूमा खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। नदीमा खोजेको गाडी खोज्न सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट 6 गोथाको टोली घटनास्थलमा खटिएर खोजी कार्य गरिरहेको छ। महेश्वरी बाहिनीका प्रहरी परीक्षक करण सिन्धानीका अनुसार कराली नदीको पानी अत्याधिक धमिलो रहेकाले उद्धारमा समस्या भइरहेको छ। गाडीमा कतिजना सवार थिए भन्ने विवरण हालसम्म पनि खुलेको छैन भने प्रहरीका अनुसार दुर्घटनाको कारण समेत खुलेको छैन।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय
0: नेपाली कांग्रेसका नेता अञ्जन शेर्पाले वर्तमान सरकार सुशासन र पारदर्शिताको सभामा पूर्ण रूपमा असफल भएको आरोप लगाउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली प्रहसमा पत्रकार किमदमसँग कुराकानी गर्दै सरकार गठन भएको सोह्र दिनभित्रै गरिएका कतिपय निर्णय र कार्यशैलीले दिदीको शासनमाथि गम्भीर प्रश्न उठाएको उहाँको दावी छ। नेता शेर्पाले गाड़ी खरिद प्रकरणमा भएको विवाद र राहदानी घोटालामा छानबिन गर्नुको सातवटाको सम्झौता रद्द गरेर अर्को पक्षलाई सुम्पिने कार्यले सरकारको बदमेत स्पष्ट पारेको समेत बताउनु भएको छ। त्यस्तै गृहमन्त्री सुदन गुरूङको छानबिन गर्न गएको उच्चस्तरीय आयोगको प्रतिवेदन सार्वजनिक नै नगरी उहाँलाई पुनः बहाली गरिनुले कानून राज्यको प्रयास गरेको उहाँको भनाइ छ। वास्तविक सुकुम्बासीहरूको वर्गीकरण र व्यवस्थापनमा नगरी बलपूर्वक उठीवास लगाउने कार्यले सरकार जनताप्रति अनुकूलकारी बनेको संकेत पनि गरेको उहाँको भनाइ छ। यसका साथै प्रशासनिक तथा संवैधानिक नीतिहरूमा चरम राजनीतिक हस्तक्षेप गरिएको र पुराना नियुक्ति खारेज गरिए पनि नयाँ पदपूर्तिका लागि कुनै तत्परता नदेखाइएको शेर्पाले आरोप लगाउनुभयो। प्रधानमन्त्रीले जननिर्वाचित सर्वोच्च संस्था संसदका लगातार उपेक्षा गर्दै एकलौटी निर्णय लाग्न खोज्नुले लोकतान्त्रिक मूल्य र मान्यताको ठाडो अपमान भएको उहाँले उल्लेख गर्नुभयो। यस श्रृंखलाबद्ध घटनाक्रम र चरम लापरवाहीले वर्तमान सरकार सुशासन दिन छाडेर अभिनय बातर्फ उन्मुख भएको नेता शेर्पाको दावी थियो। राजधानी विभागको नयाँ प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। विभागले सूचना जारी गर्दै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाने तयारीका लागि केही दिन राजधानी सेवा बन्द हुने जनाइएको छ। विभागले दिएको जानकारी अनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली लोकहरूबाट प्रदान गरिने राजधानी सेवा एउटा साल 24 देखि 26 गतेसम्म 3 दिनका लागि बन्द हुनेछ। त्यस्तै राजधानी विभाग स्वयंले प्रदान गर्ने सेवा असार 25 र 26 गते 2 दिनका लागि बन्द हुनेछ। नयाँ प्रणाली असार 22 गतेदेखि पूर्वा संचालन ल्याउने तयारी विभागको छ। देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा बेलबारी नै बगडुगरी पानी परेको छ। आज दिउँसो र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी लुम्बिनी कडाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशका पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मध्य प्रदेशका साथै कोशी बागमती र गण्डकी प्रदेश तराई भेगका एक ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। महाशाखाका अनुसार राति गण्डकी लुम्बिनी कडाली सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता इण्डोनेसिया अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमण गर्नुभएका छन्। नयाँ दिल्लीले क्षेत्रीय र राजनैतिक सम्बन्धलाई मजबूत बनाउन खोजिरहेको समयमा मोदीले तीन देशको भ्रमण गर्न लागेको जनाइएको हो। आउँदो महिना 12 अर्थात् जुलाई 8 देखि 11 तारीकसम्म हो यो भ्रमण। मोदीको गएको वर्ष मार्चमा मोरिसस र गएको महिना सिसेल्सको भ्रमणपछि हुन लागेको हो। भारतको विदेश मन्त्रालयले यसलाई एक्ट इस्ट नीति अन्तर्गत पूर्व समुद्र क्षेत्रमा कूटनीतिक ध्यान केन्द्रित गरेको रूपमा विश्लेषण गरेको छ। प्रधानमन्त्री मोदी जुलाई 8 महिनामा इण्डोनेसियामा रहनेछन्। भारतको विदेश मन्त्रालयका वरिष्ठ अधिकारी रुद्रन्थ टण्डनका अनुसार प्रधानमन्त्री मोदीले इण्डोनेसिया भ्रमणका क्रममा समुद्र सुरक्षा, रक्षा, व्यापार र सांस्कृतिक सम्बन्ध लगायत विभिन्न क्षेत्रमा सहकार्यको समीक्षा गर्नेछन्। त्यस्तै पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा यात्रीवास बस भीड़मा खस्ता कम्तीमा 40 जनाको ज्यान गएको छ। दुर्घटनामा 8 जना घाइते भएका छन्। हिजोको एटाबाट पेशावर हुँदै राजधानी इस्लामाबादका लागि छुटेको बस दानासाज क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीलाई उद्धेश गरी चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। तीव्र गतिर क्षमतामा धेरै यात्री बोकेको बसले नियन्त्रण गुमाउँदा गहिरो ढुङ्गो ढुङ्गा भएको भीड़मा खस्किएको प्रारम्भिक अनुमान छ। घटनास्थल बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तको सीमावर्ती दुर्गम फाली क्षेत्रमा पर्ने भएकाले उद्धार कार्यमा कठिनाई भएको थियो। घाइतेको उपचार भइरहेको छ। फिफा विश्वकप फुटबलमा निकै प्रतिस्पर्धात्मक खेलमा केवल बढेर हराउँदै साधु विजेता अर्जेन्टिना अन्तिम सोह्रमा प्रवेश गरेको छ। अमेरिकाको मियामी रंगशालामा आज बिहान भएको नकआउट खेलमा केवल बढेर अर्जेन्टिनासँग 3-2 गोलले पराजित भएको हो। यो विश्वकपमा अर्जेन्टिनाका लियोनेल मेस्सीले आजको 107 गोल गरिसकेका छन्। अब अर्जेन्टिनाले अन्तिम सोह्रमा इजिप्टसँग खेल्नेछ। विश्वकप फुटबलको नकआउट चरणको अन्तिम खेलमा अहिले बिहान 7:15 बजेदेखि कोलम्बिया र घाना बीचको खेल जारी छ। यो खेल अमेरिकाको कन्सास सिटी रंगशालामा भइरहेको छ। यसअघि बेलराती भएको खेलमा पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकप फुटबलको अन्तिम सोह्रमा प्रवेश गरेको छ। काठमाडौँ उपत्यकामा रेडियो 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली मेट्रो डटकम बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: मायादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मायादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मायादेवी कन्या कलेज भरतपुर स्थित वन सम्पर्क नम्बर 056-93-495।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साइनोद्वारा जनहितमा जारी सन्देश। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.1 MHz।
3: हरेक विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रतिक्रियाहरू चल्छौ। डिसोन फाइनल मिनट
4: नमस्कार। आजको नेपाली बहसबाट थिम्बोमा उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र फिल्म स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसको डिजिटल प्लेटफर्म हाम्रो पात्र .com र नेपाली नेटवर्क .com संसारभरका नेपालीहरूले हामीलाई सुनिराख्नु भएको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसको आजको श्रृंखला पनि विशेष गरी सरकारका 100 दिन कति काम भए पूरा कति रहे अधुरा, सरकारले राम्रोसँग काम गर्न सके कि सकेन, 100 दिनमा जुन 100 शासकीय सुधारका बुदाहरू थिए सरकारले ती बुदाहरूलाई पूरा गर्न सके कि सकेन, यो देशमा सरकारका आलोचनात्मक पक्षहरूका बारेमा पनि हामी आज चर्चा र परिचर्चा गर्दैछौ। सरकारले भनेको छ सुशासन, भ्रष्टाचार रहित समाज र सबै नागरिकहरूले यो देशमा आफन्त हुन पाउने गरी बाँच्न पाउने अधिकारको प्रत्याभूति गर्ने गरी जुन ढंगले चाहिँ सरकार अगाडि बढ़ेको दावी गरिरहेको छ त्यो अनुसारका क्रियाकलापहरू सरकारका भए कि भएनन्। आजको नेपाली बहसमा हामी तीनै विषयमा पनि चर्चा परिचर्चा गर्नेछौ। सरकार कुन कुन विषयमा देशमा आलोचित हुन पुग्यो, सरकारका गृहमन्त्रीमाथि के विषयका प्रश्नहरू उठे, सरकारका गृहमन्त्रीमाथि छानबिन गर्न बनेको अच्युत प्रसाद भण्डारी नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खोइ कता हरायो भन्ने खालका विषयहरूलाई पनि जोड्न चाहन्छौ। श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।

0: Żywić oni karabat Szefiny sanga Pisy nas pisy Bo nowy harabi Goben smatos Lajko pesmabajki नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछु। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेपाली बहसका साथमा
1: भेटमा पनि कंग्रेसका नेता अङ्गेलु शेर्पा रुसो शेर्पाजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ। जय नेपाल।
1: सरकारले 100 दिन पूरा गरेको छ। सरकारको सुशासन, सरकारले ल्याएका 100 वटा शासकीय सुधारका बुदाहरू तपाईँको पार्टीले कसरी हेरिरहेको छ? सरकार सफलतातर्फ अगाडि उन्मुख भएको हो।
2: सरकारले केही कुराहरू शुरू गरेछ तर त्यसको परिणामहरू निस्केका छैनन्। तर अब त शुरू गरेको कुराहरू पनि त्यति राम्रो संकेतहरू दिएको छैन, किनभने सकारात्मक बाटोमा गए जस्तो लाग्दैन। जस्तो तपाईँ किसिमले सुशासनको कुराहरू गर्नुभयो, सुशासनमा भ्रष्टाचारी कुराहरूमा उहाँहरूकै मान्छेहरू कतिपय इन्भल्भमेन्ट भएको देखिन्छ। अब ठुल्ठुलो घटना 100 दिनभित्र तपाईँको चाहिँ बिआइडी गाडीको काण्डहरू त्यो देखियो एउटा। त्यसपछि स्मार्ट फोनका चाहिँ काण्ड घटनाहरू त्यसमा पनि कुनै तार्किक निष्कर्षतिर लगिएन। अनि तेस्रो कुरो चाहिँ तपाईँको चाहिँ गृहमन्त्रीमाथि जुन प्रश्न उठाएको थियो त्यो प्रश्नको जुन छानबिनबाट चाहिँ छानबिन आयोग गठन गरेर छानबिनको प्रतिवेदन नै प्रकाशित गरिएन। त्यहाँ जनताको सुसूचित हुने अधिकारलाई त्यहाँ कुण्ठित गरियो र ती कुराहरू सार्वजनिक भएनन्। त्यस कारणले गर्दाखेरि जुन ढङ्गको पारदर्शिताका साथ जुन ढङ्गले चाहिँ सारा जनताले थाहा पाउनेहरू चाहिँ सुशासनको चाहिँ को चाहिँ क्रियाकलापमा अगाडि बढ्नु पर्थ्यो त्यो क्षेत्र बढ्न सकेको छैन। त्यस्तै किसिमले तपाईँको चाहिँ सुगमवासी केसमा पनि सुगमवासीलाई पहिलोपल्ट वर्गीकृत गर्न सकेनन् एउटा कुरा। अर्को कुरा होल्डिङ सेन्टरमा राखेर सुगमवासीहरूलाई त्यसको भविष्य के हो त? अब उनीहरूको व्यवस्थापन कसरी हुन्छ त्यसको कुनै ग्यारेन्टी गरेको छैन। अस्त व्यस्त ढङ्गले छोडेको छ। अब त धेरै ठाउँमा त्यो पदाधिकारीहरूलाई राज्यमन्त्री लगाएर त्यसको नियुक्तिहरू प्रक्रिया पनि पुरा गरेको छैन। त्यस कारणले गर्दाखेरि कामहरू शुरू गरेका छन् तर धेरै ठाउँमा त्यो लथलिङ्ग छोडेको छ। त्यस कारणले गर्दाखेरि सरकार एउटा जिम्मेवार सरकारको हिसाबमा अगाडि बढेर जस्तो देखिएको छ।
1: अहिले सरकार चाहिँ सही बाटोमा छैन, सही ट्र्याकमा छैन। जनतालाई सेवा सुविधा दिने नाममा जनतालाई रोजगारीको हिसाबले अब भ्रष्टाचारीहरूको होइन एक एक गरी चाहिँ सम्पत्ति छानबिनदेखि लिएर सम्पत्ति शुद्धिकरणमा सरकार निर्मम बनेको छ नि त होइन आङ्गेलजी? अहिले
2: त्यो सरकार निर्मम भनेको छ, त्यस बन्नुपर्छ, भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने कुरा म एकदम सहमत छु। किन सहमत छु भने भ्रष्टाचार नेपालको एकदम सबभन्दा ठुलो समस्याभित्रको एउटा समस्या हो। तर के छ भने भ्रष्टाचार आफ्नो भ्रष्टाचारीलाई केही नगर्ने अनि त्यसपछि राष्ट्रिय आग्रह पूर्ण गरेर राखेर केही व्यक्तिहरूलाई चाहिँ भ्रष्टाचारको छानबिन गर्ने।
1: अनि तपाईँले पनि भन्नुभएको छ नि त गगन कुमार थापाजीले, भ्रष्टाचारीहरू जोसुकै होस्, नेपाली कंग्रेसको होस्, कसैको होस् होइन, कसैलाई पनि नछोड्नुहोस्, हामी सहयोग गर्न तयार छौँ सरकारलाई, तर देशको विपक्षमा बोल्ने सरकारले चाहिँ गलत बाटोमा हिँड्ने छुट छैन, यदि त्यो भयो भने कंग्रेसले खबरदारी गर्छ भनेर उहाँले त भन्नुभएको छ होइन?
2: त्यसको असहमति होइन, त्यसको मेरो सहमति हो। तर सरकारले के गर्यो भने तपाईँको चाहिँ गृहमन्त्रीमाथि जुन आरोप लाग्यो तर त्यो आरोपको त्यो आरोप लागेको चाहिँ गृहमन्त्रीलाई को माथि छानबिन भएको प्रतिवेदन सार्वजनिक गरेर होइन उहाँलाई पुनर्भारी गर्यो। अन्त त्यो प्रतिवेदन दोषी त्यो प्रतिवेदन के थियो भन्ने कुरा जान्ने अधिकार त नेपाली जनतालाई छ नि त। त्यस्तो जान्ने हक चाहिँ नेपाली जनतालाई छ। अब बिराइली गाडी बच्चा छान्ने उहाँहरू हिजो प्रतिपक्ष हुँदाखेरि चाहिँ एकदम संसदीय संसदीय के छान्नु चाहिन्छ भन्नुहुन्थ्यो, पूर्व न्यायाधीशको चाहिँ अध्यक्षतामा छान्नु समिति गठन गर्नुपर्छ भन्थ्यो। तर आज चाहिँ तपाईँ किसिमले शासकको नेतृत्वमा छानबिन समिति गठन गरे, त्यो छानबिन समितिको फाइन्डिङ पनि के भने बाहिर ल्याए स्मार्टफोनको चाहिँ कान्ड त्यही हो, जहाँ चाहिँ उहाँको उहाँहरूको चाहिँ एकजना पूर्व मन्त्रीले उहाँहरूको बाह्र सांसद त्यसो पढ्यो, उहाँको अर्थमन्त्रीको चाहिँ प्रश्न माथि पनि प्रश्न उठ्यो, उहाँहरू आफ्नो मान्छेमाथि प्रश्न उठेको चाहिँ उहाँहरू कुनै पारदर्शी ढङ्गको छानबिन नगर्ने, अनि त्यसपछि तपाईँ के छ भने अरू अरू अरूको बारेमा छानबिन गर्दाखेरि त्यस्तै तपाईँको एउटा आशंका र संशय के जन्मायो भने अब यो जम्मै छानबिन आफ्ना अर्काको छुटाएर गर्न थालिसकेपछि छानबिनको नियतमा शङ्का आउँछ, छानबिनको आशयमाथि शङ्का आउँछ। त्यसैले गर्दाखेरि तपाईँ के छ भने उहाँहरूको छानबिन कति पारदर्शी छ, उहाँहरूको छानबिन कति न्यायिक छ, उहाँहरूको छानबिन कति निष्पक्ष छ भन्ने कुरा पनि आज प्रश्न उठेका हुन्छ। त्यो
1: अनि अहिलेदेखि अब पासपोर्ट ठेक्काको कुरा पनि उठाएको छ होइन, सरकारले चाहिँ एक कम्पनीबाट छुटाएर अर्कोलाई दिने, त्यहाँ सचिवालयको पनि गम्भीर त्रुटिका विषयहरू आएका छन्, बालेनले प्रधानमन्त्रीजीले चाहिँ सचिवालयका सदस्यहरू हेरफेर गर्दै हुनुहुन्छ भन्ने त्यस्तै पनि आएको छ, सुशासनको सुरुवात पनि त छ नि होइन।
2: पासपोर्टले पनि तपाईँ के छ भने तपाईँ चाहिँ पासपोर्टको छानबिनको बारे पनि त्यहाँनिर देखियो नि तपाईँहरूको, उहाँहरूको चाहिँ तपाईँ के छ भने त्यहाँनिर त्यो पासपोर्टको चाहिँ छानबिन गरेर एउटा निष्पक्ष र पारदर्शी ढङ्गले जाने कुरो भन्दा पनि एउटाबाट ठेक्का लिएर कसै अर्को ठेक्का दिने नियत देखियो, त्यस्तै त उहाँहरूको नै नीति सभा देखिने नि त। त्यस कारणले गर्दा मेरो चाहिँ भने के हो भने तपाईँ चाहिँ ठिक छ छानबिन गर्नुपर्छ, छानबिन त
1: उहाँहरूका चाहिँ शासकीय सुधारका 100 बुदाहरू त्यसो भए क्रमशमा कार्यान्वयनको पाटोमा भन्दा पनि त्यसले चाहिँ थप द्वन्द निम्ति आउने खतरा हो।
2: अब त्यसमा यस्तो हो, 100 तपाईँको चाहिँ 100 जुन चाहिँ कार्यसूची उहाँहरूले ल्याउनु भएको छ, दल लाग्छ त्यो सबै कार्यसूची उहाँहरूले कार्यान्वयन गर्नु भएको छैन, उहाँले कार्यान्वयन गर्न खोजेको पारमा करिब करिब तपाईँको एक तिहाई जति एजेन्डामा उहाँहरू प्रवेश गर्नु भएको छ एक नम्बर कुरो। अब दोस्रो नम्बर कुरो उहाँहरूले 100 जस्तो सहकारीको ठगियो बोद्धाको बारेमा चाहिँ पनि उहाँहरूले कुरा उठाउनु भएको छ, त्यहाँ पनि तपाईँ एउटा ठुलो चाहिँ विवाद के खराब भइदियो भने त व्यक्तिले ठगी गर्ने त्यसलाई राज्यले तिर्ने जुन किसिम मनोस्थिति जुन किसिम चाहिँ दृष्टिकोण उहाँहरू ल्याउनु भएको छ त्यो आफैमा अत्यन्त खराब छ, किनभने तपाईँले ठग्ने एकाले ठग्ने ठगेर भाग्ने ठगेर खाने लु देश चाहिँ समाजको पैसा जनताको पैसा लुट्ने अनि त्यो पैसा राज्य कोषबाट तिर्छु भन्दाखेरि त्यो चाहिँ आम जनताले तिर्यो प्रेस ट्याक्सबाट आम जनताले तिर्यो करबाट चाहिँ पैसा तिर्न खोज्नु त्यो अत्यन्त गलत नियत हो, अत्यन्त खराब नियत हो, त्यसले तपाईँको चाहिँ एउटा गलत प्रविधि र एउटा गलत परम्पराको चाहिँ सुरुवात गर्छ, त्यस कारणले गर्दा त्यो आफैमा त्यो एउटा आफैमा पोलिसी करप्सन हो।
1: तर आज मोर्निङ सो अफ द डे भन्छ भने पनि जनताले कहिलेसम्म दुःख पाउने त्यस्तो भयो, अब विजयको सरकारले पनि सही बाटोमा सही काम गर्न सक्दैन भन्ने खालको जुन हाम्रो एउटा निराशाको कुरा छ नि होइन, अब यसलाई चाहिँ पुरा गर्न सकिएन भने चाहिँ अब यो कहिलेसम्म ल्याप्रेस हुने क्या पोलिटिकल ल्याप्रेस देश चाहिँ आन्दोलनजी
2: अहिले पोलिटिकल ल्याप्रेस त यस्तो भयो तपाईँले अब यो सुशासनको कुरा चाहिँ एउटा पोलिटिकल ल्याप्रेस त सबै कुरामा पोलिटिकल ल्याप्रेसमा भइरहेको छ, उहाँहरू सम्बन्ध अब अन्तर्राष्ट्रिय सम्बन्ध पनि त्यति राम्रोसँग सुचारु ढङ्गले अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरेको जस्तो देखिया छैन एउटा एक नम्बर कुरो, अब जस्तो इन्डियासँग धेरै व्यापारिक समस्याहरू आइरहेको देखिन्छ एउटा चाहिँ, अब चाइनासँग त्यति खुलास्त सम्बन्ध विकास भएको देखिया छैन दोस्रो नम्बर कुरो, अब तेस्रो नम्बर कुरो तपाईँ के छ भने अब यो जुन जति संवैधानिक निकायहरू छ ती संवैधानिक निकायहरूमा हुने उहाँहरूको खुला हस्तक्षेप र तपाईँ के छ भने जुन किसिमको शक्ति पृथकीकरण सिद्धान्त छ त्यो सिद्धान्त अनुसार सबै संवैधानिक निकायहरूले स्वतन्त्र निष्पक्ष ढङ्गले काम गर्न पाउने अधिकारलाई चाहिँ उहाँहरूले ठाउँ ठाउँमा हस्तक्षेप गराएछ, त्यस्तै किसिमको त्यस्तै किसिमको यो 100 के देखियो भने प्रधानमन्त्रीले संसद पूर्ण रूपमा त उपेक्षा गरेको देखियो, किनभने अब संसद भनेको तपाईँको जनताको सर्वोच्च निकाय हो, आम जनताले आफ्नो मत दिएर अख्तियारी दिएर संसद निर्वाचित गराएको छ, त्यो संसदमा गरिने प्रश्न भनेको जनताको प्रश्नहरू हो, र त्यो जनता प्रश्नहरू गरिँदाखेरि प्रधानमन्त्रीले उपेक्षा प्रधानमन्त्री उपेक्षा गर्नु भनेको जनताप्रतिको उपेक्षा हो, र त्यो त्यस्तो एउटा तपाईँको स्वस्थ लोकतान्त्रिक पद्धतिको विकास गर्ने कुरामा र स्वस्थ लोकतान्त्रिक पद्धतिलाई सञ्चालन गर्ने कुरामा त्यसले ठुलो बाधा कुराको देखिन्छ, त्यस कारणले गर्दाखेरि अब अहिले उभिएको चाहिँ सरकारको के देखियो तपाईँहरूले उहाँहरूको लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट अत्यन्त फिटाउन कमजोर देखियो एक नम्बर कुरो. दोस्रो नम्बर कुरो न्यायपालिकामा र त्यो जुन संवैधानिक निकायहरूमा हस्तक्षेप थिए त्यसको स्वतन्त्र अस्तित्वलाई स्वीकार गरेको पनि देखिएन. दोस्रो नम्बर कुरो अब अर्को कुरो चाहिँ के हो भने राष्ट्रिय तथा सभामा उहाँहरूले जुन किसिमको अभिव्यक्ति प्रधानमन्त्री दिनुभयो नेपालले इण्डिया चाहिँ भारतीय भूमि मिचेको छ भन्ने जुन किसिमको चाहिँ आशाको मन्त्रै दिनुभयो त्यसलाई अहिलेसम्म तपाईँहरूले उहाँहरूले अफिसियल्ली पनि र उहाँले व्यक्तिगत ढङ्गले पार्लियामेन्टभित्र आएर खनन गर्नु भएको छैन. त्यस कारणले गर्दाखेरि उहाँहरूको नियत के हो भन्ने कुरा पनि जनताले बुझ्न सकेको छैन र उहाँहरू कुन इन्टेन्सन कुन एटिच्युडको साथ उहाँहरू गइरहनु भएको छ त्यसको पनि जनता प्रश्न हुन सक्छ.
1: अनि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस पनि त बिरामी अवस्थामा छ नि त अहिले अङ्गलजी समस्यामै छ नि होइन.
2: समस्या त छ पार्टीभित्रको त हाम्रो आन्तरिक चाहिँ छलफल बहस छलफल छँदैछ त्यसले गर्दा चाहिँ त्यो त तपाईँको चाहिँ नेपाली काङ्ग्रेसभित्र बहस छलफल त्यो चलिरहेकै कुरा हो किनभने तपाईँको चाहिँ आम जनतालाई के थाहा छ भने नेपाली काङ्ग्रेस हिजो एउटा चाहिँ विशेष महाधिवेशन र नियमित महाधिवेशन दुर्वृत्ति द्वारा थियो र त्यस कारणले गर्दाखेरि ती बहसहरू छलफलहरूको एउटा चाहिँ वैधानिक छलफल र विवादलाई
1: होइन तपाईँले त क्याम्प चेन्ज गरेर यता गगनजीतर्फ वा कंग्रेसतर्फ आइ नै सक्नु भएको छ. कतिपय त क्रियाशील सदस्यता अध्यापक नगराउनेहरू त अब महाधिवेशनमा छुट्नु हुने भयो नि त अब उहाँहरू होइन.
2: कसैको पक्ष भन्दा पनि म नेपाली काङ्ग्रेसको आधिकारिक तर अफिसियलिटी निर्वाचन आयोगलाई चाहिँ सर्वोच्च अदालतले जुन फैसला र निर्णय दिएको छ त्यो अफिसियलिटी र पार्टीलाई यो संकटको घडीमा पार्टीलाई संस्थागत गरेर अगाडि जानुपर्छ र पार्टीलाई सबलीकरण गरेर जानुपर्छ र त्यसमा सबै कार्यकर्ताले योगदान गर्नुपर्छ भन्ने दृष्टिकोणसित म अगाडि आएको हो. अब यसमा तपाईँको चाहिँ अब अहिले पनि तपाईँको असहमतिको छलफलहरू चलिरहेको छ पार्टीभित्र वार्ताहरू चलिरहेछ तर के छ भने धेरै साथीहरूले अदावती गरिसक्नु भएको छ त्यसमा केही नेताहरू छुट्नु भएको छ त्यो बाहेकहरू सबै साथीहरू आइसक्नु भएको छ.
1: तर अब कंग्रेसलाई एक ढिक्का बनाएर लैजान सक्ने सामर्थ्य नेतृत्वले किन राखिरहेको छैन.
2: अब यो चाहिँ तपाईँको चाहिँ यो अहिले नेपाली काङ्ग्रेसभित्र मैले भने नेपाली काङ्ग्रेसभित्र बहस नैतिक बहस पनि होइन. नेपाली काङ्ग्रेसभित्र बहस वैधानिक र संवैधानिक विधानगत बहस पनि होइन. यो बहस राजनीतिक बहस हो र यो राजनीतिक बहस अधिवेशनमा यो नेपाली काङ्ग्रेस पन्ध्र महाधिवेशन उन्मुख भइसकेको परिस्थितिभित्र यो खालको राजनीतिक बहसहरू अति अस्वाभाविक होइन.
1: तर कंग्रेस जुन प्रतिपक्षको प्रमुख प्रतिपक्षी दलको एउटा भूमिकामा छ संसदीय अभ्यासमाथि नयाँ अनुहारहरू पनि यतिखेर संसदमा देखिएका छन् उहाँहरूको जुन तरिकाको चाहिँ खबरदारी जुन तरिकाको चाहिँ प्रेसर हुनुपर्ने हो त्यो ढङ्गले उहाँहरू प्रस्तुत हुन सक्नु भएको छ आजको दिनमा.
2: यस्तो अब आजको दिनमा तपाईँले चाहिँ जुन प्रश्न उठाउनु भएको छ अहिलेसम्म नेपाली काङ्ग्रेस एउटा लोकतान्त्रिक पार्टी हो. नेपाली काङ्ग्रेसले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा जुन चलेको प्रचलित चलन 100 डेज अनुमन्त्र पिरियडभित्र नेपाली काङ्ग्रेसले त्यस्तो ठूलो चाहिँ तपाईँको सरकारले गरेको कतिपय गल्तीमा पनि नेपाली काङ्ग्रेसले सशक्त विरोध गरेको छैन किनभने बेनिफिट अफ डाउट सरकारले आजभन्दा भोलि केही गर्ला कि आज गल्ती भोलि सुधारला कि भनेर यो 100 दिनसम्म नेपाली काङ्ग्रेसले हेरेको छ. अब नेपाली काङ्ग्रेस हिजोकै रूपमा र हिजोकै विरुद्ध शैलीभित्र रहँदैन. अब नेपाली काङ्ग्रेस सशक्त ढङ्गले प्रतिवाद गरेर दुस्प्रायो जुन चाहिँ हनुमन डेजमै सकेको कारणले गर्दाखेरि अब अझ अलिक बढी सशक्त प्रति पक्ष भूमिमा नेपाली काङ्ग्रेस आउँछ.
1: हस् यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु आन्दोलन शेर्पाजी. नमस्कार गुड मर्निङ.
2: हस् थ्याङ्क यू भोमजी.
1: स्वागत नेपाली कंग्रेसका नेता आन्दोलन शेर्पाजीले श्रोता नेपाली बसमा छोटो विश्राम हुन्छ विश्रामपछि पुनः उपस्थित हुन्छ.
3: कृषि विकास ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरूरी सूचना. यस कृषि विकास ब्याङ्क लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वसन्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा अपलेखित कर्जा र गैर ब्याङ्किङ सम्पत्तिका रूपमा यस ब्याङ्कले घेटो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वसन्तभित्र ब्याङ्कलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ. विस्तृत जानकारीको लागि यस ब्याङ्कका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ. कृषि विकास ब्याङ्क लिमिटेड मुख्य कार्यालय रामशाह पथ काठमाडौँ.

0: संस्थाको साथ अर्थ शब्द गरेको विश्वास हरेको हरेक सिटी सिटी बनाऊ घर अथवा ल्याएको छ दुई वर्षको वारेन्टी साथै 36,000 क्याशब्याक सजिलो 0% ईएमआईको सुविधा नागरिकता भएको छ वर्ल्ड कप टु वर्ल्ड कप सिटी सिटी खेलसँगै भरोसासँगै
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: सबै मनमा मेरो बाबादेखि मेरो छोरीसम्म सबैले सरेको छ मेरो जस्तो बानी
1: तपाईँको नम्बर ब्याङ्कमा खाता छ कि छैन त
2: फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एलटी जेएम साउन्डसँग अप टु 20% क्यासब्याक र 0% इएमआई नागरिकता भएको छ प्लस एक्सचेन्ज भ्यालु प्लस फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलटी दैट्स गुड

0: अब विदेश बढ़ने सरकारको पैसा सिधे खर्चो वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वहाँ 45,000 भन्दा बढी आईएमई ट्रान्सफर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गर्यो।

0: شما دارو بحث بفعلی بحث نیست بفعلی بحث قصد ما برای بیتونه جاجو جاگو فرگو
1: सुतन मैं इस समूह का समय जगह से धमला प्रेस के पत्रकार हम से मौजूद हैं धमला जी नमस्कार स्वागत है सुंदर मंच आज स्वतंत्र नागरिक समूह को एउटा प्रतिनिधित्व गरेर नेतृत्व गरेर सड़क में जाने तैयारी में हुनुहुन्छ माइतीकर मंडल में चाहिए कि कार्यक्रम राखी राख्नु भएको परिस्थिति छ सरकार में यहाँ को खबरदारी के हो तपाईहरु के गर्दै हुनुहुन्छ
2: अब स्वतन्त्र नागरिक अभियानले सरकार बनेको 100 दिनको अवसरमा अब नागरिकहरूको विकास के छ यो नागरिकहरूले सरकारको काम कार्यलाई कसरी हेरेको छ सरकारले 100 दिनको अवसरमा सुशासनलाई कति प्रगति गर्यो जनतालाई सुशासनको पत्तागति सरकारले दिन सके कि सकेन भ्रष्टाचार अन्त्य नेपाली जनताको चाहना हो र भ्रष्टाचारका काण्डहरूमा यो सरकार कति सफल भयो फाइलहरू खोल्न दोषीलाई कारवाही गर्ने जुन प्रक्रिया अगाडि बढाउन सरकारले सके कि सकेन अथवा विकास निर्माणमा सरकारले के गर्यो खास गरी भन्यो भने विगतमा जनताको एउटा चाहना ठोस जनमत चले राखेको छ जनताले के दियो भन्दाखेरि किन दियो भन्दाखेरि विकास निर्माण एकदम तीव्र गति नहोस् समृद्धि र विकासको यात्रा अगाडि बढोस् र युवाहरूले स्वदेशमै रोजगारी पाओस् विदेशबाट नपाओस् र लगानीकर्ताहरूले अब उत्साहित भएर नेपालमा चाहिँ लगानी गर्न पाओस् विदेशबाट सबै त्यसमा एउटा जनमतको यो सरकारलाई जनताले किन दियो भन्दाखेरि विगतमा पुरानो दलले काम गर्न सकेन न विकास गर्न सकेन सुशासन दिन सक्यो न तपाईँको भ्रष्टाचारलाई कारवाही गर्न सक्यो अब नयाँ सरकार राष्ट्रिय जनता पार्टीको विजय मतको सरकारले चाहिँ जनताको चाहना अनुसार काम गर्नुपर्छ भन्ने व्यापक रूपमा नागरिकको अहिले पनि चाहना छ सरकारमा पनि छ सोच पनि छ चिन्तन पनि छ तर नागरिकहरूको चाहना अनुसार सरकारले काम गर्न सके कि सकेन सरकारले कहाँ चाहिँ कमी कमजोरी गर्यो भनेर खबरदारी गर्नको लागि स्वतन्त्र नागरिक अभियानले आज माइतीघर मन्दिरमा सरकारको काम कारवाहीको बारेमा सरकारले चालेका कदमहरूको बारेमा बारेन शासन नेतृत्वको सरकारको सोमुदा जो वाचापत्र अनुसार काम भयो कि भएन वाचापत्रमा सरकार कहाँ छुट्यो सुशास परिपूर्ण लागि सरकारले कति राम्रो काम गर्न सक्थ्यो कति गरे कति गर्न चाहे पनि गर्न सकेन भन्ने बारेमा आज हामी एउटा बहस गर्दैछौँ हामी तटस्थ निष्पक्ष छौँ केन्द्रजी हामी कार्य पूर्वाधारमा राखिकन सरकारको 100 दिनको आगामी म्याजिन गर्छौँ
1: होइन अब सरकार सही बाटोमा छ कि छैन ऋषि धवलाजी तपाईँ पत्रकार पनि हो होइन वरिष्ठ पत्रकार हो त्यसको राजनीति पनि राम्रोसँग बुझ्नु भएको छ हिजोको राजनीतिज्ञहरूसँग राम्रो साथ सङ्गत गर्नु भएको छ जनताले जुन किसिमले विश्वास गरे जुन किसिमले भरोसा गरे अहिले धेरै आलोचनाहरू पनि सरकारले बिहाउनु पर्यो पासपोर्ट ठेक्का प्रकरण होस् कि वा बिवाइडी गाडीका काण्डहरू हुन् कि होइन त्यसपछि गृहमन्त्रीका प्रतिवेदनका विषयहरू हुन् कि सीमाका विषयहरू हुन् कि बगैँची कुराहरू आइरहेका छन् यसलाई सुशासन मान्ने कि अब सरकार चाहिँ कता कता चिप्लिरहेको भन्ने मान्ने
2: होइन सरकारले अब कमी कमजोरी गर्ने छुट छैन है वर्तमान सरकारलाई राष्ट्रिय जनता पार्टीको नेतृत्व सरकारलाई बारेन्द्रको नेतृत्व सरकारलाई कुनै पनि हातमा कमी कमजोरी गर्ने छुट छैन यो सरकारले गल्ती गर्नै पाउँदैन गल्ती गर्नै मिल्दैन यो सरकारले भ्रष्टाचारको छ नि कुनै पनि पाल्नुमा यो सरकार उचिन हुँदैन यो सरकारले त भ्रष्टाचार कारवाही गर्ने सुशासन दिने त्यसैले गर्दाखेरि जनताको चाहना अनुसार यो सरकार अगाडि बढ्नुपर्छ जनताकै एजेन्डालाई सरकारले सर्वस्वीकारै चाहिँ गरेर जनताको भावना अनुसार विकासको अगाडि बढ्नुपर्छ तपाईँले भन्नुभयो यो सरकार बनिसकेपछि केही कामहरू बाहिर आएको छ तर त्यो प्रभावित भएको छैन आजको दुर्घटना नारी अभियानले सरकारले भ्रष्टाचार गर्यो भनेर भन्ने पक्षमा आफूलाई पुर्याएको छैन तर सरकार काहीँ चुक्दैछ कि सरकारले काहीँ कमी कमजोरी घटाइछ कि अथवा यो सरकारले चाहिँ जनताको ताना अन्तर किन काम गर्न सकेन सरकार कतै अल्मलिएको छ कि घुमलिएको छ कि भन्ने हाम्रो खबरदारी हो तर यो सरकारप्रति हाम्रो आस्था विश्वास भरोसा चुक्नु नागरिकको किन छ भन्दाखेरि यो सरकारले भ्रष्टाचार गर्ने छुट छैन भ्रष्टाचार गर्दैन भारतले राम्रोसँग भ्रष्टाचार गर्नुहुन्न भन्ने कुरा मलाई विश्वास छ किनभने भ्रष्टाचारलाई यो सरकारले कारवाही गर्नै पर्छ र भ्रष्टाचार खाँदाहरूको फाइदा यो सरकारले खोल्न सकेन मेरो प्रश्न खानेर भन्दाखेरि 100 दिनमा सरकारले धेरै भ्रष्टाचारको फाइलहरू खोल्नु पर्थ्यो ती फाइलहरू खोल्नको लागि सरकारले किन खुट्टा कमाइराखेको छ मेरो आज प्रधानमन्त्री शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ भयङ्कर प्रधानमन्त्री हुनुहुन्छ उहाँलाई अपार जनमत छ समर्थन छ यत्रो अपार जनमत प्राप्त सरकारले पनि किन भ्रष्टाचारको काण्डहरूको फाइल खोलेन भन्ने मेरो प्रश्न हो। सुशासनको
1: फाइलहरू खुलिरहेका छन् होइन, कति बेला सम्पत्ति स्थितिर लागिरहेको छ, भिआइपी भिभिआइपी भनेर चाहिँ दर्जा दिएका व्यक्तिहरू पनि खोरमा छन्, विभिन्न घरानाका व्यक्तिहरू पनि खोरमा छन् होइन, यहाँले बिग्रनु भएको छ नि त
2: होइन। ठुलो ठुलो काण्डहरूको फाइल कहाँ खोलेको छ? जस्तो हाम्रो देशमा 25-30 काण्ड छ, ती काण्डको फाइल नकल भुटानी शरणार्थीको काण्डको फाइल खुल्यो, विमान पृष्ठको फाइलहरू खुल्यो, ब्ल्याकमेलको फाइलहरू खुल्यो, काण्डको फाइलहरू खुल्यो, धेरै काण्डहरू छ हाम्रो देशमा, कमी काण्डको फाइलहरू खुल्यो, कति प्रजनको भाषाहरूको काण्डहरूको फाइल खुल्यो भनेको छैन। यसैले गर्दाखेरि सरकारले भ्रष्टाचारको काण्डहरूको कुरा गर्ने पोखरा अन्तर्राष्ट्रिय स्तरको भ्रष्टाचारको काण्डहरूको छ नि, पहिला रिपोर्टिङ गर्ने मान्छे
1: मैले
2: देखाएको मान्छे पनि अन्तर्राष्ट्रिय रिपोर्टिङ गरेको मान्छे पनि भन्नु, हाम्रो देशमा अत्याचार काण्डहरूको सबै फाइल अब यो सरकारले पाउनुपर्छ। यो सरकारले अब जनताको चाहना अनुसार जनताको भावना अनुसार काम गर्नुपर्छ, यो सरकारले चाहिँ अब डेलिभरी दिनुपर्छ, जनतालाई डेलिभरी दिनुपर्छ, किन डेलिभरी दिनु सरकार अब काम पनि सुक्न मिल्दैन, यो सरकारले गल्ती गर्न मिल्दैन। किन भन्दाखेरि जनताको चाहना अनुसार बनेको सरकार हो नि त, जिन्दगी आन्दोलनपछि जिन्दगी जित्नुपर्छ, जसरी हाम्रो निर्वाचन भयो त्यो हाम्रो निर्वाचनले राष्ट्रिय पार्न विजय मध्य भारतका प्रधानमन्त्री बन्नु युवाहरूको चाहना अनुसार प्रधानमन्त्री बन्नुभएको हो नि होइन, नेपाली जनताले मलाई मन पराएको हो नि होइन, नेपाली जनताको आस्था विश्वास त भरोसा त भालेन साथीले छ नि अहिले पनि, तर त्यो विश्वासलाई रोक्ने हातमा हामीले चुप्लो दिनु हुँदैन, त्यो विश्वासमा कुरा गर्नु हुँदैन,
1: एनडीका कसरी हुनु भएको छ होइन, त्यो अभियानमा चाहिँ को को जोडिनु भएको छ, उहाँहरूको खबरदारी कतिको पुग्छ, सरकारले तपाईँहरूलाई चाहिँ होइन तपाईँहरूको खबरदारीले चाहिँ आत्मसात गर्छ कि गर्दैन, नागरिकहरूको खबरदारीले त सरकारले सुन्दैन नि त होइन, सरकार त आफ्नै होइन काममा तेल हालेर सुत्या छ, सरकार आफ्नै लयमा अगाडि बढिरहेको छ, कसैका कुरा त सुन्दैन सरकारले भनिन्छ नि अहिले होइन,
2: होइन सरकारले सुन्छ सुन्नुपर्छ, युनाइटेडको सरकार हो, जनताको सरकार हो, लोकतन्त्र विधिको शासनलाई कानुन राज्यको प्रतिनिधि सरकारले दिनुपर्छ, मैले भनेको छु अस्थानीहरूलाई कारवाही गर्न पनि सरकारले प्रक्रिया पुर्याएर गर्नुपर्छ, किन भन्दाखेरि हाम्रो देशमा विधिको शासन छ भनेर यो सरकारले विश्व सामुलाई प्रत्यापति दिइरहेको छ, किन भन्दाखेरि नेपालमा लोकतन्त्र विधिको शासन कानुन राज्यको प्रत्यापति छ भनेर सरकारले भन्यो, जनतालाई सरकार बलियो हुन्छ, त्यो सरकारलाई बलियो बनाउने, त्यो सरकारलाई सफल बनाउने, सरकारले कमी कमजोर गरेर खबरदारी गर्ने सबै नागरिक अभियानको जनता निष्कर्ष के छ भन्दाखेरि सरकारले गल्ती गर्ने बित्तिकै हामी खबरदारी गर्छौँ, यहाँ गल्ती गरे सरकारले तुरन्तलाई सच्याउनुपर्छ, सरकारले फेरि जनताको चाहना अनुसार काम गर्ने अब विकास निर्माण नयाँ मन अगाडि सार्नुपर्छ, मैले भनेको छु अहिलेको विकासले जनता खुसी छैन, यो विकासको मुडनबाट नेपालमा तीव्र गति विकास हुँदैन, सन्धि अब देशको विकास हुन्छ नि एजेन्डा भनेको के हुनुपर्छ तपाईँलाई थाहा छ, कृषि क्रान्ति गर्नु पर्यो, हामीले उत्पादनमा जोड दिनु पर्यो, हामीले टुरिज्म क्षेत्रको चाहिँ वार्षिक खेल गर्न सक्नु पर्यो, विश्वका साथ धेरै पर्यटकहरू नेपालमा भित्राउनु पर्यो, भागमा एक भारतीय पर्यटकहरू नेपालमा ल्याउन सक्नु पर्यो, चीनबाट हामीले 50 लाख पर्यटकहरू ल्याउन सक्नु पर्यो, विश्वका नागरिकहरूलाई नेपाल आओस्, सुरक्षित छ नेपालमा आओस्, भर्मा गर्नुहोस् भनेर हामीले प्रत्यापन दिनुपर्छ, सुधारेर अभियानै सुरु गर्नु पर्यो, जसलाई एयरपोर्टहरू बन्न पर्यो, ट्रेनहरू खरिद गर्न पर्यो, किन देशको विकासको मुरैमा भन्नु केन्द्र राष्ट्रिय समाधि गर्नुपर्छ, मैले भनेको छु विकासको लागि सबै शक्ति एक ठाउँमा दिनुपर्छ, सबै शक्तिलाई एक ठाउँमा उभ्याएर प्रधानमन्त्रीले अनि देशको विकास पनि तीव्र गति हुन्छ भने सन्देश विश्वलाई पनि दिन सक्नुपर्छ, लगानीकर्ताहरूलाई नेपालमा ल्याउनुपर्छ, विदेशी लगानीकर्ताहरू आउन तयार छन्, यसको लागि चाहिँ अर्थमन्त्री नयाँ योजना कार्यक्रम ल्याउनु पर्यो, राष्ट्र प्लानहरू ल्याउनु पर्यो, किनकि देश त्यस्तै बन्दैन, जनता अहिले विकासको पक्षमा छन्, जनता अहिले अब समृद्धि र विकास तीव्र गतिमा नेपालमा भारतमा कसरी विकास भइराखेको छ, चीनमा कसरी विकास भइराखेको छ, यो कारणमा त्यो किसिमको विकास किन हुन सकेन, आज हामी गाउँ घरमा गइराखेका छौँ, गाउँघरमा समस्या त जनताहरू पुर्याएका छन्, आज बस्तीहरू खाली छ, मलाई थाहा छ गाउँघरमा जानुहोस् न कस्तो समस्या छ, खेतबारीहरू अझै पनि बाँदैछ, प्यारो पनि हुन सकेको छैन, काम हुन
1: सकेको छैन, किसानहरू उत्पादन बजारीकरण नगर रोइरहेका छन्, बल हेर्नुहोस् न आज आगर छ अहिलेको अवस्थामा, पेट्रोलियम पदार्थको मूल्य हिजो मात्रै अलिकति घट्यो, समायोजन भयो, ग्यास आधा पाइरहेको छ, जनताहरूबाट निराशा छन् त यतिखेर,
2: होइन जनताहरू त्यति निराशा छैनन् होइन अझै पनि जनतामा आशा छ किन भन्दाखेरि मान्ने नियन्त्रण गर्नुपर्छ कालोबजारीहरूलाई कारवाही गर्नुपर्छ सरकारले अर्को कुरा तपाईँले भन्ने किसानहरूलाई मर्जा दिनुपर्छ सिँचाइ गर्नुपर्छ किसानहरूलाई चाहिँ नयाँ प्रविधि भित्राउनको लागि पनि सरकारले अब विशेष सुविधा सुविधा दिनुपर्छ किन भन्दाखेरि कृषि क्रान्तिको झन् बलियो बनाउनुपर्छ पर्यटन क्षेत्रको विकास गर्नुपर्छ हामीलाई बिजुली उत्पादन गरेर भारतलाई त्यति राखेका छन् त्यतिले पुग्दैन बङ्गालदेखि त्यति राखेका छन् त्यतिले पुग्दैन नेपालमा फेरि ऊर्जा क्रान्ति पनि हुनु पर्यो क्या ऊर्जाको विकासमा हामीले विशेषमा ध्यान दिनु पर्यो र युवाहरूलाई रोजगारी दिनु पर्यो क्या स्वदेशमा धेरै चाहिँ चाहना सल्लाहवाला हुँदा हुँदै पनि विदेश गरेका युवाहरू नेपाल फर्केका छैनन् किन के कारणले थाहा छ हामीलाई अझै पनि लगानको बाटो बढाउन सकेका छैन ठुलो उद्योगहरूलाई सम्पादन गर्न सकेका छैन रोजगारीका सबै हामीले माध्यमहरू अझै पनि तयार पार्न सकेका छैनौँ त्यसैले गर्दाखेरि वर्तमान सरकारले भारत राष्ट्रपतिको सरकारलाई अब देशको चापल्ट गर्नुपर्छ त विकासमा पनि र सरकारले अब निर्णय लिनुभन्दा पहिला व्यापक रूपमा सोच्ने व्यापक रूपमा सर्वप्रथम
1: जनताहरूलाई नागरिकहरूलाई नेपाली बस घुमेर बसेका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ जनताले
2: होइन सबैभन्दा छिन्जी बच्चाहरूले जब भन्न चाहन्छु तर कुरो नेपाली जनताको चाहना भनेको सुशासन हो सुशासनलाई सरकार अब अझै सबैलाई सक्षम गर्नुपर्छ है अझै सुशासनलाई विशेष मैले सरकारले ध्यान दिनुपर्छ त्यही कामहरू सुशासन भएका छन् मतिर जानु पर्ने दोस्रो कुरा यो सरकारले चाहिँ अब व्यापकको संविधान संशोधनको आएको छ त्यसको राष्ट्रिय सहमति कायम गर्नुपर्छ है संहिताको बारेमा अब पुनर्विचार गर्ने कि नगर्ने त संहिता सधैँ चाहिँ देशको विकासको चाहिँ एजेन्डामा अगाडि बढाउन सकिँदै सकिँदैन अब संहिताले साँच्चीको देशलाई साँच्चीको विकास सुनिँदैन साँच्ची कतिको मद्दत पुगिराखेको छ अब प्रदेश सरकार आज कति काम गरिराखेको छ प्रदेश सरकारले अधिकार पाएको छैन नि त प्रदेश सरकार त कमजोर छ किन प्रदेशका मुख्यमन्त्रीहरू केही गर्नै सकेका छैनन् न अधिकार त एउटा कानुन लिनु पाएका छैनन् समय गर्न सक्दैनन् पढाइ परिचालन गर्न सक्दैनन् कर्मचारीलाई घाम लगाउन सक्दैनन् यस्तो प्रदेशको औचित्य छ यस्तो प्रदेश सरकारको औचित्य त कसैले छ प्रदेश सरकारले आज हाम्रो देशको जनताको चाहनाअनुसार काम गर्न सकि सकेको छैन यो कुरा म कसैको भन्न चाहन्छु त्यसैले गर्दाखेरि पहिलो कुरो सुशासन दोस्रो कुरा अब संहितामा पनि व्यापक रूपमा सरकारले छलफल गरेर सबै शक्तिहरूको बिचमा सहकारी गरेर संहिता चाहिँ चाहिँ भन्ने बारेमा विशेष रूपमा बहस गर्ने संहिताको निर्णय चाहिँ गर्नुपर्छ त्यस्तो फेरि संविधान चाहिने अधिकारहीन संहिता के काम देशको लागि त्यसैले गर्दाखेरि मन्त्री पाल्ने मुख्यमन्त्री पाल्ने नेता पाल्ने सांसद पाल्ने र अरू त्यसरी नेताहरूलाई तलब खुवाउनको लागि केही चाहियो संहिता त्यस बारेमा छलफल नगर्ने संहिताको भूल हाम्रो चेन नगर्ने विकास र समृद्धिको लागि संहितालाई हामी प्रयोग गर्न सकेनौँ जनतालाई अधिकार दिन सकेका छैनौँ जनताले हाम्रो सेवा सुविधा संहिता बाहन के प्रदेश सरकारले दिन सकेको छ त्यो सकेको छैन दोस्रो कुरा त्यति ध्यान दिनुपर्छ त्यसो कुरा मैले भनेको छु अब विश्वलाई विश्वासमा लिनुपर्छ भारतलाई चिनलाई नेपालको विकास गर्नको लागि कुटनीतिकाहरू त पाइन्छ र नेपाल भारत सम्बन्ध सुमधुर बनाउने प्रकारमा आउने चिनको पनि विश्वास जित्ने र अन्तर्राष्ट्रिय क्षेत्रको विश्वास जितेर नेपालले अब विकासको गतिमा कहिले विश्वलाई आश्वस्त पाएर नेपाल विकासमा अगाडि बढ्यो नेपालमा कानुन राज्य छ लोकतन्त्र विधिको शासन छ तपाईँले आउने ढुक्क भन्दाखेरि गर्नुहोस् भने बाटो बनाउनुपर्छ त्यसलाई धेरै सरकारले ध्यान दिनुपर्छ र चौथो कुरा सिन्जी अब नागरिकहरू सचेत हुनुपर्छ नागरिकहरू गम्भीर हुनुपर्छ नागरिकहरूले सरकारलाई खबरदारी गर्नुपर्छ नागरिकहरू बाहिर बस्नु हुँदैन धेरै सुधु नारी अभियानको एउटा अभियान छ हामी देश फुटिएर जान्छौँ सतहत्तर जिल्लामा जान्छौँ अब गरिब गरिब स्थानीय तहको हामी परिकल्पना गर्दैछौँ हाम्रो देशमा 753 स्थानीय तह छ त्यसमा अब गरिब गर्ने उम्मेद्वार आगामी स्थानीय तहको निर्वाचनमा राम्रा योग्य सक्षम मान्छेलाई भने दरभित्रको मान्छे होइन एकदम दर बाहिरको मान्छे जसले स्थानीय सरकारलाई सबल बनाउन सक्छ विकासको लागि अगाडि बढाउन सक्छ जनताको तह अनुसार काम गर्न सक्छ इन्जिनियर डक्टर राम्रा खाली युवाहरूलाई चाहिँ अब स्थानीय तहमा गरिब गर्ने उम्मेद्वार बनाएर चुनाव जिताएर स्थानीय तहलाई बलियो र सबल बनाउन सक्यो भने देशको विकासमा चाहपट हुन्छ रोजगारी सिर्जना गर्ने उनी धन्दा सञ्चालन गर्नको लागि भाषण पाउने उद्योगपतिलाई छुनेर हुँदैन उद्योगपतिले पनि कर तिरेको छैन ट्याक्स तिरेको छैन भने बढी ट्याक्स तिर्न लगाउने तर उनीहरूलाई अब देशको उद्योग धन्दामा अगाडि बढ राज्यले सुरक्षा दिन्छ सुरक्षाको चर्चामा दिन्छ भनेर अस्ट्रेलियामा भन्न सक्ने देशलाई विकास हुने त्यसैले अहिले बालिसाको नेतृत्व सरकारको दृढ गरेर समस्याको सम्बन्ध हुँदैन सरकारी गर्नु अब पशुपति दलहरूले पनि दृढ गरेर दूर गर्ने होइन सरकारी गर्ने निष्ठा गर्ने र विकासमा समृद्धिको लागि 5 वर्षसम्म यो सरकारलाई काम गर्न दिने र 5 वर्ष अहिलेसम्म कुनै पनि प्रधानमन्त्री काम गर्न पाएको छैन बालिसाले 5 वर्षसम्म देशको विकासको समृद्धिमा काम गर्न पाउनु भयो भने देशमा प्रगति हुन्छ त्यतातिर सबै एक हुनुपर्छ सरकारले गल्ती गर्यो भने हामी खबर सरकारलाई भन्छौँ त्यतिर गल्ती नगर्नुहोस् जनताको चाहनाअनुसार काम गर्न
1: अस्तिको महत्त्वपूर्ण सबैका लागि धेरै धेरै धन्यवाद, शुभकामना,
2: नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ पत्रकार एवं नागरिक स्वतन्त्र अभियानका समय ऋषि धवलाले। छोटा छोटो विश्राम लिन्छौ, विश्रामपछि नेपाली बसमा पछिल्लो समय निकै उचालिएको निर्मला पन्त हत्या प्रकरण आज 8 वर्ष पूरा हुँदैछ। साउन 10 गते जुन ढंगले निर्मला हराइन्, बेपत्ता भइन् र त्यसपछि बलात्कारपछि हत्या भएको व्यस्तै आयो, त्यसमा बम दिदी बहिनीहरूको घरबाट निर्मला निस्किएको भनेर आजसम्म पनि उहाँहरूको नाम जसरी त्यहाँ जोड़िएको छ, जसरी उहाँलाई सामाजिक हिसाबले प्रहार गर्न खोजिएको छ, प्रहार भइ नै रहेको छ, त्यसको वास्तविकता के हो, उहाँहरूको भूमिका चाहिँ के हो, बम दिदी बहिनीको भूमिका के हो, त्यो घरसम्म निर्मला सकुशल थिइन् र त्यसपछि कसरी निस्किन् र त्यस पछाडि चाहिँ त्यो घटनाक्रम कसरी मोडियो, आज दुई दिदी बहिनीहरूमाथि सामाजिक हिसाबले कस्तो अप्ठ्यारो एउटा परिस्थितिको सृजना अहिलेसम्म भोग्नु पर्यो, लगायतका विषयमा चाहिँ एकैछिनपछि कुराकानी गर्नेछौ। छोटो विश्राम छ, विश्रामपछि उपस्थित हुनेछौ।
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी लिएर जाऊ। निम्न बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्वबाट एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वस्तरीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, स्वामित्व राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामसहापथ काठमाडौँ।

यदि अझै हुनुभएको छैन भने आजै नजिकैको डिनर बाई मार्फत

0: 大道理的教授，如果大理的教授，四大道理的教授，我的手还没给你听。
1: ini kita berbaseman dari mana contoh perkenaan yang pasir sama kiri ekor tercocok sama ekor se untuk bertiu hatiya belakang pasir hatiya bahaya ko kari perim ah pasir bertiu bahaya tercocok 2015 tahun 10 ketika itu hari ke dia berlaku operasi ini semua patah lagi masuk kiri ekor se ini esma dari besar sama jenis sanjal bah terus pasi sanjar madya marma aika puni sen amil puni ubis telai se awak kena nirmala ini apa untuk pasir bandar dengali utahan puni kari kasu atau kalau puna kardus entah garmasa nirmala hari seperti पछाडि त्यो घरमा बसेका दिदीबहिनीहरूमाथि जुन किसिमको आरोपहरू आज लागिरहेका छन् बम दिदीबहिनीको नामले जसरी निर्मला पन्त हत्या प्रकरण उहाँहरूमाथि पनि अनुसन्धान हुनुपर्छ छानबिन हुनुपर्छ भनेर पटक पटक आवाजहरू उठेका छन् यद्यपि निर्मला पन्तको आमाले केही दिनसम्म त्यसमा आशंका गरेका पनि पछि उहाँले किटानी गर्नुभएको छैन यो विषय वैयक्तिक हिसाबले त यो राफसाफ भइसकेको विषय छ तर सञ्जालदेखि लिएर अन्य ठाउँहरूबाट अझ फेरि एकपटक यो विषय उठिरहेको छ त्यसलाई के हो त आखिर त्यसको वास्तविक के हो त्यहाँ के भएको थियो भन्ने विषयमा कुराकानी गर्नका निम्ति मैले आचार्य बाबुसँग म कुराकानी गर्दैछु. आचार्य नेपाली भाषमा यहाँलाई स्वागत छ. नमस्कार, गुड मर्निङ.
2: नमस्ते, गुड
1: मर्निङ. अब यो धेरै लामो समय भयो, मलाई धेरै यसलाई उचाल्नु पर्ने, धेरै विषयलाई चाहिँ है उचालिराख्नु पर्ने त होइन, तर म सामाजिक सञ्जालमा देख्छु. मैले केही समय अगाडि अन्तर्वार्ता लिएँ र त्यस पछाडि चाहिँ वन दिदी बहिनीको अनुसन्धान गर्नुपर्छ, उहाँहरूलाई चाहिँ माथि छान्नु भयो भने केही कुराहरू आउँछन् भनेर जसरी मैले सामाजिक सञ्जालमा एकपछि अर्को विषयहरू उछालिएको देखेँ, त्यसपछि एकपटक मैले तपाईँसँग बुझ्ने आवश्यक ठाने र त्यस पछाडि आज म तपाईँलाई एउटा प्रश्न गर्दैछु. निर्मला तपाईँको घरमा कति बजी आउनु भएको थियो, उहाँसँगको तपाईँको सम्बन्ध के थियो, एकपल्ट तपाईँ सम्झिन सक्नुहुन्छ त्यो बेला आठ वर्ष अगाडि?
2: त्यो निर्मला चाहिँ त्यही छ 11 बजीतिर आएको थियो मेरो घरमा चाहिँ. अनि भन्नु टाइम त म ठिक छ भन्न सक्दिनँ किनकि त्यो टाइम मैले घर हेरेको थिएन, तर मेरो विचारमा 12 बजीभन्दा अगाडि अनि 2:15 पछाडि 20:25 नै होला जस्तो लाग्छ. फेरि
1: आउनु जानु भइरहन्छ होइन
2: साथी? नै आउँथ्यो, अरू साथी पनि आउँथ्यो, त्यस्तो केही पनि माहौल थिएन. अरू साथी पनि आउने बस्ने म पनि यसो घरमा जाने भूमिसँग पनि राम्रै थियो, पारिवारिक सम्बन्ध त होइन तर मसँग चाहिँ राम्रै
1: सँगै पढ्ने हो एउटा क्लासमा.
2: हजुर, सँगै पढ्ने हो.
1: त्यो भनेपछि अब त्यहाँ आउने जाने भनेको मतलब आइरहने गइरहने हुन्छ होइन जहिले पनि?
2: हजुर, पहिला नै आएर आन्टी गएर हामी, तर कहिले काहीँ यसो कसो कहिले काहीँ कसो मात्र आउँथ्यो होइन. तर त्यसरी मान्छेले अब यताउता खो के भयो के
1: भनौँ होइन, ट्युसन पढ्नु भनेर होइन
2: निस्किँदा त ट्युसन पढ्नु भनेर घर जान्छु भनेर गएको थिएँ. अब त्यसपछि त मलाई त्यति जानकारी भएन.
1: ए भनेपछि अब तपाईँहरूको घरबाट निस्किसके पछाडि चाहिँ निर्मलासँगको सम्बन्ध कन्ट्याक्ट चाहिँ त्यतिखेर
2: होइन, त्यसपछि त्यति मम्मीले आउनु भएको थियो कि सिधै निर्मलाको मम्मी आन्टी आउनु भएको थियो बेलुकातिर चाहिँ. त्यो टाइममा चाहिँ मेरो दिदी म अनि छिमेकी आन्टी देवकी भट्ट अनि तिनको छोरी कृतिका भट्ट पनि हुनुहुन्थ्यो त्यहाँसँग. निर्मलाको मम्मीले पनि देख्नु भएको कि आन्टीलाई चाहिँ, तर कुनै पनि निदान आउँदा देवकी आन्टी हुनुहुन्थ्यो, यताउता केही कुरा गर्नु भएन.
1: भनेपछि त्यहाँबाट निस्किसके पछाडि चाहिँ कन्ट्याक्ट भएन होइन निर्मलासँग घरबाट गएको
2: छैन.
1: त्यसपछि यो घटना चाहिँ हुन त अब यसका धेरै विषयहरू त बाहिर आइसकेका छन् होइन, त्यहाँबाट निस्किसके पछाडि चाहिँ अनि प्रहरीले सोधपुछ गर्यो होइन त्यति बेला तपाईँहरूले? हजुर,
2: 11 गते चाहिँ उसको सर्नुहुन्छ होइन, अनि त्यसको अघिल्लो दिन बिहान नि पुलिस उज्यालो पनि भएको थिएन, सबै चेकिङ त अघिल्लो दिन नै गरिसकेको थियो. फेरि हामीलाई हिरासतमा राख्यो, हामी दुईवटा दिदी बहिनी मात्र थियो कि त्यतिखेर घरमा कोही पनि थिएन, अनि 17 बजी पनि अब त्यस्तो मलाई रुम छैन थिएन, 14 वर्ष मात्र थियो नि त्यतिखेर जानलाई. अब एकछिनमा एकछिनको लागि होइन खाना पनि त्यस्तै छोडेर गएको थियो, अनि त्यस्तो 24 घन्टाको लागि ड्युटी नै राखेको थियो, केही पनि म 14 वर्ष
1: त्यतिखेर
2: 24 घन्टा पुरै हिरासतमा राख्यो. अनि पछि
1: भनेको चाहिँ अब एउटा कुरा के हो भने नि, जस्तो त्यो घरबाट निर्मला निस्किसके पछाडि तपाईँको त्यही घरमै हुनुहुन्थ्यो नि, घरमै बस्नुभयो होइन बाहिर?
2: घरमै त्यसपछि त मेरो घरमा 3 जना अरू आयो, भाउजू दिदी फुपू आयो, त्यसपछि मैले भने अगाडि नाम आन्टीको नाम भने नि तिमी पनि त्यहाँदेखि होइन, तिमीले अनुसन्धानमा प्लान त दिनु भएको छ तर मिडियामा चाहिँ बोल्न सक्नुहुन्न, किनभने अब हाम्रो जस्तो हालत भएको छ तिमीहरू पनि डराउँछ
1: के भने. त्यो दिन त्यही घरमा बसेको अर्को आफन्त पनि हुनुहुन्थ्यो,
2: 4 जना आएछ त्यो दिनमा, खुसी लागेर 5

0: आए तर तिनजना चाहिँ भित्र आएन, उनीहरू चाहिँ बाहिरदेखि नै अम्बा खाए गए होइन। अनि उनी मलाई मम्मी आउँदाखेरि चाहिँ बेसी आन्टी अनि उनको छोरीहरू भित्र नै थिए। मेरो मलाई मम्मीले पनि भेट्नु भयो तर कहिले पनि उनले काहीँ पनि उल्लेख गर्नु भएन कि मैले त्यहाँ एउटा अरूलाई पनि भेट भएर आफै देख्नु भएको थियो उनले।
1: भनेपछि दुई बहिनीहरू बाहेक अरू पनि मान्छे थियो त्यहाँ
0: होइन? हजुर थियो, दुईजना अरू थियो, खुसेर उनको मामु।
1: निर्मलाको आमाको भनाइ चाहिँ के हो? एकपटक तपाईँहरूमाथि पनि शङ्का गर्नुभयो होइन उहाँले?
0: एकदम सुरुमा चाहिँ अब डाइरेक्ट त्यस्तो भएको थिएन। अब सुरुमा उनले पनि सिधै आएर अब मेरो छोरी कहाँ गयो के गयो यसो हुन्छ नि त इमोसनली गएर छोडेन सिधै। उनले पनि मेरो छोरी के हुन्छ दिनमा अलिक फलेर यसो के फल्दे। अब त्यो बेला म त केही बोलेन, मेरो दिदीले पनि अब हजुरको छोरी पहिलो गयो कि कहाँ गयो हामीलाई के थाहा, हाम्रो दिदीमा यस्तो मात्र भनेको मात्र हो। त्यही बेला तिमीले कति यस्तो बनायो कति के गरे थाहा भएन। लास्ट टाइम चाहिँ त्यो देशी आन्टीको पसल थियो होइन, मेरो घरको अगाडि छ तिनको त्यो पसल थियो, किराना पसल उनको। त्यो आफै निर्मलाको मम्मी आउनुभयो, त्यतिखेर देशी आन्टीको छोरा थियो अनि देशी आन्टी थियो अनि मैले उतिखेर के भन्नुभयो म त्यहाँ बोलेन के भन्नुभयो निर्मला भन्नुले यता उता उसको गोली गर्दा यस्तो भाव शङ्का गएर मलाई मान्छे नै मलाई पैसा खायो भन्छ मलाई यस्तो भन्छ मलाई उस्तो भन्छ भनेर अनि हुन्छ नि त इमोसनल पुरा गएर गएर चाहिँ अनि म त केही पनि बोलेन किनकि मसँग चाहिँ शब्द नै छैन होइन बोल्नलाई त्यो पनि बोल्ने पनि बोले।
1: अनि त्यस पछाडि चाहिँ जस्तो त्यहाँ पत्रकार थिम भण्डारी लगायतहरूले चाहिँ यो मुद्दालाई फेरि ट्विस्ट गर्नुभयो भन्ने विषय पनि आयो, तपाईँहरूमा त्यो बारेमा चाहिँ के आयो त्यसपछि?
0: थिम भण्डारी उनीमा त सुरुदेखि नै यो प्रेसमा के गएर के गएर के भन्न सबैले थाहा नै छ। तर हाम्रो थिम भण्डारी पत्रकार अनि इन्द्र अरुवाल मानव अधिकार कर्मी अनि खुलाएर तिनजनामा दिदीको नामबाट ट्विस्ट गरेको थियो किनकि मेरो नाबालिग थियो त्यतिखेर चाहिँ मबाट भएन। अनि त्यो मानवले केस पनि छ जस जति चल्यो त्यसपछि केही पनि रिजल्ट आएन त हामीले तारिक छोडिदियो
1: त्यसपछि। भनेपछि कति वर्षसम्म तारिक गरियो?
0: पाँच छ वर्ष, तिन वर्षभन्दा बढी त मैले नै तारिक बोकेको थिएँ। एक वर्ष दुई वर्ष जति दिदीले नै बोक्नु भएको थियो।
1: अहिले पनि सामाजिक सञ्जालमा वन दिदी बहिनीहरूको अनुसन्धान हुनुपर्छ छानबिन हुनुपर्छ भनेर जसरी चाहिँ कतिपय लेखेको मैले चाहिँ हेर्छु
0: सर, लेखेको मात्र होइन रुबी शर्मा भन्ने एउटा हुनुहुन्छ फेसबुकमा मैले भेटेको थिएँ उनको भिडियो चाहिँ, उनले चाहिँ मेरो घरमा कलर भएको कुरा भन्नु भएको छ। जुन कुरा रवि मानसम्म जी पनि आउनु भएको थियो उनले साबित पनि गर्नु भएको थियो कुनै पनि पेन्ट कलर के पनि भएको छैन। तिमीले जहाँ पनि लास के अरे साइकल कहाँ मिल्छ त्यो लास मिल्छ भन्ने कुरा पनि तिमीले भन्नुभएको, त्यसमा त्यस्तो केही पनि भनेको छैन दिदीले त्यो कुरा होइन। यो सबै आफ्ना कुरा त्यहाँबाट अनुसन्धान गर्नुपर्छ तिमीहरूमा हुनुभयो त्यस्तो कुरा गर्नुभएको छ यस्तो के छैन सायद प्राइम छ कि न के होला म जान्छु त्यस्तो छोड्दैन किनकि फेरि टाइम छोडे अझै त्यो गल्ती गर्दिनँ भन्ने मेरो त्यस्तो सोच छ कानुनी प्रक्रिया गर्छु म।
1: अनि तर त्यहाँ चाहिँ केही धेरै आरोप लाग्यो अम्बा गोरो काटेकोदेखि लिएर कलर पेन्टिङदेखि लिएर होइन घटनालाई ट्विस्ट गर्ने कुराहरूमा चाहिँदेखि लिएर धेरै कुराहरू उठे होइन।
0: काटेकै हो अम्बाको रूप चाहिँ काटेकै हो किन भनेको त हाम्रो अम्बा चाहिँ धेरै मिठो हुन्छ कि त्यहाँ सबैलाई थाहा छ मान्छेहरू आएर आएको लगेर हुन्छ होइन। मैले भन्नु त्यही दिन पनि तिनजनालाई फलकेर गएर भन्छु मलाईसँग होइन त्यो ठुलो रूप पनि छ मलाई त बोटो थियो सबैले भेट भएर रोटी त घर पनि छ होइन। अनि अर्को कुरा अन्डाको रोगसँगको केही फरक राम्रो छैन किनकि पोस्टमार्टमा रोग गरेको भेटाएको छ भनेपछि बलात्कारीमा खुबिराख्नु भनेपछि त्यो अन्डाको रूपमा त बलात्कार गरेको होइन हो कि होइन भन्नु त एउटा लौकिक कुरा। अनि अन्डाको रोगसँग चाहिँ त्यो फरक राम्रै छैन भनेपछि पार्टी मान्छु किनकि त्यो टाइम त्यस्तै भयो अब घरको मान्छेले सोचे 40 घन्टा हिरासतमा बसेर आयो यो अन्डाको कारणले हुन्छ यस्तो साथीहरू आउँछन् फेरि के के होला भन्ने हुन्छ नि त खाओस् सबै आफ्नो आफ्नो सोच होइन निर्माण हुन्छ धेरै कुरा हुन्छ त्यसैले बिचमा काट्दै होला
1: अन्डासँग घरमा कलर गर्नेसँग पनि त सरकार होइन नि
0: गरेकै छैन सर। रवि लामसामजी पनि आउनु भएको थियो घटना भएको थियो तिन चार दिन पछि आफै भनेर जानु भएको थियो उनको त्यो इन्टरभ्यूमा पनि छ रवि सँगको कुनै सर हाम्रो घरमा गरेकै छैन। अनि अर्को कुराहरूलाई मानौँ कि एकचोटि कलर गरि पनि हाल्यो तर किन गयो कलर त्यो दिन मलाई मारकाट गरेको थियो कसैले कि खनको छोटा थियो जसको शरीरमा त्यस्तो घाउ थियो त्यसले कहिले कलर गयो एउटा भन्नु सीमा हुन्छ क्या मान्छेले दिमाग गएको भनेको जस्तो रुख गर्न सिक्नुपर्छ क्या त्यहाँदेखि त्यो भन्न चाहन्छु।
1: तर अहिले पनि जुन सामाजिक सञ्जालमा तपाईँहरूमाथि जुन किसिमका आरोप प्रत्यारोपहरू कटाक्षहरू आइरहेका हुन्छन् यो हेर्दा सुन्दा के लाग्छ?
0: हेर्दा सुन्दा मलाई के होइन सर यस्तै लाग्छ मलाई चाहिँ कस्तो कि के त मलाई राम्रो वर्ष भइसक्यो होइन जस केही भन्छन् अब हिजो सुरु भएको रहेछ केही पनि भएको थिएन अब बन दिदी बन बन दिदी बन भन्ने सुरुवात पनि त्यस्तै गरेको थियो लास्टमा त्यस्तै माथि त निकाल्यो त्यो अहिले पनि त्यस्तै गरेर आएको नि राम्रो कस्तो माथि त निकाल्यो।

रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा दिनु शर्माको नमस्कार। बालुङसा नेतृत्वको सरकारले आज सार्वजनिक उपलब्धि सार्वजनिक गर्ने भएको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समस्या सहित सही नभएका उपलब्धिहरूको सूची सार्वजनिक गर्ने तयारी भइरहेको छ। सरकार गठन भएको सार्वजनिक भएको छ। दिउँसो 3 बजे सिंहदरबारबाट सरकारका कार्य प्रगतिहरू सार्वजनिक गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। जनजी आन्दोलनपछि गत फागुन 21 सम्पन्न निर्वाचनपछि चैत 13 गते शाहको नेतृत्वमा सरकार गठन भएको थियो। सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर गठन भएको सरकारले सहयोग नगर्ने कामहरूको सूची सार्वजनिक गरेको थियो। खोटाङका 2 सड़क खण्ड कालोपत्रको योजना अधुरै रहने पाएको छ। ढिला सुस्तीका कारण मन्थलाको गुण्डे हरमटार हुँदै अर्सेबु खर्क जोड्ने सड़क कालोपत्रको कार्य समयमै सम्पन्न हुन नसकेको हो। यस्तै हुर्लुङ जालपा सप्तेश्वर हुँदै वाक्सिला जोड्ने सड़क कालोपत्र योजना पनि अधुरै रहने पाएको छ। कोशी प्रदेश सरकारको बजेटमा दुवै सड़क कालोपत्रको काम महिना 15 गतेभित्र सक्ने गरी सम्झौता भएको थियो। कालोपत्र गर्ने भनिएको सड़कमा अन्य सबै कार्य सम्पन्न भए पनि अन्तिम चरणमा पुगेपछि काम रोकिएको हो। डीसीपीसी पिकेबी जैविक ठेका लिएको योजनामा कार्यभित्र लगाउने प्रयास गरे पनि म्याद र मौसमका कारण काम रोकिएको छ। सम्झौता अनुसार ड्रेन रिटर्निङ लाइन कसवे सबवे र क्याबिन जाली ढलान लगायतको काम सकिएको छ। तर देश राखेर कालोपत्र हाल कार्यमा सकिएको हो। करिब 9 महिनाको काम बाँकी रहँदा नियमित वर्षाका कारण ठेकेदारले कालोपत्र हाल्ने काम रोकेका छन्। समय डिटर्निङ लाइन नसकेको कारण कालोपत्रको काम नसकिएको निर्माण व्यवसायको भनाइ छ। एक वर्ष शुरू भएपछि विपज्जन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रवक्ता शान्ति महतका अनुसार सभापतिमा भएका कुल 2,721 विपज्जन्य घटनामा 127 मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3,722 परिवार प्रभावित भएको पनि प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। हामीसँग खबर सुनाएकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: विदेशमा पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।

0: Poyes, Bulwar, MT, Football Comachano.
1: Healthy, AI TV ma hernus, football ko har ek exciting moment. AI picture and sound sanga. Up to 30% cashback, ra 0% EMI. Nagita bhayo puksa. Best exchange value plus 4 years full warranty. Aba ghar mai, stadium experience. Healthy, that's good.
2: बाँकी खबर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ईन्धनको मूल्य घटेको प्रभाव उपभोग्य वस्तु तथा सेवाको मूल्यमा पनि देखिनुपर्ने भन्दै व्यवसायलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ। विभागले जारी गरेको विज्ञप्ति अनुसार मध्य पूर्वको तनावका कारण बढेको ईन्धनको मूल्य सामान्य अवस्थामा फर्केपछि नेपाल आयल निगमले असार 16 गतेदेखि लागू हुने गरी ईन्धनको मूल्य घटाएको छ। त्यस अनुसार उपभोक्ताले प्रत्यक्ष राहत पाउने गरी बजारमा वस्तु तथा सेवाको मूल्य पनि घटाउन विभागले अनुरोध गरेको हो। मन्त्री यादवले ईन्धनको मूल्य घटेको लाभ आम उपभोक्तासम्म पुग्नुपर्ने भन्दै कृत्रिम मूल्य वृद्धि रोक्न तथा अत्यावश्यक वस्तु र सेवा सुखद मूल्यमा उपलब्ध गराउन विभागलाई आवश्यक पहल गर्न निर्देशन दिनुभएको छ। सर निर्देशन अनुसार विभागले खाद्यमा लगायत सबै उपभोग्य वस्तु तथा सेवा उचित मूल्यमा उपलब्ध गराउने विक्रेता व्यवसायी ढुवानी व्यवसायी तथा सेवा प्रदायकलाई आग्रह गरेको छ। काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क डटकमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई उठिने 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आइएमए काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आइएमए गरौँ।
1: हजुर,

0: Web Surfer, have a click on our fast internet. नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
1: सुन्दै हुनुहुन्छ।

0: Tapay ay Lab Sunday Muncha Radio Silo 89.8 MHz.
1: मयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556943595
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
1: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ। व्यवसायको सम्मान बढाऊ।
1: समयमै कर तिरौ। सबै नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं। घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ दण्ड जरिवाना हुनबाट बचौ। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ। व्यवसायको सम्मान बढाऊ।
1: समयमै कर तिरौ। सबै नागरिकको परिचय दिऊ। भरतपुर महानगरपालिका वडा नम्बर 24 र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: प्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौं। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

I'm

Hari sama sama

0: हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे? हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी। विदेश सहरमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जानु नै भए बुझेर मात्र भयो। खै के गर्ने भने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सक्ने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: के सुन नै होइन कि, सफा गरी भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, यहाँ पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यो बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं केही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार सञ्चेविका दिदी।
6: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए के भयो, के को हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
9: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
10: सड़क बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
1: हामीले त ध्यानै नदिएको।
10: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

0: सूचना सम्बन्धी मनोरञ्जनको अटल साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।
1: के हो दाई,
2: भोलि तल त्यो गजुरी बिहेमा बिहे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
1: ए हो र दाई, जानुपर्छ। तर दाई कसरी थाहा पनि भयो कुरा
2: गोपी सूत्रबाट?
1: ए दाई।

उसलाई त भरे म पटाउँछु हेल्प गर्न

क्षेत्रीय सहयोगका कमरेडहरू क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याक्सिमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीतलाई मनोरञ्जनको अटल साहेनो यो हो रेडियो साहेनो 99.8 मेगाहर्ज साहेनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 8:12 p.m.

टेली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। सरकारले राजस्व अधिन उपलब्धि सार्वजनिक गर्दै समग्र कार्य सम्पादन उपलब्धिमूलक भएको सरकारको दावी। पारदर्शिता र सुशासनमा सरकार पूर्ण असफल भएको विपक्षीको आरोप। कोरानीमा बेपत्ता गाडी र आर्थिक खोज्ने सशस्त्रको विपक्षी च्यालेबाट गोताखोर परिचालन। नेकपाको लुम्बिनी प्रदेश स्तरीय ढिलालाई सम्बोधन गर्न प्रचण्ड माधव नेपाल सेटका नेताहरू बुटवलमा। कांग्रेसको नयाँ सदस्यता बोतराज सिन्हा बढ़ी थप्ने तयारी। दूरवास बनाउने सरकारको निर्णय प्रतिको नाम विष्णुको आपत्ति। रंग परिवर्तन भन्दा सोच परिवर्तन आवश्यक रहेको भने समयमा वर्षात निन्दा कमाउनमा धान रोपाइ सुस्त। 28% मात्र रोपाई सम्पन्न। भारतको प्रधानमन्त्री मोदीले एयरपोर्ट इण्डोनेसिया भ्रमण गर्ने। पाकिस्तानमा यात्री बस दुर्घटनामा 40 जनाको ज्यान गयो। बसले नियन्त्रण गुबाई टुरमा खसेको प्रारम्भिक अनुमान। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनल समीकरण पूरा। घानामा हराउँदै कोलम्बिया अन्तिम 16 प्रवेश। आज राति घरेलु टोली क्यानाडा र मोरक्को बीच खेलाउने।

0: будет кроме карба, что сумеешь от гора. Пицы на спице, бандалдой хорошки, голубой смак, сладко посмотри.
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरूरी सूचना. यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वर्षान्तमा विगत 3 वर्षदेखि भाखा लागेको खराब कर्जा, अपलक्षित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले भेटो सरकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वर्षान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ. विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ. कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय, रामशाह पथ, काठमाडौँ.

काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सरकारको 100 दिने उपलब्धि सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बारेन्सा नेतृत्वको सरकारले आज 100 दिने उपलब्धि सार्वजनिक गर्नु भएको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिहरूको सूची सार्वजनिक गर्ने तयारी भइरहेको छ। सरकार गठन भएको 100 दिन पुगेको छ। 303 सिंहदरबार सरकारका कार्य प्रगतिहरू सार्वजनिक गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले बताएको छ। भारत नेतृत्वको सरकारले 2048 पछि सत्ता र शक्तिमा पुगेका उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, 1594 राजनीतिक नियुक्ति खारेज, कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट सूर्य खारेजी, स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य, सिंहदरबार र काठमाडौँका पहुँचवाला कर्मचारी विस्थापन, कानून बमोजिम सुविधा पाउने बाहेक कर्मचारीको सवारी सुविधा कटौती लगायतका कामलाई सरकारले आफ्नो उपलब्धिका रूपमा समेटेको बताइएको छ। सरकारले केही सकारात्मक कामको शुरूआत गरेको नै विकल्प दिने, सुकुम्बासी हटाउने, बिना तथ्य र प्रमाण उद्यमी व्यवसायहरूलाई दुःख दिने गरेको, विपक्षी दलका नेता कार्यकर्तामाथि प्रतिशत साधेर विभिन्न मुद्दा लगाएको, शिक्षा लगायतकामा कर थपेको, रङ्गी नियन्त्रण गर्न नसकेको, गरिखानी वर्गका लागि ठोस योजनाहरू ल्याउन नसकेको लगायतका विषयमा सरकारको आलोचना हुँदै आएको छ। नेपाली कांग्रेसका नेता अञ्जली शर्माले वर्तमान सरकार सुशासन र पारदर्शिताको सवालमा पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खिमबमसँग कुराकानी गर्दै सरकार गठन भएको 100 दिन भित्र गरिएका कतिपय निर्णय र कार्यशैलीले विधिको शासनमाथि गम्भीर प्रश्न उठाएको उनको दावी थियो। नेता शर्माले कार्यकारी प्रकरणमा भएको विवाद र राहदानी घोटालामा छानबिन गर्नुको साथै एउटाको सम्झौता रद्द गरेर अर्को पक्षलाई सुम्पिने कार्यलाई सरकारको दबनियत स्पष्ट पारेको बताएका छन्। त्यस्तै गृहमन्त्री सुदन गुरूङको छानबिन गर्न बनेको उच्च स्तरीय आयोगको प्रतिवेदन सार्वजनिक नै नगरी उनलाई पुनर्भारी गरिनेले कानूनी राज्यको प्रयास गरेको उनको भनाई थियो। सरकारले पारदर्शिता र सुशासनको क्षेत्रमा सरकार असफल भएको उनले दावी गरेका थिए। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रसंग र सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल पुटवाल पुगेका छन्। नेपाली कम्युनिष्ट पार्टी लुम्बिनी प्रदेश समितिले आयोजना गरेको प्रदेश स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन दुवै शीर्ष नेता बुटवाल पुगेका हुन्। बुटवालमा आयोजना हुने कार्यक्रममा प्रसंग र नेपालले प्रदेश स्तरबाट सहभागी भएका नेता कार्यकर्तालाई पार्टीको नीति, संगठनात्मक कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिँदै सम्बोधन गर्ने कार्यक्रम भएको छ। पार्टी एकतापछि लुम्बिनी प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय प्रशिक्षण आयोजना गरिएको पार्टीले जनाएको छ। नेपाली कंग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको समय अवधि थप्ने तयारी भएको छ। युवालाई लक्षित गरेर नयाँ सदस्यता वितरणका लागि जिल्लामा खटाइएका प्रतिनिधिहरूको माग अनुसार समय अवधि थप्ने तयारी गरिएको हो। नयाँ सदस्यता वितरणका लागि खटाइएका प्रतिनिधिहरूले समय अपुग भएको बताएका कारण समय अवधि थप हुने कांग्रेसले जनाएको छ। चामुण्डा बिन्द्रा सैनी नगरपालिका साथ साङ्केदा स्थित कर्णाली राजमार्गमा दुर्घटना हुँदा बेपत्ता गाड़ी तथा यात्रीको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरेन्टारबाट गोतखोर टोली खटिएको छ। सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको 4 सदस्यीय गोताखोर सहितको टोली आज घटनास्थल पुगेर बेपत्ता गाड़ी र यात्रीको खोजी गरिरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता सयेन्द्र थापाले जानकारी दिएका छन्। टोलीले तालिमुनि तथा डेलमा खोज्नका लागि प्रयोग हुने सुनार क्यामरा र चुम्बक लगायत उपकरणको स्वयं लिएको जनाइएको छ। हामी सबै खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: किनकि मेरो भाका थियो मोबाइल बैङ्कमा, मेरो बाबादेखि मेरो छोरीसम्म सबैले सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको मोबाइल बैङ्कमा खाता छ कि छैन त?
2: LG, that's good.

0: राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव देशभर मनाइए पनि कर्णाली प्रदेशमा पर्याप्त वर्षा नहुँदा रोपाई अपेक्षा अनुसार अघि बढ़न सकेको छैन। कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर हालसम्म कुल रोपाई योग्य क्षेत्रफलको 28.15% अर्थात 43,290 हेक्टर मध्ये 12,155 हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुमार घिसिङले साँझ यातायातको रंग परिवर्तन गरेर ब्लू बनाउने सरकारको कदमको विरोध गरेका छन्। आज बिहान सामाजिक सञ्जाल मार्फत उनले हरियो रंग केवल रंग मात्र नभई वातावरण मैत्री सार्वजनिक यातायात प्रतिको प्रतिबद्धताको प्रतीक भएको उल्लेख गरेका हुन्। महिलाको सुरक्षित यात्राका लागि विशेष व्यवस्था गर्नु सकारात्मक कदम रहे पनि साझा यातायातले यदि प्रवर्तन गर्दै हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिन वर्षदेखि अपनाएको हरियो पहिचानलाई रंग परिवर्तन गरेर कमजोर बनाउनु उपयुक्त नभएको उनले टिप्पणी गरेका छन्। उनले रंग परिवर्तन भन्दा पनि सोच परिवर्तन आवश्यक रहेको पनि सुझाव दिएका छन्। भोटाङका दुईसभा खण्ड कालोपत्रको योजना अधुरो रहने भएको छ। ढिला सुस्तीका कारण मुन्थोलाको गुन्डेल हरम मटार हुँदै ऐसोलो खर्क जोडे सड़क कालोपत्रको कार्य समय सम्पन्न हुन नसकेको हो। यस्तै हर्लुङ चालपा स्टेशन हुँदै बाछिला जोडे सड़क कालोपत्र योजना पनि अधुरो रहने भएको छ। यस वर्ष शुरू भएपछि वैशाख एकदेखि 19 गतेसम्म विपद जन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सुहावतीमा भएका कुल 2,721 विपद जन्य घटनामा 127 मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3,722 परिवार प्रभावित भएको पनि प्राधिकरणले सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढ़ी सर्वप्रथमका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। त्यस्तै लेख लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते भएका छन् भने चट्याङमा 205 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छन्। हामीसँग खबर सुन नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्दोजहरू लागू हुनेछ।

0: पत्थरों की सभा प्रतिभा का मैं पत्ता
1: देशो खुशी को कनेक्शन

0: विदेशबाट पठाएको पैसा सिधै खाउटे वालेटमा
1: नेपालको कुनै पनि ब्याङ्क खातामा वा 45,000 भन्दा बढी आइएमई काउन्टरमा
0: आफन्तको हात हातमा पुर्याउन आइएमई

0: देशका खबर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता इण्डोनेसिया अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमण गर्ने भएका छन्। नयाँ दिल्लीले क्षेत्रीय र ओलम्पिक समुदाय मजबूत बनाउन खोजिरहेको समयमा मोदीले तीन देशको भ्रमण गर्न लागेको जनाइएको छ। आज बुधबार अर्थात जुलाई 8 देखि 11 तारीकसम्म हुने यो भ्रमण मोदीको गएको वर्ष मार्चमा मरिससको गएको महिना सिसेल्सको भ्रमण पछि हुन लागेको हो। भारतको विदेश मन्त्रालयले यसलाई एक्ट इस्ट नीति अन्तर्गत पूर्वी सम्बन्धी क्षेत्रमा कूटनीतिक ध्यान केन्द्रित गरेको रूपमा विश्लेषण गरेको छ। त्यस्तै पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा यात्रुवास भीड़मा खस्ता कम्तीमा 40 जनाको ज्यान गएको छ। दुर्घटनामा 8 जना घाइते भएका छन्। पेशावर हुँदै राजधानी इस्लामाबादका लागि छुटेको बस दानासार क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीलाई उल्लेख गरी चिनी समाचार संस्था सिन्ह्वाले जनाएको छ। तीव्र गति र क्षमताभन्दा धेरै यात्री बोकेको बसको नियन्त्रण गुमाउँदा गहिरो ढुङ्गो ढुङ्गा भएको भीड़मा फसेको प्रारम्भिक अनुमान छ। अब खेल खबर। फिफा विश्वकप फुटबल प्री क्वार्टर फाइनल समुक्रल पूरा भएको छ। नकआउट चरणको अन्त्य खेलमा आज बिहान घानालाई एक गोलले हराउँदै कोलम्बिया अन्तिम सुरमा प्रवेश गरे। यसरी अन्तिम सुरको समुक्रल पूरा भएको हो। चार पटकको पूर्व विजेता जर्मन सहित क्रोएसिया, नेदरल्याण्ड, जापान, सेनेगल, नवप्रवेशी केभ पढे जस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन्। अब प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्त तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार पौने 11 बजे घरेलु टोली क्यानाडा र मोरक्को तथा बोलिभिया र पौने 3 बजे पाराग्वे र फ्रान्सबीच खेल हुनेछ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सरकारले आज सय दिने उपलब्धि सार्वजनिक गर्दै समग्र कार्य सम्पादन उपलब्धि मूलक भएको सरकारको दावी। पारदर्शिता र सुशासनमा
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे? हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने भने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: के हुनु सुन न, उनी होइन कि, सफा गरी भइहाल्यो नि।
1: जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, यहाँ पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए, के भयो, के को हल्ला खल्ला भयो?
11: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
12: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
10: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
12: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
11: हामीले त ध्यानै नदिएको,
12: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
13: रेडियो साइन 89.8 मेगाहर्ट्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनु यो हो रेडियो साहिनु 99.8 मेगाहर्ज।

0: सूचना संगीत मनोरंजन को अटूट साहेनो यो हो रेडियो साहेनो 99.8 मेगाहर्ज।
1: ए गन्छु यहाँ आइज त।
2: के हो दाइ,
1: भोलि तल त्यो गजुरी बिहेमा जे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
2: ए हो र दाइ, जानुपर्छ। तर दाइ कसरी थाहा पाउनु भयो यो कुरा?
1: गोपी सूत्रबाट।
2: ए

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी बोलिएर आएछन् त लौ भित्रै आऊ

उसलाई त भरे म पट्टाउँछु हेल्प गर्न

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
1: प्रिय सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

0: साउनासम्म पुरै यदि पुरै
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

0: सूचना संगीतो मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो इट्स 2 पीएम मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुसी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यो टिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर राम बहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसिक्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगीले के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मल हामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नमस्कार स्वयंसेविका दिदी।
11: नमस्कार नमस्कार, बिजुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
10: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
11: हो त,
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
11: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
13: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं। ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
14: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
13: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
14: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
13: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: के भयो? के को हल्ला खल्ला हो यो?
17: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
18: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
16: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
18: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
17: हामीले त ध्यानै नदिएको।
18: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
19: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
20: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
21: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
20: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
21: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
20: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
21: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
20: सचेत बनाऊ।
21: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

Oh, my God.

सूचना संगीत मनोरंजन को अटल साहेलो यो रेडियो साहेलो 99.8 मेगाहर्ज साहेलो समय सूचक अहिले दिउँसोको 3 बज्यो।

सूचना मिलाउने नेतृत्वलाई अल्टिमेटम। विवादका बीच बागमती प्रदेशको बजेट पारित हुँदै सांसदहरूलाई कंग्रेसको होश। अवकाश प्राप्त कर्मचारीको भुक्तानी अवधि थप। काठमाडौँ महानगर पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा। बाल अधिकार रक्षाका लागि जुट्न महानगर प्रमुख बंगोलको आह्वान। कांगोमा इबोला भाइरस जटिल बन्दै प्रमाणित खोपमा भेटिएपछि क्लिनिकका परीक्षण शुरू। ट्रम्प र नेतन्याहुको प्रत्यक्ष संवाद हुँदै छिट्टो भेटवार्ता गर्ने सहमति। र फिफा विश्वकपमा आज रातिदेखि प्री क्वार्टर फाइनलका खेल शुरू। पहिलो खेल खेल्ने बारे मोरक्को हिँड्दै

0: Kívül kóni károbár, se fülé sangara. Kicsi más kicsi, banda bejára dí. Gondol smátos, lájkot és návegyi. Vodka, Arthur Sakovsak, Arthur Sakovsak, Zizika Bisa, Harekutsa, Sipiti Bilo Banankar Asaka, Walker 2026 Kovosa, Maxi Timia Lakosa, Rupa Sipa Sako Warranty, Sunday Tapisa Data, Moko Flashback, Sabino Zero Fashion Kia Michael Sumida, Nagita Baikutsa, Walker 2 Walker, Sipiti B, Kansane, Rosa Sangai,
1: Kristi Bikas Bank Limited. का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना. यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार वर्षान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले हितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार वर्षान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षण छुटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ. विस्तृत जानकारीको लागि यस ब्याङ्कका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ. कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय राम शाहपथ काठमाडौँ.
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, थाखाउका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं. गृहमन्त्री गुरूङ कोशी प्रदेशका सीमा नाकामा पुग्नु भएको खबर सम्बन्धी खबरबाट गृहमन्त्री सुधन गुरूङ कोशी प्रदेश का विभिन्न जिल्लाहरूको सुरक्षा अवस्था र सरकारी सेवाको स्थलगत अनुगमनका क्रममा आज मोरङको विराटनगर पुग्नु भएको छ. यसै क्रममा उहाँले जिल्ला प्रशासन कार्यालय मोरङको निरीक्षण गर्दै सरकारी सेवालाई छरितो बनाएर नागरिकलाई सहज रूपमा सेवा दिन र आवश्यक परेमा भौतिक संरचना थप्न कर्मचारीहरूलाई भन्नुभएको छ. यसअघि विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गुरूङले धेरै ठाउँमा प्रहरीका भवनहरू पुराना र जीर्ण भएकाले तिनको सुधार र पुननिर्माण गर्ने काम सरकारको प्राथमिकतामा रहेको गृहमन्त्री गुरूङले आज मोरङ स्थित नेपाल भारत सीमा क्षेत्रको स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको छ. सीमा व्यवस्थालाई बलियो बनाउन, चोरी तस्करी नियन्त्रण गर्न र सुरक्षा निगरानी बढ़ाउन उहाँले सुरक्षा अधिकारीहरूसँग छलफल गर्नुहुनेछ. मोरङपछि उहाँले सुनसरी जिल्लामा अनुगमन गर्ने र समग्र सुरक्षा व्यवस्थाको समीक्षाका लागि धनकुटासम्म पुग्ने कार्यतालिका रहेको छ. गौरवको बेनी जंक्सन कोराला सड़क खण्डको कामलाई गति दिन सरकारी टोलीले स्थलगत निरीक्षण गरेको छ. पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खरकराज पौडेल सहितको टोलीले मुस्ताङ पुगेर सड़क आयोजनाको अनुगमन गरेको हो. अनुगमनका क्रममा मन्त्री लम्सालले कोराला सड़क खण्डमा पर्ने 5 पुल निर्माण कार्यलाई तत्काल ठेक्का प्रक्रियामा लैजान निर्देशन दिनुभयो. सो अवसरमा आयोजना प्रमुख तेजस्वी शर्माले जंक्सन काजबेनी सड़कको स्तरोन्नति र कागमिने छोस्ताङ खण्डमा भइरहेको कालोपत्रको प्रगतिबारे जानकारी गराउनुभयो. निरीक्षणका क्रममा स्थानीय बासिन्दाले मन्त्रीहरूलाई कालीगण्डक नदीको कटान, बाढ़ी र पहिरोका कारण सड़क तथा पुलहरूमा वर्षेनी पुग्ने क्षतिबारे ध्यानकर्षण गराएका छन्. नेपाली कंग्रेस मित्रको आन्तरिक विवाद समाधानका लागि संस्थापन एकसमूहले पार्टी नेतृत्वलाई निश्चित समय सीमा तोकेको छ. नेता डाक्टर शेखर कोइरालाले उपसभापति विश्वप्रकाश शर्मा मार्फत पार्टी एकताबारे आगामी असार 25 गतेभित्र स्पष्ट निर्णय लिन नेतृत्वलाई अल्टिमेटम दिनुभएको हो. पार्टी नेतृत्व एकताको पक्षमा नरहेको निष्कर्ष निकाल्दै नेता कोइरालाले पछिल्ला दिनमा आन्तरिक राजनैतिक भेटघाटलाई समेत बढ़ाउनु भएको छ. उहाँले बिहिबार नेताहरू पूर्ण महावीर खड्का, कृष्ण प्रसाद सिटौला, डाक्टर सुशान कोइराला, डाक्टर प्रकाश शरण महत र एमपी सावसँग छुट्टा छुट्टै छलफल गर्नुभएको थियो. यसै गरी आज बामेश्वर हाइट पुगेर कोइरालाले उपसभापति विमलेन्द्र निधिसँग झण्डै 1 घण्टासम्म कुराकानी गर्नुभएको छ. बागमती प्रदेश सरकारको नयाँ बजेट पारित गराउन नेपाली कंग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। आगामी आर्थिक वर्ष 2084 को विनियोजन विधेयक पारित गराउने सिलसिलामा कंग्रेस संसदीय दलले आफ्ना सबै प्रदेश सभा सदस्यहरूलाई नोट जारी गरेको हो। पार्टीभित्र बजेट र सरकारको नेतृत्वलाई लिएर विवाद चलिरहेका बेला मुख्य सचेतक पुकार महर्जनले बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र बजेटको पक्षमा मतदान गर्न निर्देशन दिनुभएको छ। बजेट पारित हुने निर्णायक चरणमा सांसदहरू अनुपस्थित हुँदा सरकार अप्ठ्यारोमा पर्न सक्ने भएकाले यो कदम चालिएको हो। बागमती प्रदेश सभाको आजको बैठकमा मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नहरूको जवाब दिएपछि विनियोजन विधेयकलाई निर्णयका लागि पेश गर्ने कार्यसूची रहेको छ। नेकपा संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कार्यशैली र कार्य सम्पादनप्रति आलोचना गर्नुभएको छ। वर्तमान सरकारका शुरूआती 100 दिन पूर्ण रूपमा सफल र उपलब्धि शून्य रहेको उहाँको टिप्पणी छ। लुम्बिनी प्रदेश स्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका लागि आज रूपन्देहीको बिटोल पुग्नुभएका प्रचण्डले संचारकर्मीहरूसँग कुरा गर्दै जनतालाई भ्रम र आश्वासन दिएर बनेको सरकारले कुनै परिणाम दिन नसकेको दावी गर्नुभएको छ। एकताका विषयमा सोधिएको प्रश्नमा उहाँले तत्काल एकताको सम्भावना नरहेको तर कंग्रेस र एमाले सहितका सबै दलहरूसँग सहकार्यका लागि आफूहरूले समन्वय गरिरहेको प्रश्न पार्नुभएको छ। पार्टी एकता पछिको पहिलो संयुक्त कार्यक्रमका लागि संयोजक प्रचण्डसँगै सह संयोजक पार्थव कुमार नेपाल, वरिष्ठ नेता नारायण काजी श्रेष्ठ र भरसमान पुन लगायतका शीर्ष नेताहरू बुटवल पुग्नु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: थियो नोभेम्बर मेरो बाबादेखि मेरो छोरीसरी सबैले सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नदी ब्याङ्कमा खाता छ कि छैन त

0: 我挖苦你把任何机会都挖苦我可把你送给你你是花花用看的手
1: 我们把你看到新的人在德军猫名里的牌子什么的书籍的那么长的不是他把你杀了快过去高山的外游是德军的国民的史法的国际巴士是他的那里的卡布斯猫哈利你的书是国民的巴掌卡布斯卡布斯卡布斯卡布斯卡布斯卡布斯卡布斯卡布斯卡布斯अन्तर्राष्ट्रिय मञ्चमा समन्वय बढाउने र युवा पुस्ता मार्फत मैत्री सम्बन्ध पुस्तान्तरण गर्ने उल्लेख गर्नु भएको छ। महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त राष्ट्र सेवी कर्मचारीहरूले पाउने भुक्तानीको समय थप गरेको छ। कार्यालयले आगामी असार 25 गते भित्रै अवकाश प्राप्त कर्मचारीहरूको सुविधा बापतको रकम निकासा गरी भुक्तानी गर्न सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिएको हो। यसै आज असार 20 गतेसम्म मात्रै भुक्तानी गर्ने भनिए पनि नयाँ निर्णय अनुसार केही दिन समय बढ़ाइएको लेखा अधिकृत सुभाष चन्द्र अरियालले जानकारी दिनुभयो। कार्यालयको यो निर्णयसँगै अब सेवानिवृत्त कर्मचारी हरूले आफ्नो उपदान संक्षेप विदा र औषधी उपचार बापतको रकम असार 25 गतेसम्म पाइसक्नेछन्। काठमाडौँ महानगरपालिकाभित्रका सबै बाल बालिकालाई स्वास्थ्य सुरक्षाको दायरामा ल्याइएको छ। महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गर्नुभएको हो। खोपलाई बाल बालिकाको जन्मसिद्ध अधिकारका रूपमा उल्लेख गर्दै उहाँले बाल मृत्युदर र अपाङ्गता घटाउन यो सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले बाल बालिकालाई रोगको जोखिमबाट बचाउन सक्रिय रूपमा खटिने स्वास्थ्य कर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै आफ्ना बाल बालिकालाई खोपबाट वञ्चित हुन नदिन अभिभावकहरूलाई समेत आग्रह गर्नुभएको छ। जंगी आन्दोलनमा केन्द्रीयका रगालबाट फरार भएका एक थनुवालाई प्रहरीले पुनः पक्राउ गरेको छ। गत भदौ 24 गते भएको आन्दोलनका क्रममा काठमाडौँको जगन्नाथ देवल स्थित केन्द्रीय कारागार कार्यालयबाट भागेका सर्लाहीका 26 वर्षीय रमन भनिने रामलाल योञ्जन पक्राउ परेका हुन्। सर्लाहीको हरिवन नगरपालिका एक स्थायी घर भएका योञ्जन डाका चोरी मुद्दामा कारागारमा सजाय काटिरहेका थिए। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेटा सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेटा सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: to get you through the mess of what's the full of time. I'm back at bonus time. भरपूर मनोरञ्जन सहित बाटाहरू 979 क्रुज होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानलहरूले प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिनर बाई मार्फत वा क्रुज होमको कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्।
1: वर्षको साथ चार वर्षको वारेन्टी सिटीको विश्वास हरेकको हरेकको साथ सिटीकी ढिलो बना घर अथवा वर्ल्ड कप 2026 अवसरमा सिजी टिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी साथै 36,000 क्याशब्याक सजिलो 0% इएमआईको सुविधा नागरिकता भइपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी खेलसँगै भरोसासँगै
2: अब विदेशका खबर। कंगोमा इबोला भाइरसको घातक प्रकोप फैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म त्यहाँ 1502 जनामा संक्रमण पुष्टि भइसकेको छ भने 473 जनाको मृत्यु भएको छ। कंगोका जनस्वास्थ्य अधिकारीहरूले हाल 228 जना संक्रमितहरू अस्पतालमा उपचारत रहेको र 229 जना निको भएको जनाएका छन्। अफ्रिकाका लागि विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक मोहम्मद याकुब जनाबीले कंगोको पूर्वी प्रान्त इटुरी र उत्तरी किभूमा संक्रमण फैलिरहेकाले अवस्था निकै जटिल बनेको बताएका छन्। असुरक्षा, सशस्त्र समूहका गतिविधि र खानी क्षेत्रमा मानिसहरूको निरन्तर आवागमनका कारण बिरामीहरूको पहिचान र सम्पर्क जोखिममा सम्पर्क खोजीमा कठिनाई भइरहेको छ। हालसम्म यो रोगको कुनै प्रमाणित खोप वा विशिष्ट उपचार नभएकाले बुन्डी भाइरसबाट हुने इबोलाको सम्भावित उपचारका लागि कंगोमा क्लिनिक परीक्षण शुरू गरिएको छ। यता इजरायल र अमेरिका बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबूत बनाउन दुई देशका शीर्ष नेताहरू बीच उच्च स्तरीय छलफल हुने भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच छिट्टै प्रत्यक्ष भेटवार्ता हुने सहमति भएको हो। इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार दुई नेताबीच भएको टेलिफोन कुराकानीका क्रममा यो निर्णय भएको हो। नेतन्याहूले अमेरिकालाई विश्वमा स्वतन्त्रताको रक्षा गर्ने मुलुक भन्दै इजरायलले अमेरिकासँगको घनिष्ठ सम्बन्धलाई सबै उच्च महत्व दिने बताएका छन्। खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत नकआउट चरणको यात्रा आज रातीदेखि शुरू हुँदैछ। समूह चरणका अन्तिम खेलहरू सकिएसँगै अन्तिम स्वरमा पुग्ने सबै टोलीहरू टुंगो लागेको हो। यस पटक पूर्व विजेता जर्मनी, नेदरल्याण्ड, क्रोएसिया र जापान जस्ता सबै टोलीहरू बाहिरिएका छन् भने सह आयोजक क्यानाडा र अमेरिका सहित ब्राजिल, फ्रान्स, मेक्सिको, अर्जेन्टिना, मोरक्को र पाराग्वे लगायतका टोलीहरू अर्को चरणमा पुगेका छन्। क्वार्टर फाइनल पुग्ने दुई टोलीको टुंगो लगाउन आज राति दुईवटा खेल हुनेछन्। नेपाली समय अनुसार राति पाउने 11 बजे क्यानाडा र मोरक्को आमने सामने हुनेछन् भने बिहान पाउने 3 बजे फ्रान्स र पाराग्वे बीच प्रतिस्पर्धा हुने तालिका रहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। कोशी प्रदेशको अनुगमनमा गृहमन्त्री गुरूङ आजै नेपाल भारत सीमा क्षेत्रको स्थलगत निरीक्षण गरिँदै राष्ट्रिय गौरवको बेनी जोङसम खण्डमा सरकारी टोलीको सक्रियता, मुस्ताङका सड़क पुलहरू तत्काल निर्माण गर्न मन्त्री लम्सालको टार्गेट। कंग्रेस संस्थापन इकाइका शीर्ष नेताबीच छलफल बाँकी। आन्तरिक चलो असार 25 भित्र मिलाउने नेतृत्वलाई अल्टिमेटम। विवादका बीच बागमती प्रदेशको बजेट पारित हुँदै सांसदहरूलाई कंग्रेसको हुई। अवकाश प्राप्त कर्मचारीको भुक्तानी अवधि थप। काठमाण्डु महानगर पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा। बाल अधिकार रक्षाका लागि जुकमा महानगर प्रमुख डंगोलको आह्वान। कंगोमा इबोला भाइरस जटिल बन्दै प्रमाणित खोप नभएपछि क्लिनिक परीक्षण शुरू। ट्रम्प र नेतन्याहूको प्रत्यक्ष संवाद हुँदै छिटो भेटवार्ता गर्ने सहमति। फिफा विश्वकपमा आज राति प्री क्वार्टर फाइनल खेलहरू शुरू। पहिलो खेलमा क्यानाडा र मोरक्को खेल्दै हस्टेजका साथी काठमाण्डु उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 MHz।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यो रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचे कुमिचे गरेको?
6: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिनु के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मल हामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लाग्यो आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए,
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार, दुबुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
10: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
13: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
12: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
12: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
12: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
13: के भयो? के को हल्ला खल्ला हो यो?
14: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
15: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
13: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
15: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
14: हो त है, हामीले त ध्यानै नदिएको।
15: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
16: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
17: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
17: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
17: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
17: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत मनोरंजन को अटल साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो 8:40 PM

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुनु मुवा, सुनु नै हुने होइन कि, सफा गरी भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
0: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुबुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए के भयो, के को हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
8: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या, खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
1: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार विज्ञापन बोर्ड।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
13: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
13: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
12: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
13: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
13: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
12: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
14: हेर
15: त, रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
14: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
15: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
14: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
15: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
10: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
16: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहेनु यो हो रेडियो साहेनु 99.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

सहयोगका कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

रिसाउन सानो कुरै तिमीलाई मलाई पुरैन रिसाउन सानो कुरै तिमीलाई मलाई पुरैन रिसाउन सानो

0: Wachana, Sangeetra Manoranjan Kuatu Sahilu, Yuhu Radio Sahilu, Nanabe Thuplo Art Megahertz. Sahilu Samay Sutat. Ahile Shajako Paj Bajo. 8:05 PM.
1: के भयो? केको हल्ला खल्ला भयो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे? हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: किन आँखा मिचेको मिचै गरेको?
6: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
5: धेरै समय मोबाइल चलाइसी क्या हो?
6: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए त्यसो भए जोगीले के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझे।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: नमस्कार स्वयं सेविका दिदी।
9: नमस्कार नमस्कार। दुबुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
9: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
12: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
11: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
12: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
11: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
12: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
11: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Thank you.
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगा।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: सहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:06 PM।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्मदर्ता दिनुहोस् त।
2: जन्मदर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, शहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हेलो
2: हेलो,
11: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
12: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
12: दिन त, हेलो भन्नुहोस् त।
11: हेलो हजुर,
12: हजुर
11: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
12: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
2: ए नानी के भने रहेछ, के भयो
12: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
13: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ।
13: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
15: बाफ्रे
14: अब चाहिँ के हुने हो,
16: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसो नातिन, यस्तो त जन्म लेखिहाल्छ नि।
14: अरे मिथ्या भ्रामक भन्छ के यो भनेको चाहिँ?
16: तिमीलाई थाहा थिएन?
14: थाहा थिएन।
16: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
14: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
16: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
17: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
19: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
20: हो र?
19: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
20: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
19: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
20: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
19: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: संस्कृति चाहिँ तपाईँको लोक हुँदै गयो अब त्यहाँ नै सबै मिलेर चाहिँ जवाब नगर्न पर्यो सिसन त
2: आफ्नो ठाउँमा
1: भेट भयो
2: भनौँ न

组织啊，奉献者某某人就孤阿图撒希努，有何 radio 撒希努，南北 thuplo at megahertz。

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 पीएम
0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
2: नमस्कार सेन्सेविका दिदी.
3: नमस्कार नमस्कार. दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि.
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
3: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ.
5: नेपाल सरकार विज्ञापन बोर्ड. ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्तोष.

0: संगीतका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउं।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई?
2: तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मैया देवी कन्या कलेजको स्नातक
1: रेडियो साइन 89.8 मेगाहर्ज
0: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-493-495।
2: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
0: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
2: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौं, व्यवसायको सम्मान बढाऊ,
0: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
2: गैडाकोट नगरपालिका र रेडियो साइनो द्वारा जनहितमा जारी सन्देश।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निलाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुकाउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।
5: आमा, एक गिलास दही खाऊँ न, साह्रै गर्मी हो।
6: आमा, मलाई दुध है।
2: जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलट 89.8 मेगाहर्ज।
0: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी। सरकारको 100 दिने कार्यसूचीमा 87.2% प्रगति। कार्य सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप। सहकारी विधेयकमा एमालेको असन्तुष्टि। विस्तृत छलफलको माग। महँगो मल खरिदको छानबिन र संसद प्रति सरकारको जवाफदेहिताको माग। दुग्धजन्य पदार्थमा लगाइएको भ्याट हटाउन डेयरी उद्योगको आग्रह।
1: त्यसकारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेको हो।
0: धरान औद्योगिक क्षेत्रमा 35 करोड़को नयाँ स्वदेशी लगानी। आज रातिकै स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना। 17 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम। उच्च सतर्कता अपनाउन आग्रह।
1: मुख्य जोखिम बाढ़ी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढ़ीको जोखिम छ भने।
0: र फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदै।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले 100 दिनमा सुशासन सेवा प्रवाह र प्रशासनिक सुधारका अनेक घोषणा गरे पनि त्यसको प्रत्यक्ष अनुभूति आम नागरिकले अझै गर्न सकेका छैनन्। सुधारका कार्यक्रम सफल मानिनु केवल नीतिगत घोषणा होइन, कार्यान्वयनको प्रभावबाट मापन गरिनुपर्छ। जनताले अपेक्षा गरेको पारदर्शिता, जवाफदेहिता र सहज सार्वजनिक सेवामा ठोस परिवर्तन देखिन अब सरकारको मुख्य चुनौती हो। आगामी दिनमा परिणाममुखी काम मार्फत सरकारप्रतिको विश्वास बलियो बनाउने
3: सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची मध्ये 70 वटा पूर्ण रूपमा कार्यान्वयन भएको जनाएको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार समग्र कार्यान्वयन प्रगति 87.2% पुगेको हो। उहाँका अनुसार 17 वटा कार्यसूची 80% भन्दा बढ़ी प्रगतिमा छन् भने 13 वटा कार्यसूची अझै 60% भन्दा कम अवस्थामा रहेको बताउनुभयो।
4: निर्णयमात्मक पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रचार वृद्धि दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि संघीय संसदमा हामीले पेश गरेका छौं। यसले मूलत मल, औषधि र सूचना प्रणाली जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लक्षित व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु।
3: सरकारले नतिजामुखी, प्रभावकारी र जवाबदेह शासन प्रणाली मार्फत नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्यसहित ती कार्यक्रम अघि बढ़ाएको हो। यसैबीच सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा हालसम्म 11,000 भन्दा बढ़ी उजुरी परेको छ। सरकारका प्रवक्ता तथा शिक्षा खेलकुद मन्त्री पोखरेलले सरकारको 100 दिने उपलब्धि सार्वजन गर्दै उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढ़ाएको समेत जानकारी दिनुभयो। सरकारले सार्वजनिक पदमा रहेका राजनीतिक नेतृत्व र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरेको छ। पहिलो चरणमा 2062-63 देखि 2082-83 सम्मको सम्पत्ति विवरण छानबिन गरिने सरकारको योजना छ। त्यस्तै सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा भनी पूजा लाल पूजा वितरण शुरू गरेको समेत जनाएको छ। सरकारका प्रवक्ता पोखरेलका अनुसार हालसम्म बर्दियाको बरैया ताल नगरपालिकाका 29 परिवारले लाल पूजा प्राप्त गरेका छन् भने विवरण अन्य क्षेत्रमा पनि वितरणको कार्य अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ। सरकारले भूमिहीन दलित र अव्यवस्थित बसोबासीका 12 लाख भन्दा बढ़ी आवेदन डिजिटल प्रणालीमा समावेश गरी नगद व्यवस्थापन गरी अघि पनि बढ़ाएको जनाएको छ। साथै काठमाडौँ उपत्यका जोखिमयुक्त बस्तीबाट व्यवस्थापित परिवारका लागि अस्थायी बसोबास, राहत र पुनर्स्थापनाको व्यवस्था पनि अगाडि बढ़ाएको सरकारले दावी गरेको छ। तर विपक्षी दलहरूले भने सय बुद्धि कार्य सूची कार्यान्वयनमा सरकार असफल भएको दावी गरेका छन्। नेपाली कांग्रेसले सरकार शासकीय सुधार सम्बन्धी एक सय बुद्धि कार्य सूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न असफल भएको निष्कर्ष निकालेको हो। संसदीय दलका नेता विष्णुराज आङ्गेन्दीको अध्यक्षतामा बसेको बैठकले सरकारको कार्य सम्पादन सन्तोषजनक नरहेको ठहर गर्दै कार्यसूची कार्यान्वयनमा कमजोर संसदमा सशक्त रूपमा उठाउने निर्णय समेत गरेको छ। त्यसै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने बहादुर शाह नेतृत्वको सरकार आफै ढङ्गले दावी समेत गर्नुभएको छ। पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा वहाँले सरकारलाई कसैले ढाल्न नपर्ने भन्दै सरकारभित्रकै तत्वले अन्तत ढाल्ने टिप्पणी गर्नुभएको हो। अध्यक्ष ओलीले वर्तमान सरकार चटकको भरमा आएको र त्यही चटकै भरमा जाने दावी गर्दै सरकारको निरन्तरताले लोकतन्त्र र देशलाई क्षति पुग्ने समेत आरोप लगाउनु भएको छ। आज राति लुम्बिनी कर्णाली र सुदूरपश्चिमका केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हाल कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको हो। उदयपुर राडरको पछिल्लो विवरण अनुसार भोजपुर खोटाङ ओखलढुङ्गा रामेछाप सिन्धुली र सर्लाकै केही क्षेत्रमा छोटो समयमै धेरै पानी पर्न सक्ने सम्भावना रहेको छ। रातिको समयमा गण्डकी प्रदेशका दुई स्थानमा ठूलो पानी पर्ने अनुमान छ भने लुम्बिनी कर्णाली र सुदूरपश्चिमका पहाड़ी तथा तराई क्षेत्रमा पनि भारीदेखि धेरै वर्षाको सम्भावना हुन सक्ने मौसमविद रोजन लामिछानेले बताउनुभयो।
5: बागमती गण्डकी प्रदेशको पहाड़ी भूभागको केही ठाउँहरू त्यसै गरी लुम्बिनी प्रदेशको तराई भूभागको पनि एक दुई ठाउँहरू त्यसैदेखि कर्णाली सुदूरपश्चिम सुदूरपश्चिम प्रदेशको पनि पहाड़ी भूभागका थोरै ठाउँहरूमा चाहिँ गर्छन् टाइमसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र यो जुन पछिल्लो छ घण्टाको वर्षा दुई वर्षण हेर्दाखेरि चाहिँ विशेष गरी गण्डकी प्रदेशको जुन लगभगको जिल्लाहरू त्यसै गरी दाङ आसपासको जिल्लाहरूमा चाहिँ अलिकति बढी वर्षा भएको देखिन्छ, भारी वर्षा भएको अवस्था देखिन्छ भने जुन काठमाडौँ उपत्यका त्यसै गरी मकवानपुर र यो ओखलढुङ्गा आसपास क्षेत्रहरूमा चाहिँ मध्यम वर्षा बिस मिलिमिटर जति पानी परिरहेको अवस्था छ। यो चाहिँ साँझ रातिको लागि कन्टिन्यू नै रहने देखिन्छ। यसो धेरै ठाउँहरूमा चाहिँ पानी परिरहने मध्यम खालको छ भने धेरै जस्तो ठाउँहरूमा चाहिँ हल्का खालको पानी पर्ने र एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि हुने सम्भावना चाहिँ देखिन्छ।
3: यसैबीच देशका 17 जिल्लाका साना नदीमा आज आकस्मिक बाढ़ीको हल्का जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढ़ी पूर्वानुमान महाशाखाले बाढ़ी पूर्वानुमान शाखाले बाँकी बर्दिया कैलाली कञ्चनपुर डोरेलधुरा बैतरी बझाङ अछाम दैलेख जालवाकोट सुखेत काठमाडौँ भक्तपुर ललितपुर सङ्खुवा सदा तेह्रथुम लगायतका जिल्लाका साना नदी तथा खोलामा दबाव उल्लेखनीय बढ़न सक्ने भएकाले नदी तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। सीआईएमसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुले
6: अब आगामी 24 घण्टामा देशमा मुख्य जोखिम बाढ़ी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढीको जोखिम छ भने पश्चिमतर्फ चाहिँ लुम्बिनी प्रदेश त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई र पहाड़को क्षेत्रमा सम्बन्धित जोखिम देखिन्छ। अहिले त देशको अन्य भूभागमा त्यति ठूलो जोखिम चाहिँ छैन। अहिले तत्कालको अवस्थामा चाहिँ देशको समग्र भूभागमा खोलाहरूमा चाहिँ रूपन्देही आसपासमा अलिकति बाढी बढ़िरहेको छ। त्यो बाहेक अन्यत्र जोखिम भन्दा माथि कतै पनि बाढी छैन।
3: कोशी नारायणी बागमती कर्णाली महाकाली लगायतका ठूला नदीको बहाव भने हाल सतर्कता तह भन्दा तल रहेको जनाइएको छ। साथै आगामी दुई दिनसम्म सुदूरपश्चिम कर्णाली लुम्बिनी र बागमती प्रदेशका साना नदीमा बाढ़ीको जोखिम कायम रहने पूर्वानुमान गरिएको छ। राष्ट्रिय सभामा सहकारी ऐन संशोधन विधेयकमाथि छलफलका क्रममा नेकपा एमाले सरकारले 1.5 करोड़ नागरिकसँग प्रत्यक्ष सरकार रहेको विषयमा अध्यादेश मार्फत कानून ल्याएको भन्दै असन्तुष्टि जनाएको छ। एमाले सांसद सम्झना देवकोटाले विधेयकमा 50 वटा संशोधन र 2200 वटा नयाँ व्यवस्था समावेश भएकाले तथा छलफल आवश्यक रहेको बताउँदा छलफलमा सहभागी अन्य सांसदहरूले पनि बचतकर्ताको रकम सुरक्षित गर्ने, नियमनकारी निकायलाई प्रभावकारी बनाउने र सहकारी क्षेत्रको विश्वसनीयता पुनस्थापित गर्न विधेयकलाई थप परिमार्जित संयुक्त संसदीय समितिमा पठाउनु पर्नेमा जोड़ दिनुभएको छ। त्यस्तै बैठकमा सांसदहरूले महँगो मल खरिद, कर्णालीको सड़क समस्या, सवारी दुर्घटना, शिक्षा स्वास्थ्यका विकृति र संसदप्रति सरकारको उदासीनताका विषयमा समेत सरकारको ध्यानकर्षण गराएका छन्। नेपाल डेयरी एसोसिएशनले दुग्धजन्य पदार्थमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल हटाउन सरकारसँग माग गरेको छ। एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालले दुग्ध दैनिक उपभोगको अत्यावश्यक खाद्य वस्तु भएकाले यसमा भ्याट लगाउँदा उद्योग, किसान र उपभोक्ता सबै मार्नु परेको बताउनुभयो। उत्पादन लागत बढ़दै जाँदा उद्योग सञ्चालन कठिन बनेको भन्दै सरकारले कर नीति पुनरावलोकन गर्नुपर्ने एसोसिएशनको माग रहेको समेत उहाँले सीआईएमसँग बताउनुभयो।
7: यस्तो छ कि नेपालमा दुध तथा दुग्ध उत्पादन लागत चाहिँ महँगो छ होइन, अब त्यो हुनाले के अरे हामीले चाहिँ यो झन् भ्याट पनि थप लागेपछि त हाम्रो उपभोक्तालाई त्यो महँगो हुने भयो र हाम्रो स्वदेशी खपतहरूमा आइटी वस्तुहरू चाहिँ बढी खपत हुने भयो। त्यस कारणले यो भ्याट हटायो भने जो अहिले दुध बढी भइरहेको छ हाम्रो मिल्कहरूले अरू विभिन्न कुराहरू छ त्यसले गर्दा स्वदेशी उत्पादन चाहिँ स्वदेशमै खपत हुने सम्भावना बढी हुन्छ। त्यस कारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेका हो।
3: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। प्री क्वार्टर फाइनलको

0: पाइनो समय सूचक अहिले रातिको 8 बजे PM
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एम 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निलाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय फरकपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-67359 मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-493-495
3: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
0: घर जग्गा बहाल कर व्यवसाय कर भूमि कर विज्ञापन कर सरसफाई शुल्क बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाउ।
3: नियमानुसार कर तिरौ। दण्ड जरिवाना हुनबाट बचौ। आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ। व्यवसायको सम्मान बढाऊ।
0: समयमै कर तिरौ। सबै नागरिकको परिचय दिऊ।
3: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
4: चैते धानमा नेक ब्लास्टको समस्या।
0: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम
0: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
0: खेतमा पानी जमाइराख्ने।
3: वेबिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: आमा, एक गिलास दही खान्न, साह्रै गर्मी हो।
6: आमा, मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
7: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।

0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
1: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 प्लस छोयो कि छोयो
1: होइन दिदी कतै हुनुको यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
2: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट थियो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा
1: हे दिदी त्यसै म तपाईँलाई डिस्काउन्छु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
2: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बेस चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्योपाने मोबाइल 9845-0946
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिठाने मोबाइल 9850-52454 9845-20454 इमेल lok.logic2@gmail.com
3: हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन
4: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेको छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिनु पनि
5: नानी के भयो किन रहेको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
6: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो त कसको छ त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
5: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
6: बाबा हाम्रै बसिङ स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी
5: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
6: सम्पर्क नम्बर 9845-82997 9850-10997
7: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन
8: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
7: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण
8: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
7: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
8: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
7: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज
10: सब्सक्राइब नाउ एंड प्रेस द बेल आइकन नेवर मिस एन अपडेट फ्रॉम टिप्स ऑफिशियल

0: हेलो हेलो 1 2 3 चेक
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो स्टाइनो 89.8 मेगाहर्ज।

सूचना सङ्गीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

0: आजादी का अनुसन्ध 2083 साल असार 21 गते आइतबार असार पञ्चमी सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: सरकारका सैदीमा सारा आशंकामै बित्यो मधुवास। प्रशासनिक पुनर्संयोजना र चब्बीस सर्व बफत विभाजन रोक्न कांग्रेस सूत्र अन्तिम कसरत। पाँच दिनभित्र नरेलीमा संस्थापनलाई अल्टिमेटम। फुटबलमा एक पुस्ता खेलाड़ीमै पलायन हुने जोखिम लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको नेपालीमै बनाउँदैछन् दर्शन मुलुकमा छोमण्डे शीर्षकको शुभ समाचार।
0: सिन्धुपाल्चोकको गाउँमा हुर्केका पदम गुरूङलाई 13 वर्षको हुँदा विद्यालय पुग्न हरेक दिन संघर्ष गर्नुपर्थ्यो। एकपटक वर्षामा भीषण बाढ़ीले काठी पुल बगाएपछि उनी र उनका साथीहरू 7 महिनासम्म विद्यालय जानबाट वञ्चित भए। त्यसपछि गाउँले तार तानेर त्यसमा काठको बाकस झुण्डाएर तोन बनाए। गुरूङले त्यही तोनमा झुण्डिँदै नदी पार गर्नुपर्थ्यो। उनका अनुसार हरेक पटक तोन प्रयोग गरे बापत शुल्क तिर्नुपर्थ्यो। यात्रा निकै जोखिमपूर्ण थियो। छोराछोरी सुरक्षित घर फर्किन्छन् कि फर्किँदैनन् भन्ने चिन्ताले अभिभावकहरू हरेक दिन पुर्याउनुहुन्थे। करिब एक वर्षपछि त्यही स्थानमा झोलुङ्गे पुल बन्यो। जोखिमपूर्ण तोनको यात्रा अन्त्य भयो र आवत जावत सहज बन्यो। चार दशकपछि उनको जीवनले अर्कै मोड लियो। बाल्यकालमा विद्यालय जान नदी पार गर्न संघर्ष गरेका उनी अहिले विभिन्न देशमा पुल निर्माणका काममा योगदान गर्दै आएका छन्।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: सबैसँगै भेटिँदै गयो। आज पनि थरी थरी चिन्ता आयो। जिन्दगीले नै सबै कुरा लेख्न सोध्यो, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो थाहा थियो नोबेल भएन। मेरो बाबादेखि मेरो छोरी सानी सबैले सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त? नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपालको राजनीतिक इतिहासमा जनताले पटक पटक परिवर्तनको आशामा नयाँ शक्तिलाई अवसर दिएका छन्, तर प्रत्येक पटकका आशाहरू अन्तत निराशामा बद्दै गएको अनुभव जनतासँग छन्। यही निराशाको पृष्ठभूमिमा पुराना दलप्रतिको वित्तीय सेना आक्रोश सुशासनको चाहना राज्य संयन्त्रमा आमूल परिवर्तनको अपेक्षा सहित राष्ट्रिय स्वतन्त्र पार्टी राजपालाई अभूतपूर्व जनसमर्थन दिलाइयो। जनआन्दोलन गणतन्त्र संविधान र संहितापछि पनि नागरिकले अपेक्षित सुशासन रोजगारी सेवा प्रभाव र आर्थिक समृद्धि अनुभूति गर्न सकेका थिएनन्। त्यसैले पुराना दलहरूबाट आजित नागरिकले नयाँ पुस्ता नयाँ सोच र नयाँ राजनीतिक संस्कृतिको नारासहित अघि आएको राज्यपाललाई दुईटै नजिक जनादेश दिए। परम्परागत दलहरूको अकर्मण्यता नीतिगत विचलन र कुशासनबाट वाक्क नागरिकले नयाँ शक्तिबाट सशक्त प्रणालीमा जादुमय रूपान्तरणको अपेक्षा गरेका थिए। प्रधानमन्त्री बालन शाह बालन नेतृत्वको सरकारले पनि पदभार ग्रहण गरेकै दिन सय विदेश सशक्त सुधार कार्यसूची सार्वजनिक गर्दै देश बनाउने महत्वाकांक्षी अभियानको घोषणा गरेको थियो। शासकीय सुधारको सर्वविधि महत्वाकांक्षी कार्यसूचीले बजारमा ठूलो आशाको संचार गरेको थियो। सरकारले आफूलाई भाषणभन्दा परिमाणमा विश्वास गर्ने स्टान्ट प्रणाली सुधार गर्ने पुराना राजनीतिक अभ्यासलाई अन्त्य गर्ने अठोट गरेको थियो। भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता प्रशासनिक सुधार डिजिटल शासन संविधान संशोधन आर्थिक पुनरुत्थान वैज्ञानिक अनुसन्धान लगानीमुक्त वातावरण र राज्यको पुनर्संरचना सम्मका महत्वाकांक्षी प्रतिबद्धता सरकारको सय बुदेमा समेटिएका थिए। तर सरकारको सर्वदिनको पहिलो उल्लेखनीय कदम मन्त्रालयको संख्या घटाएर अप्ठ्यारोमा सीमित गर्नु रह्यो। सरकारी खर्च कटौती दोहोरो संरचना अन्त्य र प्रशासनलाई चुस्त बनाउने उद्देश्य सहित गरिएको निर्णयलाई प्रशासनिक सुधारतर्फको संकेतका रूपमा हेरिएको छ। सरकारले उद्घाटन शिलान्यास खादा नाला र औपचारिक कार्यक्रममा समेत खर्चले पुरानो शैली त्यागेको छ। सिंह दरबारमा नियन्त्रित भेटघाट नियन्त्रण गरिएको छ भने मन्त्रीहरूलाई निश्चित कार्ययोजनाका आधारमा काम गर्न निर्देशन दिएको छ। त्यस्तै सरकारको सय दिन पूर्णत असफल भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारको सय दिन पूर्ण असफल भएको टिप्पणी गरेका छन्। नेकपा लुम्बिनी प्रदेशको प्रथम एकता बैठक प्रशिक्षण कार्यक्रममा सहभागी हुन संयोजक प्रचण्ड पुगेका थिए। जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाइएको थियो त्यस अर्थमा यो सरकारका सय दिन पूर्णत असफल भएको आफूले दिएको उनको भनाइ थियो। त्यस्तै नेकपा एमालेका अध्यक्ष ओलीले राष्ट्रपतिका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार आफै ढल्ने दावी गरेका छन्। उनले ओलीको सरकार कसैले नढाले पनि ढाल्ने तत्वहरू त्यहाँ उभिएका हुन्छन्, ढल्न जान्छ उनको भनाइ थियो। त्यस्तै सरकारले 21 खर्बभन्दा बढ़ीको बजेट प्रस्तुत गर्दै 7% आर्थिक वृद्धिको लक्ष्य त लिएको छ, तर उक्त लक्ष्य महत्वाकांक्षी भएको टिप्पणीहरू समेत भएका छन्। बालन सरकारका सय दिन आशा र आशांकमय वित्तीय मधुमा शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
2: प्रशासनिक पुनर्संरचनाबाट 20 अर्ब बचत, शासकीय सुधारमा सूचना प्रविधिको प्रयोग शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सूचना तथा संचार मन्त्रालयले सरकार गठन भएता मन्त्रालयबाट भएको कार्य सम्पादनमा उल्लेख्य प्रगति गरेको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा आधारित रहेर मन्त्रालयले कार्य सम्पादन गरेको थियो। मन्त्रालयले यसबीचमा 23,89,431 थान सवारी चालक अनुमति पत्र छपाई सम्पन्न गरेको छ। त्यस्तै सवारी चालक अनुमति पत्रका लागि प्राप्त नयाँ 2,17,968 आवेदन मध्ये यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको 24 घण्टाभित्रै छपाई सम्पन्न गरिएको, नेपालभित्र संचालनमा रहेका 26 रजिस्टर्ड बेटिङ एप तथा अवैध अनलाइन सट्टेबाजी र जुवाका कुल 2,48,676 डोमेन लिंक बन्द गराइएको मन्त्रालयले जनाएको छ। विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधि अनुकूल बनाउने उद्देश्यले राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत भई कार्यान्वयनमा ल्याएको, सूचना प्रविधि, साइबर सुरक्षा र आर्टिफिशियल इन्टेलिजेन्स सम्बन्धी विधेयकहरूको मस्यौदा तयार गरी अगाडि बढ़ाइएको, प्रसारण इजाजत र चलचित्र जाँच पास जस्ता 3 दिने 7 दिन लाग्ने सेवालाई पुनर्संरचना गरी हाल 1 देखि 3 दिन भित्रै उपलब्ध गराउन थालिएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालय अन्तर्गतका निकायमा भ्रष्टाचार र ढिला सुस्ती रोक्न कर्मचारीको आचार संहिता र प्रतिबद्धता पत्र तयार गरी लागू गरिएको, राहदानी विभागबाट प्राप्त 2,07,834 थान राहदानी हुलाक मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएका, यातायात व्यवस्था विभागबाट प्राप्त 8,08,044 सवारी चालक अनुमति पत्र सम्बन्धित जिल्लाका यातायात कार्यालयसम्म ढुवानी गरिएको पनि मन्त्रालयले जनाएको छ।
1: गत पुस अन्तिम सफा काठमाडौँमा भएको विशेष महाधिवेशनबाट चरम उत्कर्षमा पुगेको नेपाली कांग्रेसको आन्तरिक विवाद पार्टी विभाजन उन्मुख भएको छ। यसबीचमा विवाद समाधानका लागि संस्थापन र असन्तुष्ट पक्षबीच पटक पटक भएका छलफल निष्कर्षमा पुग्न सकेका छैनन्। विवाद बढ़दै जाँदा विशेष महाधिवेशनप्रति असहमत नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टी एकताबारे 25 असारभित्र स्पष्ट निर्णय गर्न संस्थापन पक्षलाई अल्टिमेटम दिएका छन्। डाक्टर कोइरालाले पार्टी उपसभापति विश्व प्रकाश शर्मा मार्फत पार्टी एकताबारे यी असार 25 गतेभित्र स्पष्ट निर्णय गर्न नेतृत्वलाई समय सीमा दिएका हुन्। डाक्टर कोइराला भेट्न उनको निवास धापासी पुगेका उपसभापति शर्मा मार्फत डाक्टर कोइरालाले 25 असारभित्र स्पष्ट निर्णय गर्न समय सीमा दिएको कोइरालाको सचिवालय स्रोतले जानकारी दिएको छ। त्यस्तै नेता कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले दुई नेता बीच बिहिबार बिहान धापासी स्थित निवासमा छलफल भएको पुष्टि गरे पनि थप जानकारी भने कुनै पनि नखुलेको बताएका छन्। उपसभापति शर्मासँगको छलफलपछि नेता कोइराला निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न उनको निवास गोलपुटार पुगेका थिए। नेपाली कांग्रेसभित्र पछिल्लो समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र बनेको छ। बिहिबारदेखि शनिबारसम्म पार्टीका प्रभावशाली नेताहरूले विभिन्न स्थानमा छुट्टा छुट्टै भेटवार्ता गरेका छन्। शनिबार नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डाक्टर शेखर कोइरालाबीच छलफल भएको छ। संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि शनिबार दुई नेताबीच भेट भएको हो। नेता कोइराला पूर्व उपसभापति निधिलाई भेट्न उनकै निवास बानेश्वर हाइट पुगेका थिए। नेता देवबीच झण्डै 1 घण्टा छलफल भएको बताइएको छ। यसअघि बिहिबार नै पूर्व उपसभापति निधि, पूर्व महामन्त्री कोइराला र अर्का पूर्व महामन्त्री प्रकाश मानसिंह बीच पनि छलफल भएको थियो। विभाजन रोक्न कांग्रेसभित्र अन्तिम कसरत, 5 दिनभित्र निर्णय लिन संस्थापनलाई अल्टिमेटम शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
2: सार्वजनिक पदमा बसेका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगमा 11,000 भन्दा बढ़ी उजुरी परेका छन्। प्रधानमन्त्री बालेन र शाह बालेन नेतृत्वको सरकारको 100 दिनको उपलब्धिमा सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी प्राप्त भएको उल्लेख छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भनेका छन् सम्पत्ति छानबिन आयोगमा प्राप्त भएका उजुरीको प्रक्रिया पनि अगाडि बढ़ाइएको छ। सरकारले यसलाई आफ्नो सुशासन अभियानको एउटा महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता सहित गठन गरिएको आयोगमा छोटो अवधिमै यति धेरै उजुरी परेका हुन्। गत वैशाख पहिलो साता यो आयोग गठन भएको हो। मन्त्री परिषद बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा 4 सदस्यीय सम्पत्ति जाँचबुझ आयोग गठन गरेको थियो। आयोगलाई सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण, विश्लेषण तथा आवश्यक छानबिन गर्ने जिम्मेवारी दिइएको छ।
1: राष्ट्रिय तत्वांक कार्यालयले सार्वजनिक गरेको जीवन स्तर सर्वेक्षण चौथो 2079-80 अनुसार सुदूरपश्चिम मुलुकै सबैभन्दा गरीब प्रदेश हो। सुदूरपश्चिमको निरपेक्ष गरीबी सबैभन्दा धेरै 34.16% छ। गरीबीको लघु चित्र अनुमान 2082 प्रतिवेदन अनुसार देशका 753 स्थानीय तहमध्ये सबैभन्दा धेरै गरीबी दर भएका 10 स्थानीय तहको सूचीमा 6 सुदूरपश्चिममै रहेका छन्। पछिल्लो मानव विकास सूचकांक प्रतिवेदन 2024 अनुसार नेपालको मानव विकास सूचकांक 0.62 छ, तर सुदूरपश्चिमको सूचकांक अवस्था औसत भन्दा निकै कम अर्थात 0.601 रहेको छ। सुदूरपश्चिमेलीको प्रतिव्यक्ति आए पनि राष्ट्रिय औसत आयभन्दा न्यूनो छ। नेपाल राष्ट्र बैंक धनगढ़ीद्वारा प्रकाशित आर्थिक गतिविधि अध्ययन प्रतिवेदन 2083 अनुसार नेपालको प्रतिव्यक्ति आय 1513 डलर रहेकोमा सुदूरपश्चिमको प्रतिव्यक्ति आय 1179 मात्र छन्। सुदूरपश्चिमका केआईसीएम प्रजातन्त्र स्थापनाको शुरूआती चरणमै प्रधानमन्त्री भए लोकबहादुर सन्द 4 पटक र शेरबहादुर देउवा 5 पटक प्रधानमन्त्री भए। राज्य संचालनका अन्य निकायको उच्च तहमा पनि सुदूरपश्चिमले पटक पटक प्रतिनिधित्व पायो, तर सुदूरपश्चिम अभाव अविकास र विपन्नताबाट किन माथि उठ्न सकिरहेको छैन? यो प्रश्न सुदूरपश्चिमेलीका मुखमा सदाभार झुण्डिरहेको छ। राजनीतिले थिचिएको सुदूरको सपना शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
2: महान्यायाधिवक्ताको कार्यालयले जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाहरूको पेशी स्थगित गर्न देशभरका सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएको छ। सरकारले उक्त आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने प्रक्रिया अगाडि बढ़ाएपछि यस्तो निर्देशन आएको हो। कार्यालयको कर्मचारी प्रशासन शाखाले असार 19 गते सबै उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयलाई पत्राचार गर्दै अदालती प्रक्रिया रोक्न भनेको हो। गृह मन्त्रालयले असार 18 गते गरेको निर्णय अनुसार जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग लागेकाहरूको विषयमा छानबिन गरी सिफारिश गर्न सरकारले कार्यदल बनाउँदैछ। सोही कार्यदलको प्रतिवेदन नआएसम्मका लागि पेशी स्थगित गर्न भनिएको हो। विशेष गरी 2082 साल भदौ 23 र 24 गतेका घटनामा संलग्न भएको आरोपमा विभिन्न अदालत र मुद्दा हेर्ने अधिकारी समक्ष दायर भएका फौजदारी मुद्दाहरू यसबाट प्रभावित हुनेछन्। जेएनजी आन्दोलनका मुद्दाको पेशी स्थगित गर्नुपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्देशन शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: डेढ़ दर्जन लघुवित्त वित्तीय संस्था थप ऋण विस्तार गर्न नसक्ने अवस्थामा पुगेका छन्। बढ़दो खराब कर्जा कमजोर ऋण असुली र घट्दो पूँजी कोषका कारण लघुवित्तले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष अनुपात समेत कायम गर्न नसकेपछि नयाँ कर्जा विस्तारमा दबाव परेको हो। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघुवित्त वित्तीय संस्थाले न्यूनतम 4% प्राथमिक पूँजी र 8% कुल पूँजी कोष अनुपात कायम गर्नुपर्छ, तर 2082 चैतसम्ममा 17 लघुवित्तको कुल पूँजी कोष दबावमा देखिएको छ। 10 संस्थाको पूँजी कोष अनुपात 8% हाराहारीमा झर्दा 7 न्यूनतम सीमाभन्दा तल झरेपछि राष्ट्र बैंकको शीघ्र सुधारात्मक कार्यवाहीमा परेका छन्।
2: फुटबलमा एक पुरस्कार खेलाड़ी नै पलायन हुने जोखिम शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। नेपाली फुटबल प्रेमीमा फिफा विश्वकपको बेग्लै रौनक र उत्साह छ, तर यही बेला अन्तर्राष्ट्रिय प्रतिबन्धको कालो बादल नेपाली फुटबलमाथि मडारिरहेको छ। यसले विश्वकपको उल्लासमा रमाइरहेका नेपाली फुटबल प्रेमीलाई निराश मात्र बनाएको छैन, प्रतिबन्ध लम्बिए एक पुस्ताका खेलाड़ी नै पलायन हुने जोखिम देखिएको छ। अखिल नेपाल फुटबल संघ एन्फामाथि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएको हो। प्रतिबन्धका कारण लामो समयदेखि विवाद र आन्तरिक द्वन्द्वमा अल्झिएको नेपाली फुटबलको भविष्य अध्ययारो सुरुङमा फँसेको छ। फिफाको प्रतिबन्धले नेपाली फुटबल गतिविधि लगभग शून्यकै स्थितिमा झरेको छ। नेपाली फुटबलका शुभचिन्तक मात्र नभएर खेलाड़ी पनि निराश छन्। नेपालको सबैभन्दा लोकप्रिय मध्येको खेल फुटबलमा देखिएको अन्यल बारे सरकार र तालुकदार निकाय शिक्षा तथा खेलकुद मन्त्रालय गम्भीर नदेखिएकाले थप चिन्ता बढ़ाएको छ। फिफाको प्रतिबन्धपछिको परिस्थितिलाई लिएर मन्त्री सस्मित पोखरेलको टिप्पणी पनि सकारात्मक छैन। मन्त्री पोखरेलले यस अघिका सरकारले एन्फामा बारम्बार हस्तक्षेप गरेको आरोप त लगाएका छन्, तर अहिलेको प्रतिबन्धबाट नेपाली फुटबललाई कसरी बाहिर ल्याउने भन्ने प्रष्ट खाका अघि सार्न सकेका छैनन्। फुटबलमा एक पुस्ता खेलाड़ीले पलायन हुने जोखिम कान्तिपुर दैनिकमा छापिएको खबर हो।
3: सुरक्षित कारोबार सँगै।